0: प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि मात्रै टुंगो लाग्छ, तर नेताहरूले भने अहिले नै महामन्त्रीमा उम्मेद्वारीको घोषणा गर्ने हतारो गरिरहेको छ। मुलुकभर गत 8 गतेदेखि निरन्तर भारी वर्षातका कारण निर्वाचन समितिले 13 गतेसम्म क्षेत्रीय अधिवेशन गर्ने गरेको छ र दुई महामन्त्रीका लागि हुने निर्वाचनमा अहिलेसम्म 8 जना मैदानमा उत्रिने बताइसकेको छ। अहिलेसम्म केन्द्रीय सदस्य नयन सिंह महर, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पनि सार्वजनिक रूपमा महामन्त्रीको उम्मेद्वारी घोषणा गरिसकेको छ। यता फेरि विशेष महाधिवेशनबाट महामन्त्रीमा चयन भएमा प्रदीप पौडेल, गुरूराज घिमिरे, सहमहामन्त्री उदय शमशेर राणा, प्रवक्ता देवराज चालिसे, राष्ट्रिय सभाका सदस्य रंजीत कर्ण र केन्द्रीय सदस्य मधु आचार्यले पनि महामन्त्रीका लागि गृह कार्य अगाडि बढ़ाइरहेको छ। चार दिनदेखि निरन्तर वर्षाले पाल्पा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या 5 जना पुगेको छ। अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिदा आइतबार माथागढ़ी गाउँपालिका 2 रूपसेमा पहिरोले घर पुरिदा 75 वर्षीय शेरबहादुर सिद्धिको पहिरोले पुरिएर मृत्यु भएको छ। यसै गरी माथागढ़ी 3 कसेनीको वैशाकट्टामा 75 वर्षीय लीलबहादुर घरती मगर, 17 वर्षीय डीना घरती र 15 वर्षीय झरना घरती मगरको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभएको हो। झण्डै 200 मिटर माथिबाट भागबाट खसेको पहिरोले घर गोठ पशु चौपाइया समेत पुरेको वडा अध्यक्ष तेज बहादुर घरती मगरले बताएका छन्। अर्को एक घरमा समेत सामान्य क्षति पुगेको छ र रिब्दीकोट गाउँपालिका 2 ठिमुरे दुस्तुङकी 59 वर्षीय कृष्ण कुमारी स्वरूको पनि शनिबार नै ज्यान गइसकेको थियो। शुक्रबार पहिरो गई घर पुरिदा बेपत्ता भएकी स्वरू शनिबार सोही स्थानमा मृत फेला परेको प्रहरीले जनाएको छ। पाल्पामै काली गण्डकी नदीले रिडी, रानीमहल, रूम्दी हुँदै होस्ती, भुजा लगायतका दर्जनौ बढ़ी स्थानमा सड़कहरू पनि क्षति पुगेको छ। मनाङको नार्पभूमि गाउँपालिकामा पर्ने हिमलुङ हिमालमा आइतबार बिहान हिम पहिरो जाँदा 14 जना नेपाली सम्पर्कविहीन भएका छन्। हिम पहिरोमा परेर 2 जनाको ज्यान गएको छ। नार्पभूमि गाउँपालिका 5 फुमामा पर्ने 7126 मिटर अग्लो हिमलुङ हिमाल आरोहणका लागि गएका विदेशीका लागि अग्रिम तयारी गर्न गएको नेपाली गाइड र सहयोगीको समूह हिम पहिरोमा परेको छ। आइतबार राति 1:30 बजेतिर आएको हिम पहिरोमा उनीहरू फसेको क्याम्पमा बजारिएको थियो र मृत्यु हुने 2 जनाको पहिचान पनि खुलेको छैन। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी मिलन सरूमगरका अनुसार समुद्री सतहदेखि 5000 मिटर उचाइमा उनीहरू हिम पहिरोमा परेका हुन्। मगरका अनुसार विदेशी आरोहणका तयारीका लागि 2 समूहमा 27 जना नेपाली सहयोगी त्यहाँ पुगेका थिए। उहाँका अनुसार आरोहणका लागि तयारीका लागि गएको टीमले व्यवस्थापनको सबै काम सकेर शनिबार नै फर्किने तयारी गरेको थियो, तर मौसम प्रतिकूल अनुकूल नभएपछि उनीहरू रोकिएका थिए। आइतबार मात्र फर्किने तयारी गरेको बेला एक बिहानै आएको हिम पहिरोले मारमा परेको छ। हिमालयनका 7 जना, इमनेरिजिन नेपालका 4 जना गरी 11 जना नेपाली सहयोगी सकुशल तल ओर्लेका छन्। उनीहरू बिहान 7 बजे घटनास्थलबाट हिँडेर बेलुका 7 बजे वडा कार्यालयमा आएका थिए। लगातारको वर्षासँगै पृथ्वीराज मार्ग अन्तर्गत धादिङको विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ। अधिकांश स्थानमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याए तापनि बेनीघाट रूडाङ गाउँपालिका 10 स्थित पानी धारामा ढुङ्गा सहितको पहिरो खसेपछि सड़क 2 तर्फी रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पानी धारामा खसेको पहिरोको कारण दुवैतर्फका सवारी साधन रोकिएका छन्। नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम गण्डकी प्रमुख सञ्जना अधिकारी पनि पहिरोको कारण सोही क्षेत्रमा रोकिएका छन्। नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघ गर्जन छोट्याङ सहित मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना रहेको बताएको छ। महाशाखाको अनुसार हाल मनसूनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा छ। देशैभर मनसूनी वायु पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव छ र आज दिउँसो देशैभर आंशिक बादल लाग्ने र समुद्री बीचमा प्रदेशको तराई भूभागका थोरै स्थान तथा कोशी प्रदेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना हुने महाशाखाले जनाएको छ। भोलि मंगलबार देशैभर आंशिक बादल लाग्ने र देशका हिमाली भूभागका एक दुई स्थानमा तथा पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना पनि रहेको मौसम विभागले जनाएको छ। साझा खबरमा अब विदेशको खबर। पूर्वी कंगोको किबु तालमा व्यापारी बोकिएको ढुंगा पल्टिँदा कम्तीमा पनि 12 जनाको मृत्यु भएको छ भने दर्जनौ यात्रु बेपत्ता भएका छन्। दक्षिण किबु प्रान्तको ड्वाइजी क्षेत्र नजिकै शनिबार राति दुर्घटना भएको थियो र दुर्घटनाको बेला ढुंगामा 50 भन्दा बढ़ी व्यक्ति सवार रहेको किसेके गाउँका प्रमुख फेक्लिस हाविरागीले बताएको छ। उहाँको अनुसार हालसम्म करिब 15 जनाको सकुशल उद्धार गरिएको छ र घटनाको कारण भने तत्कालका लागि खुल्न सकेको छैन र यो जानकारी पनि राति मात्र उल्लेख गरिएको छ। स्थानीय प्रशासक महिन्दो नातम्बुका अनुसार पालस्कुका त्यहाँ ढुंगाले इजुइटबी टापुको बुवानबाट बोजातर्फ माछा व्यापारी तथा विभिन्न सामान ओसार पसार गरिरहेको थियो। कंगोमा ढुंगा दुर्घटनाबाट हुने मानवीय क्षति बारम्बार हुने गरेको छ र 1 करोड़ भन्दा बढ़ी जनसंख्या भएको कंगोमा नदी र ताल यातायातका प्रमुख माध्यम भएकाले यस्तो दुर्घटना भने व्यापक रूपमा हुँदै आएको छ। साझा खबरमा अब खेल खबरमा आइची नागोया एसियाली खेलकुद 2026 नेपालीका लागि सर्वाधिक चासोको खेल रहेको क्रिकेटमा नेपालले विजय शुरूआत गरेको छ। नागोया स्थित कोरोबिया एथलेटिक पार्कमा नेपालले अफगानिस्तानलाई 5 विकेटले हराएको छ। अफगानिस्तानका कप्तान डार्भिस रसूले टस जितेर गरेको फिल्डिङको पहिलोको ब्याटिङ निर्णय गोल साबित भएको थियो। नेपालका लेफ्ट आर्मर स्पिनर ललित राजवंशीले शुरूमै 3 र त्यसपछि कामचलाउ बलर कुशल भुर्तेलले 4 विकेट लिएपछि अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर एक क्षतिमा 102 रनको सामान्य स्कोर बनाएको थियो। नेपालका बाँकी 16 बल बाँकी छँदा नै 5 विकेटको क्षतिमा 103 रन बनाएर लक्ष्य पूरा गर्यो। अब समूह एमा रहेको नेपालले आगामी शनिबार जापानसँग खेल्नेछ र यसै गरी सो खेलमा जितेमा समूह विजेता बनेर आईसीमा बढ्नेछ। समूहबाट 2 स्थानमा रहने टीम क्वार्टर फाइनलमा पुग्ने प्रावधान छ। समूह बीमा मलेसिया हङकङ र ओमान रहेका छन्। गत विजेता भारत पाकिस्तान श्रीलंका र बंगलादेशले सिधा अन्तिम 8 खेल्ने भएका छन्। हामी साझा खबरको अन्तिममा छौं। विदा हुन पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। प्राकृतिक प्रकोपको जोखिम कायमै रहेको भन्दै प्रधानमन्त्रीद्वारा सतर्कता अपनाउन अनुरोध। अविरल वर्षा यता बाढ़ी पहिरोबाट देशैभरमा 21 जनाको मृत्यु 5 जना बेपत्ता। बाढ़ी पहिरो भटेकोशीमा 1334 जनाको शव माटोमुनि गाडियो। बेपत्ताको खोजी कार्य जारी। हिमलोङ हिम पहिरोमा 14 जना बेपत्ता। 2 जनाको मृत्यु। 11 जना सकुशल उद्धार। सोमबार आज हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना। पूर्वी कंगोको किबु तालमा ढुंगा पल्टिँदा 12 जनाको मृत्यु। दर्जनौ बेपत्ता। र अफगानिस्तानले एसियाली खेलकुद 2026 12 वर्षपछि अफगानिस्तान विरूद्ध नेपालको पहिलो जित। अर्को खबरका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: सार्क सूचना नेटवर्क CIN
2: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 12 गते सोमबार, सेप्टेम्बर 28 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको तृतीया तिथि, विश्व रेबिज दिवस, अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँच को दिवस पनि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: तीन दिनको वर्षा, बाढ़ी र पहिरोमा परि 21 जनाको मृत्यु, 5 जना अझै बेपत्ता, 700 भन्दा बढ़ी घर परिवार प्रभावित, नागरिकलाई सचेत बनाउन 800,000 भन्दा बढ़ी एसएमएस पठाइयो।
1: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल,
0: जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा, खसीदेखि बंगुर सम्मको सबै मासुको भाव आकाशियो, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावाट विद्युत उत्पादन,
1: भारतमा भारी वर्षाका कारण केदारनाथ यात्रामा रोक, बाढ़ीले थाइल्याण्डमा हजारौं विस्थापित, चीन अमेरिका सम्बन्धमा नयाँ सम्झौता,
0: र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत कराँतेतर्फ नेपाललाई 2 स्वर्ण, 1 रजत र 3 काँस्य, आर्चरी अनि 800 मिटर दौड़बाट नेपाली प्रतियोगी बाहिरिए।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा तीन दिनको वर्षा, बाढ़ी र पहिरोमा परि भएको जनधनको क्षतिको प्रसंग।
1: यही असोज 8 देखि 11 गतेसम्म परेको ठूलो पानीका कारण देशभर 21 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5 जना बेपत्ता र 5 जना घाइते भएका छन्। वर्षा र त्यसबाट सृजित बाढ़ी पहिरो तथा अन्य विपदका घटनाबाट 746 परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको हो। यसमा वर्षाको जोखिमलाई मध्यनजर गर्दै 77 जिल्लामा प्रशासन कार्यालय तथा 3 सुरक्षा निकायलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिइएको छ। जोखिम देखिएका जिल्लामा आवश्यकता अनुसार सवारी आवागमन रोक तथा प्रभावित सम्भावित प्रभावित क्षेत्रमा विद्यालय बन्द गर्न समेत निर्देशन दिएको प्राधिकरणले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग भन्नुभयो,
3: म्याग्दी लगायतका जिल्लाहरूमा केही मानवीय क्षतिहरू पनि भएको छ र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ यो पहिरोमा परेर र बाढ़ीमा परेर। अहिलेसम्मको चाहिँ मानवीय क्षति यही हो भने अब भौतिक क्षतिको सन्दर्भमा पनि अब तपाईँको चाहिँ केही निजी घरहरू चाहिँ क्षति भएका छन्।
1: तीन दिन असोज 8 देखि बिहान 9 बजेसम्म, असोज 11 गति दिउँसो 1 बजेसम्म 67 घण्टा लगातार मौसमको अवस्था अनुगमन संचार तथा समन्वय गरेको र उक्त अवधिमा उद्धार तथा प्रतिकारमा अग्रपन्तिमा खटिनेलाई 5,000 भन्दा बढ़ी एसएमएस पठाइएको समेत प्राधिकरणले जनाएको छ। सम्भावित बाढ़ी प्रभावित क्षेत्रका बासिन्दालाई सचेत गराउन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढ़ी पूर्वानुमान शाखाबाट 8,14,000 एसएमएस पठाइएको थियो। बाढ़ी तथा पहिरोको जोखिममा परेका विभिन्न जिल्लाबाट करिब 2,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहबाट मार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था समेत मिलाइएको छ। जाजरकोट, म्याग्दी, बागलुङ लगायतका जिल्लामा हेलिकप्टर मार्फत बाढ़ी तथा पहिरोमा फँसेका व्यक्तिको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। लगातार 4 दिनको वर्षाका कारण देशभरका 186 वटा वर्षा मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको छ। सबैभन्दा बढ़ी वर्षा नवलपरासीमा भएको छ। त्यसपछि कास्कीको 85 वर्षा भएको छ भने तनहुँको अरौलीटारमा 472 मिलिमिटर वर्षा रेकर्ड भएको प्राधिकरणले जनाएको हो।
0: यसैबीच केन्द्रीय सड़कको सम्पर्कबाट बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङको सम्पर्क विच्छेद भएको छ। मालढुङ्गादेखि मुस्ताङसम्म 46 ठाउँ अवरूद्ध भएको छ। कतिपय ठाउँमा सड़क नै बगाएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। काठमाण्डुसँग जोड़िने 5 राजमार्गमा आवागमन अवरूद्ध छ। त्रिभुवन राजपथ एकतर्फ सञ्चालनमा छ भने पृथ्वी राजमार्गको तनहु खण्ड पनि अवरूद्ध भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। बाढ़ी पहिरोको जोखिमले सुदूरपश्चिमका सबै राजमार्गहरू बन्द अवस्थामा रहेका छन्। तीन दिनदेखिको लगातारको भारी वर्षाका कारण गण्डकीका बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर पुगेका हुन्। यसैबीच हिम पहिरोमा परि दुईजनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर 2 जनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार आइतबार बिहान मनाङको नार्बा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिम पहिरोमा 2 जनाको मृत्यु भएको हो। हिम पहिरोमा 10 जना सम्पर्कविहीन छन्। सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले सम्पर्कविहीन सबै नेपाली रहेको र सोमबार आज बिहानैबाट थप मदतका लागि अर्को उद्धार टोली घटनास्थलतर्फ पठाइएको पनि बताउनुभयो।
3: हाम्रो नार्बा भूमि गाउँपालिकाको हिमलुङ हिमालको बेस क्याम्पमा बेपत्ता भएको भनिएको, कतिजना बेपत्ता भएको एक दिन तथ्याङ्का चाहिँ नभएको, तर हालसम्म 2-4 डेड बडी पाइएको छ। 4 जना खोजीकर्ताहरू बेस क्याम्पमै बस्नु भएको छ, उहाँहरूले खोजी गर्नुहुन्छ। हामीसँग चामेमा 2 हेलिकप्टर स्ट्यान्डमै छ। हामी चामेबाट फेरि हिमलुङ बेस क्याम्प पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यो अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ। यहाँ
0: मौसम प्रतिकूलताका कारण उद्धार टोली बोकेर घटनास्थलतर्फ गएको कैलाश हेलिकप्टर घटनास्थलमा अवतरण हुन नसकेको र घटनास्थलमा अवतरण भएका उद्धारकर्तासँग समेत सम्पर्क हुन नसकेकाले घटनाबारे थप जानकारी आउन नसकेको पनि उहाँले बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले संकटको घड़ीमा जीवन रक्षा गर्दै नागरिकलाई सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य रहेको बताउनु भएको छ। उहाँले बाढ़ी पहिरोको विषम परिस्थितिमा बेपत्ता नागरिकको खोजीका साथै बाढ़ीमा फँसेका मानिस र पशु चौपायाको उद्धारमा सुरक्षाकर्मी अहोरात्र खटिरहेको पनि उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिबाट नागरिकलाई माथि उठाउन निरन्तर क्रियाशील रहेकै बेला अर्को विपदको सामना गर्नु परेको उल्लेख गर्दै विपदको जोखिम अझै कायम रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन पनि अनुरोध गर्नुभएको छ। उहाँले बाढ़ी पहिरो डुबान हावाहुरी र चट्याङका कारण प्रभावित क्षेत्रको जनजीवनमा ठूलो असर परेको तथा जोखिम अझै कायम रहेकाले नदी तटीय तथा पहाड़ी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन पनि अनुरोध गर्नुभएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न र संकटमा परेका राज्यका संयन्त्रहरूलाई पनि जानकारी गराउन उहाँले अनुरोध गर्नुभयो। प्रधानमन्त्री शाहले बाढ़ी पहिरो प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको पनि जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले विपदको समयमा भ्रामक सूचना फैलाउने, पीड़ितको गोपनीयता भंग गर्ने वा कालो बजारीमा संलग्न हुने जो कोहीमाथि सरकारले कड़ा निगरानी राखिरहेको भन्दै सचेत पनि गराउनु भएको छ।
1: यसैबीच केही दिन यता परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशका मुख्य राजमार्गमा ठूलो क्षति पुगेको छ। यससँगै विभिन्न जिल्लाका मुख्य राजमार्गसँग सीधा सड़क सम्पर्क टुटेको छ। लमजुङ, मनाङ, पर्वत, बागलुङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क टुटेको हो। यस खण्डमा पर्ने पुल जोड्ने पहुँच सड़क बगाउँदा सवारी आवागमन ठप्प बनेको छ। पहुँच सड़क बगाएर सवारी स्थल चलाउन अझै केही दिन लाग्ने समेत सड़क विभागले जनाएको छ। पर्वत बागलुङ जोड्ने मालढुङ्गाको पक्की पुल तत्काल सञ्चालनमा ल्याउन कालीगण्डकी नदीको बहाव घट्नुपर्ने सड़क डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुविदीले बताउनु भएको छ। पोखरा बागलुङ सड़क अन्तर्गत पर्वतको सहसंघामा बाढ़ीले सड़क बगाएर सवारी आवागमन ठप्प बनेको सड़क विभाग कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले बताउनु भएको छ। प्राय सय वर्षभित्र आउन सक्ने बाढ़ीलाई दृष्टिगत गर्दै पुलको डिजाइन गरिएको थियो, तर सो अनुरूप बाढ़ीका कारण क्षति पुगेको समेत अधिकारीहरूले बताएका छन्। पहिरो जोखिममा रहेका क्षेत्रमा शीतल बजार, गौतमी खोला, कृष्ण भीर, ज्यामिने घाट, चौकी भीर, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, चुम्लिङ टार, धारापानी, घोप्टे भीर र सिमल धारामा सड़क अवरूद्ध, सड़कमा रहेका पुलहरूमा समस्या देखिएको समेत बताइएको छ।
0: यसैबीच हिजो अपराह्नदेखि भने नेपालको मौसम सुधारतर्फ अग्रसर देखिएको छ। आजदेखि सबैतिरको आकाश खुला हुने अनुमान नेपाल मौसम विज्ञान विभागले गरेको छ। विभागले आगामी 5 दिनको मौसमी विवरण सार्वजनिक गर्दै कतै कतै मात्र हल्का बादल र पानी पर्ने सम्भावना रहेको जानकारी दिएको छ। 4 दिन यता लगातारको वर्षा शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशमा केन्द्रित हुँदा ती क्षेत्रमा भारी वर्षा र हिमपात समेत भएको छ। त्यसले विभिन्न स्थानमा बाढ़ी पहिरोका घटना गराएको मौसमविद सञ्जीव अधिकारीले सीआईएनसँग बताउनुभयो। उहाँका अनुसार गत बाट 24 घण्टामा मध्य प्रदेशको पश्चिमी भूभाग, बागमतीको दक्षिणी, गण्डकीको पहाड़ी र तराई भूभाग अनि लुम्बिनी प्रदेशमा अधिक पानी परेको छ। ती क्षेत्रका केही स्थानमा 150 मिलिमिटर भन्दा अधिक पानी परेको पाइएको छ। धेरै स्थानमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा रेकर्ड भएको अधिकारीले बताउनुभयो। सर्लाही, कास्की, लमजुङ, बागलुङ, पर्वत, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लामा धेरै पानी परेको रेकर्ड गरिएको छ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षामा नागरिक दायित्व,
5: कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नुहोला। हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ। हामीले सबै फ्लो गरेको अवस्थाहरू छ। त्यहाँ यहाँहरूले नजिकको जनप्रतिनिधि मार्फत पनि समन्वय गरेर अगाडि बढ्न सक्नुहुन्छ।
0: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा व्यापक फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल, जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
7: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ। भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
6: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
7: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
6: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
7: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
8: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
7: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
9: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
4: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
0: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
9: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको कान्तिपुरको पहिलो पृष्ठमा मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको नियन्त्रणले
1: उब्जाएका प्रश्न शीर्षकमा गौरव पोखरेल र दुर्गा दुलालले खबर लेख्नु भएको छ। सुरक्षा चुनौती भन्दै घरबाट लगिएका चोलेन्द्र शमशेर जबरा 12 घण्टापछि परिवारको जिम्मा लगाइएको थियो, तर खतरा के थियो र कसको आदेशमा उहाँलाई घरबाट लगियो भन्ने बारे राज्य संयन्त्रसँग जवाब छैन। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको नियन्त्रणका विषयमा चौथर्पी रूपमा सरकारको आलोचना समेत भएको छ। जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर भित्र पृष्ठमा प्रकाशित छ। कक्षा 5 सम्म अध्ययनरत विद्यार्थीले वार्षिक 12,000 र कक्षा 6 देखि 8 सम्म अध्ययनरत विद्यार्थीले वार्षिक 16,000, कक्षा 9 र 10 मा अध्ययनरत विद्यार्थीले वार्षिक 20,000 र कक्षा 11 र 12 मा विद्यार्थीले वार्षिक 24,000 रूपियाँ पाउने भएका छन्। त्यस्तै भित्रपृष्ठमा कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल शीर्षकमा कुलचन्द न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। कांग्रेसले 15 महाधिवेशनको पूर्व संध्यामा पार्टीको सांगठनिक संरचनामा व्यापक फेरबदल गरेको छ। विधान संशोधन मार्फत कांग्रेसले पहिलो पटक युवादेखि

0: बीजेपीलाई नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेताहरूले पनि स्वागत गरेर मुद्दा नै कमजोर बनाएको आरोप लागेको उल्लेख गरिएको छ। ओली नेतृत्व हस्तान्तरण र नेकपासँग एकताका लागि तयार रहेको बारेमा पनि अर्को खबर छापिएको छ। कांग्रेसमा भने समानान्तर महाधिवेशन संस्थापनको क्षेत्रीय अधिवेशन चल्दै देवा समूह क्रियाशील सदस्य थप्दै शीर्षकमा खबर लेखिएको छ। अस्पताल र स्वास्थ्य कर्मीमाथि आक्रमण गर्नेलाई 5 वर्षसम्म कैद र 5 लाखसम्म जरिवाना सहितको स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन हुन लागेको बारेमा पनि खबर उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावाट विद्युत उत्पादन शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको हो। अविरल वर्षा हावाहुरी र बाढ़ी पहिरोले देशको पश्चिमी क्षेत्रमा रहेका ऊर्जाका संरचनामा क्षति पुग्दा विद्युत उत्पादनदेखि प्रसारण र वितरण अवरूद्ध भएको छ। गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न भागमा विद्युत आपूर्ति अवरूद्ध भएको उल्लेख गरिएको छ। उद्योग मन्त्रीसँग सुनसरी मोरङ करिडोरका उद्योगीहरूको माग, उत्पादन लागत घटाउन नीतिगत सुधार गर्नको लागि पनि माग गरिएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा प्रहरीले जवारालाई किन समात्यो र छाड्यो शीर्षकमा रमेश धमला र ईश्वरी सुवेदीले लेख्नुभएको खबर छ भने एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षकमा दिलीप पौडेलले लेख्नुभएको छ। नेपालबाट विदेश अध्ययन र भ्रमणमा जाँदा मोटो रकम बाहिरिने गरेको छ। एक वर्षकै अवधिमा यी 2 प्रयोजनमा 2.9 खर्ब रूपियाँ खर्च भएको अर्थ मन्त्रालयको भनाइरहेको छ। कांग्रेस महाधिवेशन सर्ने शीर्षकमा अर्को खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको मिति केही दिन पछाडि सर्ने भएको समेत खबरमा उल्लेख गरिएको छ। पार्टीभित्रको विवाद चर्किँदै जाँदा संस्थापन र इतर दुवै पक्ष तल्लो तहको अधिवेशनमा जुटेका छन्। यही बेला कांग्रेसको संस्थापन पक्षले आगामी शुक्रबारदेखि काठमाडौँमा गर्ने गरी तय गरेको महाधिवेशन केही दिन सर्ने तयारी भएको पनि उल्लेख गरिएको छ। जलवायु संकटले बढ़ाउँदै राज्यविहीनता शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अध्यादेशबाटै आउला निजामती विधेयक शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। 55-30 लोकसेवाको असहमति छ। मुख्य सचिव कानून सचिव पनि सकारात्मक नभएको खबरमा दावी गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकको भित्री पन्नामा दशैं अगाडि नै राजदूत नियुक्तिको तयारी शीर्षकमा खबर छापिएको छ। विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू भएको छ। संसदीय सुनवाई समितिले दशैं अगाडि नै प्रस्तावित राजदूतको संसदीय सुनवाई सक्ने गरी तयारी थालिएको उल्लेख गरिएको छ। पशु स्वास्थ्य प्रणालीमा गम्भीर असर शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ। अनि पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक शीर्षकमा खबर छापिएको छ भने महँगो तिर्दा पनि तरकारीको अभाव रहेको बारेमा सीता शर्माले लेख्नु भएको छ। त्रिभुवन राजपथमा इन्धन र एलपी ग्यास बाहेकका सवारी निषेध शीर्षकमा राममणि दहालले मकवानपुरबाट लेख्नु भएको खबर पनि छापिएको छ। अनि आर्थिक कारोबार दैनिकमा नेपाल चीन बीचका ठूला 3 व्यापारिक मार्ग बन्द शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले कालीगण्डकी करिडोरमा पर्ने 3 पुलको अप्रोच सड़क बगाइदिएको हो। 1000 मेगावाट विद्युत अवरूद्ध रहेको छ। उद्योगलाई विद्युत कटौती गरिएको पनि अर्को खबर छापिएको छ। आपूर्ति रोकिँदा 72% महँगियो तरकारी शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतका विभिन्न राज्यहरूमा लगातारको भारी वर्षा र बाढ़ीका कारण जनजीवन प्रभावित भएको छ। उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र छत्तीसगढ़का विभिन्न क्षेत्रमा वर्षाका कारण भौतिक क्षतिमा समेत क्षति पुगेको छ। ऋषिकेशमा गंगा नदीले चेतावनीको तह पार गरेपछि नदीका घाटहरूमा जान प्रतिबन्ध लगाइएको छ। रुद्रप्रयाग जिल्लाको केदारनाथ यात्रा मार्गमा समेत पहिरो खस्दा करिब 4000 श्रद्धालु बाटोमै अल्पत्र परेको स्थानीय प्रशासनले बताएका छन्। प्रशासनले केदारनाथ यात्रामा रोक समेत लगाएको छ भने हेलिकप्टर सेवा पनि पूर्ण रूपमा बन्द गराएको छ। उता थाइल्याण्डको राजधानी बैंककमा व्यापक बाढ़ीका कारण हजारौं मानिस विस्थापित भएका छन्। स्थानीय प्रशासनका अनुसार करिब 4900 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। र चीनले सार्वजनिक गरेको सहमतिको पहिलो बुदामा पारस्परिक सम्मान, निष्पक्षता र पारदर्शितामा आधारित रचनात्मक तथा रणनीतिक रूपमा स्थिर चीन अमेरिका सम्बन्ध निर्माण गर्ने उल्लेख गरिएको छ। चीनिया पक्षले यसलाई दुई देश बीचको सम्बन्धका लागि नयाँ रणनीतिका आधारका रूपमा समेत व्याख्या गरेका छन्। चीन र अमेरिका बीचको सम्बन्धलाई सुदृढ बनाउन नयाँ सम्झौता भएको छ।
0: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत कराती च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण

0: एक रजत र तीन कास्य सहित छ पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्धरले स्वर्ण पदक जित्न सफल हुनुभयो। एरिकाले महिलातर्फ 68 केजीभन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि कास्य पदक जित्नु भएको छ। एरिकाले आज हिजो भएको फाइनलमा चाइनिज ताइपेको खेलाड़ीलाई 8-6 हराउनु भएको हो। विश्व सित रियो कराते च्याम्पियनशीपमा एरिकाको यो दोस्रो स्वर्ण पदक हो। यस्तै राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जित्नु भएको हो। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जित्नु भएको छ। उहाँले टीम कुमितेतर्फ पनि कास्य पदक जित्नु भएको हो। मीनबहादुर तामाङले 67 केजी तौल समूहमा कास्य जित्नु भएको छ। टीम इभेन्टमा नेपालले थप कास्य पदक जितेको छ। यसैबीच जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत आर्चरी मिक्स्ड टीममा नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको जोड़ी बाहिरिएको छ। हिजो भएको खेलमा तिलक ज्ञानु युएईका आयसा आलाली र खलिफा अल्काबीको जोड़ीसँग 6-2 पराजित हुँदै बाहिरिनु परेको हो। पुरूष 800 मिटर दौड़मा नेपालका सोमबहादुर कुमार हित चरणबाटै बाहिरिनु भएको छ।
1: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षामा प्रहरी प्रशासनको भूमिका, नागरिकको कर्तव्य, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टीभी एपमा पाउनुहोस् 200+ HD र SD टीभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब विपद प्रभावित बालबालिकाको सुरक्षाको कुरा। भदौ 10 भोटेकोशी बारीका कारण होल्डिङ सेन्टरमा बसेकाहरू पनि आफ्नो व्यवस्था गरेर गाउँ फर्कन थालेका छन्। विनाशकारी बारीका कारण बालबालिका सबैभन्दा धेरै प्रभावित भएका छन्। उनीहरूको सुरक्षा र नागरिक दायित्वका बारेमा साथी सुशीला श्रेष्ठले प्रहरी प्रवक्ता अभिनारायण काफ्लेसँग कुराकानी गर्नुभएको छ।
5: तपाईँ जी बाढ़ी प्रभावित क्षेत्रमा हुनुहुन्छ र त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 फोन गर्न सक्नुहुन्छ। 100 जहाँबाट फोन गरे पनि त्यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोन जान्छ। त्यहाँ सम्पर्क हुन सकेन भने 104 पनि फोन गर्न सक्नुहुन्छ। आपतकालीन नम्बरहरू भनेर चाहिँ सूचना जारी गरेको छ, ती नम्बरहरू फोन गर्न सक्नुहुन्छ। चुप लागेर चाहिँ नबस्नुहोस्, हामी सबैको कर्तव्य हो उहाँलाई चाहिँ त्यो अलपत्रबाट चाहिँ चाँडोभन्दा चाँडो सेवा दिनु पर्यो, त्यसलाई चाहिँ निकाल्नु पर्ने हुन्छ। र त्यस्तो अवस्थामा अलपत्र परेको व्यक्तिलाई भोलि कसैले ललाई फकाई गर्न सक्छ, झुटा प्रलोभन देखाउन सक्छ। यी कुराहरू राखेर विभिन्न किसिमको सूचनाहरू जारी गरिसकेका छौँ। नेपाल प्रहरी संगठनले आफ्नो आधिकारिक वेबसाइट मार्फत हाम्रा जिल्ला प्रहरी कार्यालयहरू सबैलाई र सम्बन्धित प्रहरी कार्यालयहरूलाई हामीले परिपत्र पनि गरिसकेका छौँ। हामीले बोर्डर एरियाका इलाका चौकीहरूलाई, हाम्रो प्रहरी कार्यालयहरूलाई पनि यो प्रति अलर्ट राखिसकेको अवस्थाहरू छ।
6: प्रहरीले त गरिरहेछ, तर नागरिकको तर्फबाट आफैले गर्न सक्ने कामको बारेमा भन्नुपर्दा के होला?
5: सेफ्टी इज एज अ सिम्पल एज ABC भन्छ। ABC, अलवेज बी केयरफुल, सधैँ होसियार हो। अनाधिकृत मान्छेहरूले प्रलोभन देखाउँछ भने त्यही अलिकति शङ्काको रूपमा हेर्नु पर्यो। आफ्ना घरमा कोही थर्ड पर्सन त्यसरी अनावश्यक रूपमा चासो चियो गर्छ, छिर्छ भने त्यतिखेर नै आफूले ख्याल गर्नु पर्यो। आफूसँग जे जति सामानहरू अहिले छ बचेको कुराहरू त्यसलाई सुरक्षित रूपमा चाहिँ राख्नु पर्यो। अनावश्यक अर्काको घरमा छिर्ने चाहिँ गर्नु भएन। सम्बन्धित प्रहरी कार्यालय र जनप्रतिनिधि मार्फत मात्रै ती घरहरूमा चाहिँ जानु पर्यो, या चाहिँ त्यहाँ चाहिँ सेवा गर्ने, त्यहाँ चाहिँ त्यो लेदो माटो हटाउने भनेर अनावश्यक अर्का घरमा छिर्ने काम गर्नु भएन। सम्बन्धित घर धनी हुनु पर्यो। घर धनीले पनि नजिक प्रहरी कार्यालयसँग समन्वय गरेर, प्रहरीले त्यहाँ हामीले खटा गर्छौँ उहाँहरूसँग समन्वय गरेर अन्यको सहयोग दिनुपर्छ भने त्यसरी जानु पर्यो। चोरी लुटपाटका घटनाहरूको सन्दर्भमा नागरिकले स्वयं सचेत रहनु पर्यो धेरै कुरामा, र त्यस्तो खतरा महसुस हुन्छ चाहिँ प्रहरीको पहुँच देखिँदैन, आएन त्यहाँ प्रहरी भन्ने वेबसाइट मार्फत सम्पर्क व्यक्तिहरूको नम्बरहरू पनि हामीले आधिकारिक सूचनाहरू प्रवाह गरेका छौँ। के केन्द्र छ हाम्रो समन्वय केन्द्र, त्यहाँबाट पनि हामीले हामीसँग हटलाइन नम्बर दिएको अवस्थाहरू छ, त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। नेपाल सरकारले पनि विपद प्राधिकरणको पनि नम्बरहरू वेबसाइट मार्फत आधिकारिक एउटा सूचना प्रवाह गरेको अवस्थाहरू छ, त्यहाँ सम्बन्धी गर्न सक्नुहुन्छ। कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला, हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ, हामीले सबै फ्लो गरेको अवस्थाहरू छ, त्यहाँ यहाँहरूले वा नजिकको जनप्रतिनिधि मार्फत पनि सम्बन्धी गरेर अगाडि बढ्न सक्नुहुन्छ।
0: प्रहरी प्रवक्ता अभिनारायण काफ्लेसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: 3 दिनको वर्षा, बाढ़ी र पहिरोमा परि 21 जनाको मृत्यु, 5 जना अझै बेपत्ता, 700 भन्दा बढ़ी घर परिवार प्रभावित, नागरिकलाई सचेत बनाउन 8 लाख भन्दा बढ़ी एसएमएस पठाइयो।
0: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल,
1: जेएनजी सहित परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा, खसीदेखि मंगुरसम्मको सबै मासुको भाव आकाशियो, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावाट बिजुली उत्पादन,
0: भारतमा भारी वर्षाका कारण केदारनाथ यात्रामा रोक, बाढ़ीले थाइल्याण्डमा हजारौं विस्थापित, चीन अमेरिका सम्बन्धमा नयाँ सम्झौता,
1: र जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत आर्चरी र 800 मिटर दौड़बाट नेपाली प्रतियोगी बाहिरे।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले चषक्क शीर्षकमा यी हिमालय टाइम्समा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, चाडबाडको समय आएको छ र महँगी बढ़िराखेको र सुशासनको लागि सरकार र सरकारवाला निकायले गर्नुपर्ने काम जे जति थियो त्यो गर्न नसकेको भनेर विभिन्न आलोचना पनि भइरहेको छ। एउटा ट्याम्पो जस्तो देखाइएको छ, ट्याम्पोमा अगाडिपट्टि लेखिएको छ एक्सप्रेस, पछाडिपट्टि लेखिएको छ सत्ता, अनि त्यहाँ अगाडि चलाइरहेका व्यक्तिहरूमा प्रधानमन्त्री लगायत सत्ताधारी दलका नेता जस्ता देखिन्छन्। दुई बीचमा संवाद हुँदैछ, माथि यसो लेखिएको छ, हाम्रो एक्सप्रेसमा ब्रेक छैन, ब्रेक लगाउन पर्दैन भने होइन।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अलि लालित प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषतः रसुवाको भोटेकोशी बाढ़ी पछिको प्रभाव र नागरिक स्तरमा देखिएको मनोस्वास्थ्य र मानसिक स्वास्थ्यको अवस्था र यसलाई सुधारका लागि सरोकारवाला निकायको भूमिकाका बारेमा हामी कुराकानी गर्दैछौ। कुराकानीका लागि चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महत स्टुडियोमा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ डाक्टर।
2: धन्यवाद यो महत्वपूर्ण CIN रेडियो टिभीमा यो महत्वपूर्ण विषयमा कुरा गर्न मौका दिनुभएको।
1: अहिले के छ, लगभग दुई हप्ताभन्दा बढी समय बित्यो भोटेकोशी बाढ़ी आएको। मानसिक स्वास्थ्यको अवस्था बाढ़ी प्रभावितहरूमा कस्तो खालको, कुन चरणको समस्या अथवा अवस्था हो, अथवा यो कुनै पनि प्रकारको विपद पछिको कति समयपछि मानसिक स्वास्थ्यमा केही समस्या अथवा विचलन देखिन्छ र त्यसको अहिले देखिरहेको छ, तपाईँहरूले त्यसमा काम गर्दै हुनुहुन्छ?
2: धन्यवाद लीलजी, यो एकदमै महत्वपूर्ण कुरा सोध्नुभयो। अब हामी सबैलाई थाहा छ, यो जुन भोटेकोशीको बाढी चाहिँ त्यो अकल्पनीय प्रलय जस्तै भन्नुपर्छ, किनभने हाम्रा कुनै पुस्ताले त्यो खालको प्रलय त्यति फास्ट र त्यति ढङ्गको क्षति चाहिँ देखेका थिएनन्। अब यसमा चाहिँ कस्तो हुन्छ भने, अब अहिले हामी 18-19 दिन भएको छ यो बाढी फ्ल्यास फ्लडको हो। अब त्यो फ्लड गइराखेको र त्यसको केही दिन चाहिँ मान्छेलाई अझै पनि जस्तो आफ्नो हराएका छन् नि, मान्छेहरू हराएका होलान्, बितेको जसको बढी भेटेको अथवा बितेको पनि थाहा छैन, भेटेको पनि थाहा छैन, बेपत्तामा भएका अथवा परिवारका मान्छे सबै छन् तर सम्पत्ति घर परिवार खेतबारी आफ्नो चौपाय पशु सबै छैन,
1: भनेको जुनसुकै अवस्था भए पनि मानसिक रूपमा कुनै न कुनै असर प्रभाव त्यहाँ रहन्छ।
2: अब त्यो गुमाएको छन् नि त, सबभन्दा ठुलो कुरो चाहिँ के भने, हिजो जुन राम्रो अवस्थाको इमेज थियो मनमा, दिमागमा, घर खेत गाडी सडक गाईबस्तु आफन्त सबभन्दा त त्यहाँ बजार छ, बजार क्षेत्रमा बजार नभए जहाँ जस्तो अवस्था थियो त्यो त एउटा मान्छेको निम्ति त सुरक्षित त्यही थियो नि त, तर अब आज चाहिँ त्यो केही पनि छैन कि, तपाईँको कम्प्लिटली त्यो स्वेप्ट भने बढारेको जस्तो स्थिति छ। अनि मान्छे भए पनि उनीहरूलाई उनीहरूको मनमा खुसी पटक्कै छैन, हेर्नुहोस् होइन, अनि कतिपय त तपाईँको अझै पनि बोल्न गाह्रो भइराखेको अवस्था छ, कतिले चाहिँ बोल्न थालेका छन्, खोल्न थालेका छन्, आफ्नो मान्छे भेटिँदै हुन्थ्यो भन्ने उहाँहरूको दुःख गुनासो हुन्छ, जसको बितिया छ त्यो अथवा अब जे नष्ट भएको छ त्यो सम्झेर एकदम धेरै रुने बिलौना गर्ने चरणमै हुनुहुन्छ।
1: जस्तो अब यसमा कतिपय व्यक्तिहरूको आफन्तको मृत्यु भएको र त्यसमा शव पनि प्राप्त भएका व्यक्तिहरू पनि त्यहाँ छन् र कयौं व्यक्तिहरू अझै बेपत्ता रहेको तर वास्तविक के हो भन्ने थाहा नभएको पनि छ र त्यो सँगसँगै सम्पत्तिको जुन खालको क्षति भएको छ, विभिन्न 3-4 यो वर्गीकरण गर्दा सायद त्यसरी देखिन्छ होला। अब मानसिक रूपमा असर पर्ने भनेको सबैलाई उही र उस्तै हो कि, जनधनको क्षति भएकोमा अर्कै प्रकारको, अनि घर खेतबारी बगेको मान्छेहरूको अर्कै प्रकारको, जसले आफ्नो केही भएन तर दिख्यो त्यस्तो व्यक्तिमा अलिक फरक प्रकारको हुन्छ मानसिक असर।
2: यस्तो मानसिक असर चाहिँ तपाईँको क्षति कति भयो भन्ने भन्दा पनि त्यो व्यक्तिको मनले त्यसलाई कसरी बुझ्छ भन्नेमा भर पर्छ। कसैको सबै चिज नहुँदाखेरि पनि सम्हालेका मान्छे पनि त्यहाँ छन्, अब कसैको धेरै क्षति भएको छैन, सामान्य नै जस्तो उठ्न सक्ने स्थिति पर्याप्त छ, तर पनि असाध्यै धेरै डराउने, आत्तिने, होइन, सुत्न नसक्ने, छटपटिने।

0: एकदमै त्यो उहाँको आफन्तहरू नै बित्नु भएको, अनि सायद त्यो भान्जी एकोको छन् त्यहाँ, तिनीहरूलाई एकदमै कुट्न जाने एकदमै एग्रेसिभ अवस्था भेटिनु भएको थियो कि त्यहाँ कुकुर संस्थाका थिए, तर उनीहरूले त्यसलाई वस्त गरिरहेको थिएन। पछि हाम्रो साथीहरूले भन्नुभयो यस्तो यस्तो छ भने चाहिँ ल त्रिशुली अस्पतालमा खबर गरेर एम्बुलेन्स बोलाउँ भने, मैले त्यहाँ दुईजना साइकियाट्रिस्ट पनि हुनुहुन्छ अहिले, अनि त्यो एम्बुलेन्समा राखेर बल्ल बल्ल त्यही पनि फेरि हेर्ने मान्छे चाहिन्छ नि त, एकजना आफन्तलाई भनेर सम्झाएर पठाएर अहिले उहाँ चाहिँ त्यो अस्पतालमा भर्ना गर्ने दुईवटा बेड पनि छ त्रिशुली अस्पतालमा, त्यहीँ उपचार गराइराख्नु भएको छ
1: भनेको चोट चोट अनुसारको प्रभाव कम बेसी,
0: चोट अनुसारको प्रभाव जो पहिल्यै पनि अलरेडी मानसिक समस्याबाट गुज्रेर अब निको हुँदै गएका अथवा निको भएका औषधि खाइरहेकाहरूमा त यो त ठूलो वज्रपात हो
1: भनेको, झन् थप्ने बढ्ने बढ्ने,
0: अब निको हुन लागे पनि झन् बल्झिने भयो कि, अब झन् दोहोरिने भयो, अब किनभने यो त असह्य आघात हो नि त, ठूलो साइकोलोजिकल ट्रमा हो, त्यसलाई सहने क्षमता चाहिँ त्यति बलियो मान्छेको जस्तै बलियो मान्छेलाई पनि निकै गाह्रो हुने देखिन्छ कि त्यहाँ।
1: हामीले अहिले सामाजिक सञ्जालमा केही भिडियोहरू हेर्दाखेरि त्यो बाढी प्रभावित क्षेत्रका जस्तो देखिने र त्यहाँ पुगेका अरू पत्रकार अथवा यो अहिले पछिल्लो समयमा विभिन्न सामग्रीहरू डिजिटल सामग्रीहरू बनाउनको लागि पुगेका व्यक्तिहरूमाथि त्यो आक्रोश पोखिराखेको जस्तो, यो खिच्न किन आएको भन्ने जस्तो, त्यो जुन आक्रोशित केही स्थानीयहरू हामीले देखिरहेका छौं सामाजिक सञ्जालमा, त्यो भनेको यही बाढी पछि मात्रै हो कि अथवा पहिलेदेखि कसैमा मानसिक रूपमा केही समस्या थियो भने उनीहरू अझ बढी समस्यामा परेर त्यो व्यक्त गरेको भनेर भन्न सकिन्छ?
0: यस्तो हुन्छ है, अलिकति हामीले मिडियाका साथीहरूलाई पनि हामी म चाहिँ धेरैचोटि धेरै ठाउँमा नै भन्छु, यो असाध्य सेन्सिटिभ अवस्था हो कि, यहाँ चाहिँ खबर छापेर अब राज्यका निकायले झकझगाउनु पर्छ भन्ने भन्दा नि राज्य पनि त्यहाँ खटेकै छ कि, एउटा रियालिटी अहिलेको कन्टेक्स्टमा होइन, अनि अब मान्छेलाई यस्तो शान्त चाहिएको छ कि त्यो त्यो त्यो जो पीडितहरू छन् उनीहरूलाई झ्याउँझ्याउँ र हल्ला गरिदिने मान्छे होइन कि, शान्तसँग बसदिने, उसैसँग रहने, उसलाई जानकारी चाहिए ठिक्क जानकारी दिने, र कम्ती उसले खायो खाएन याद गरिदिने, बेचैन छ भने उसलाई अलिकति अप्ठ्यारो भएको छ तपाईँले के मद्दत गरौँ मात्र भनेर थोरै कुरा गर्ने, धेरै सुनिदिने र एउटा भरोसा दिने अवस्था हो। अनि अब हाम्रो चाहिँ त्यही यो सेन्सिटिभिटी अवस्थालाई व्यक्तिको यत्रो धेरै ठूलो मनोआघातलाई हामी सञ्चारकर्मीहरूले चाहिँ छिटो मिडियामा न्युज बनाउनलाई तसाड बसाड गर्दाखेरि खासमा त्यो मिडियाको एथिक्सले नै नगर्नै भन्छ कि यस्तो बेलामा, किन कतिपय मान्छे तपाईँको काजक्रिया गर्न पाएको छैनन्, कतिपयले काजक्रिया गरे पनि न आइपोहाल्छ कि मेरो मान्छे, न कतैले अड्केर पो आउँछ कि भन्ने हुन्छ नि त, मान्छेसँग डिक्लियर राज्यले गरेका होइन यो यो मान्छे चाहिँ अब छैन है भनेर डिक्लेयर गरेका छैन, डिएनए टेस्टबाट पनि सबै त्यो भेरिफाई भइसकेका छैन, त्यसैले यो अवस्थामा मान्छेलाई आफूलाई सम्हाल्ने निकै गाह्रो भएको ठाउँमा अरूलाई अन्तर्वार्ता दिइराख्ने, अरूका प्रश्न सुन्न सक्ने त्यो त्यो खालको मनस्थिति नै हुँदैन कि, किनभने उनीहरूको मेमोरीले अहिले तपाईँले सोधेका प्रश्नै बिर्सिन्छ, हेर्नुहोस् यति छिटो बिर्सिन्छ कि उसको त्यो कम्प्लिट मेमोरीमा त्यही डिस्ट्रक्सन, त्यही ड्यामेज, त्यही हराएको मान्छेहरू, अनि उसको सग्लो ठाउँ अब अहिले केही पनि छैन भन्दा त्यो आफ्नो मानस पटलमै सङ्घर्ष गरे हुन्छ कि, यस्तो भएको हो र मेरो त सबै थियो नि भन्ने हुन्छ नि त, मेरो त घर थियो, खेत थियो, के थियो, मान्छेले त्यहाँ केही पनि छैन, यो नै हो र भन्दा उसले आफूलाई बुझाउनै गाह्रो भएको हुन्छ कि, स्वीकार्नै अप्ठ्यारो, यो अहिलेको अवस्था भनेको अङ्ग्रेजीमा डिनायल एन्ड एक्सेप्टेन्स भन्छ कि, स्वीकार गर्ने कि होइन यो भएकै होइन, अस्वीकार गर्ने भित्री मनले भएकै होइन भन् भन्छ, किनभने हो भन्ने बित्तिकै त केही पनि छैन नि त, अनि त्यो नभएको अवस्था आफूलाई सम्हाल्न झन् गाह्रो हुन्छ कि, हो यस्तो बेलामा चाहिँ मान्छेको हामीले चाहिँ मनोसामाजिक प्राथमिक सहयोग साइकोलोजिकल फर्स्ट एड चाहिँ यस्तो बेलामा चाहिने हो, त्यहाँनिर चाहिँ उसलाई बाधा नपुर्याइकन उसको साथमा रहिदिने हो, उसलाई गाह्रो हुँदैछ अवस्था भने तत्काल बुझाएर उपचारमा लैजाने हो, होइन ऊ त्यहीँ स्टेबल हुँदै गइरहेको छ भने सब बस्दिने, उसलाई पानी चाहिन्छ दिने, उसलाई टोयलेट जान लाग्यो भने बेलुकाको अवस्था छ लाइटहरू कस्तो छ हेरिदिने, अनि उसलाई छटपटी भयो भने त्यो अलिकति निकै छटपटाउनु भएको छ गाह्रो भयो भनेर मात्र भनिदिने, त्यति मात्र भनिदिने।

0: जीवनलाई धेरै भरोसा हुन्छ कि.
1: तर जस्तो अहिले तपाईँले भन्नुभयो कि संचार माध्यम र विभिन्न यो न्यू मिडियाको प्रतिनिधित्व गर्दै अहिले धेरै संख्यात्मक रूपमा बढी भयो र चिच्याएको कराएको अथवा आक्रोशित भएको त्यस्तो सामग्री हालिदियो भने धेरै मान्छेले हेर्छन् र कमेन्ट गर्छन् त्यो भाइरल हुन्छ भन्ने मनस्थिति अलि बढी देखिन थाले हो होइन. त्यसो भए के गर्नु पर्यो त अब जस्तो कोही पनि व्यक्ति बाढी प्रभावित क्षेत्रमा पुग्नुभयो मानव पत्रकार संचारकर्मी कोही भने कस्तो अवस्थामा हामीले उनीहरूलाई शान्त अवस्थामै रहन दिनुपर्छ.
0: अब यस्तो हो तपाईँ मिडियाकर्मी साथीहरूले अब त्यहाँ त अहिले कतिपय त सम्हाल लिएर बस्न आउनु भएको छ होइन. त्यहाँमध्ये सबभन्दा सम्हालिएको मान्छेसँग के का लागि आफू गएको हो त्यो परिवारका मान्छेहरू कुरा गर्न राजी हुन्छन् कि हुँदैनन्, पहिला त उसको कन्सेन्ट भन्छ नि इन्फर्म्ड कन्सेन्ट भन्छौँ, सुसूचित उसले चाहिँ स्वीकार्नु पर्यो, अनुमति दिनु पर्यो. त्यो अनुमति दिँदाखेरि उसले के कुरा चाहिँ भन्ने, म यो कुराबारे बोल्दिनँ है भन्यो भने दबाब दिनु भएन होइन. किनभने उसलाई गाह्रो हुन्छ यो कुरा, म कतिपय त्यो आफूलाई गाह्रोबाट जोगाउनलाई फेरि त्यो घटनासँग सम्बन्धित प्रश्न आउँछ भनेर नि एकदम अभोइड गर्छन् कि, त्यसलाई त्यो
1: टार्न खोजिराखेको
0: टार्न साक्षात्कारै गर्न चाहँदैन कि. अनि अब यसरी खिचे भिडियोमा हालिदिया हुन्छ अनि बाहिर हो विचारहरू भनेर भगवान्ले यो दिउन् भनेर, उनीहरूले त्यो चाहियो होइन नि त, बाहिरको पब्लिक सिम्प्याथी चाहियो होइन, उनीहरूलाई जे जे चाहियो हो त्यहीको उनीहरूको आफ्नो जो जो छन् त्यहाँ भएका मान्छेहरूमै एकले अर्कालाई सहयोग गर्न सक्ने बनाइदिनु पर्ने हो. गाह्रो भएको छ भने राज्यले के सहयोग दिन कुरा उपलब्ध छ जो बुझाइदिने हो त्यहाँ पुर्याइदिने हो, र उनीहरूको मनको अवस्थालाई गाह्रो हुन्छ भनेर त्यहाँ अवरात्र खट्ने टिम चाहिँ राखिराख्नुपर्ने हो कि तपाईँको.
1: तर जस्तो अब हामी जब कुनै पनि पीडा अथवा आघातमा भएको व्यक्तिलाई जब बितिसकेको घटनाको बारेमा हामी फेरि फेरि सोधिराखेका हुन्छौं अथवा त्यो सम्झाइराखेका हुन्छौं नि, यसले मानसिक रूपमा विक्षिप्त व्यक्तिहरूलाई त्यो उही विषय अथवा बितिसकेको कुरालाई पटक पटक सम्झाउँदाखेरि के कस्तो असर पर्छ?
0: तपाईँ बहुत राम्रो प्रश्न गर्नु. एक्चुअली मिडियाकर्मीहरूलाई अथवा कतिपय अहिले यो हामी साइको सोसियल सपोर्ट गर्न आएका छौँ भन्नेहरूलाई गाली गर्दै र आक्रोशित भएको कारण चाहिँ यही प्रश्नले हो. उनीहरूलाई त्यो घटनाबारे सोध्नु जरुरी भएन कि, उनीहरू जस्तो अवस्था छन् त्यस्तै अवस्थामा तपाईँलाई बस्न ठिक छ, तपाईँ कस्तो हुनुहुन्छ, म यहाँ छु, तपाईँलाई केही मैले सहयोग गर्नुपर्छ भने भन्नुहोस् भन्ने एउटा खालको जस्तो एकदमै नजिकको छिमेकीले नबोलिकन पनि खुइए गर्दै भरिदिन्छ नि, त्यो ठुलो आपद विपद पर्यो भने समय दिन्छ लड्न लायो भने, त्यस्तो सपोर्ट चाहियो. अब यहाँ पढेर मनोसामाजिक सपोर्ट गर्ने विज्ञ भनेर जानेहरू किताबमा पढाएको कुरो यो भन्नुपर्छ भने अनुसार म यस्तो मान्छे हो ल म तपाईँलाई यो कुरा गर्छु भनेर सुरुमै त्यही डिजास्टरको कुरा ल्याउने, अनि त्यतिखेर तपाईँले भोग्नु भएको कुराहरू हामीलाई दुःख लाग्यो भनेर बयान गर्दै सम्झाइदिने, अनि त्यसपछि अब तपाईँ कस्तो हुनुहुन्छ भनेर सोध्ने कि. यो तरिका चाहिँ यो पीडालाई झन् गाह्रो बनाइदिने अवस्था हो कि पीडितहरूलाई. त्यही भएर पीडितहरूसँग त आफ्नो परिचय दिने हो, म यस्तो मान्छे हो, अब हाम्रो भाषामा यसलाई यसो हुन्छ, तपाईँले जसरी बुझ्दैनुहुन्छ तपाईँको सहयोग हो, तपाईँलाई के छ, तपाईँको मनको अप्ठ्यारोलाई चाहिँ गाह्रो भयो भने तपाईँ भन्न चाहनु भने म सुन्छु, यो मैले अन्त काहीँ भन्दिनँ, तपाईँलाई हेल्प चाहियो भने सम्बन्धित निकायलाई मैले भन्छु, तर म तपाईँको सहयोगी हो है भनेर त्यति भनेर उसैसँग बस्दै पनि त अलि बार पछि नानी यता न भनेर उसले भन्नु थाल्छ कि, अथवा फलानु तपाईँ यहाँ भन्नु न भनेर, मलाई बहुत गाह्रो भयो भन्ला, छटपटी भयो भन्ला. अब त्यो गाह्रो र छटपटी देखेपछि अब आफूले चाहिँ म साइको सोसियल वर्कर काउन्सिलर भनेपछि आफै छटपटेर त भएन नि, त्यो छटपटिनुपर्ने अवस्थालाई सम्हाल्न सक्ने व्यक्ति मात्रै जानुपर्छ त्यहाँ. किनभने अहिले चाहिँ कस्तो देखेँ मैले त्यहाँ भन्दा धेरैले आफूले सम्हाल्न थाल्नु भएको छ, अनि यो यही हो कि तपाईँको काउन्सिलिङ नै काउन्सिलर नआइदिए हुन्थ्यो भन्ने पनि अहिले फिडब्याक आइरहेको छ हेर्नुहोस्.
1: त्यसको कारण चाहिँ काउन्सिलरको काम त त्यसले मनको घाउ पीडामा मलम लगाउँछ भन्ने सामान्य बुझाइ,
0: झन् दुख नि त जी उहाँले के हाल्नु भने ए तपाईँ यत्रो बाढी भोगिया मान्छे तपाईँलाई यस्तो भएको छ ल भन्नुहोस् भन्दै त्यही स्टोरी भन्न लाउने त होइन नि त. उहाँलाई चाहिँ जे अवस्था देखिया छ त्यो अवस्था बुझेर तपाईँलाई गाह्रो छ, तपाईँलाई हेल्प गर्न हामी छौँ है, तपाईँलाई एकदमै गाह्रो भयो भने तपाईँ जतिखेर पनि हामीलाई भन्न मिल्छ। अझ कतिपय बेला अब तपाईँ उसो सेल्टर उसो घरमा तपाईँ त 24 घन्टा भन्नु पाउनु नबस्न सक्नुहुन्छ, त्यतिखेर त्यस्तो रह्यो भने नम्बर दिने अनि यहाँ हेल्प छ भनेर देखाइदिने होइन, हो त्यो कुराहरू बुझाएर अरू बेला उसँग बिस्तारै बसेपछि उसले कुरा गर्न थाल्छ नि त, अनि अहिले कस्तो हुनुहुन्छ, तपाईँ ठिक हुनुहुन्छ, तपाईँले सम्हाल्न सक्नु भएको छ, सुत्न सक्नु भएको छ, निन्द्रामा पनि त्यही दृश्य आएको हुनसक्छ, उसले बोल्न थाल्छ नि, बोल्ने बोलेको बेला सुन्दिने अनि थपको अरू केही भन्न चाहनुहुन्छ, अरू केही भन्न चाहनुहुन्छ भनेर त्यो भन्नु पर्दैन कि, यो बेला चाहिँ त्यो अरू थप भन्नुहोस् न भन्ने बेलै होइन, उसले जति बोल्छ त्यतिमै तपाईँलाई यति भयो नि भन्नुभयो होइन, मलाई विश्वास गर्नुभयो धन्यवाद, अरू जति तपाईँले जे मसँग सेयर गर्नुहुन्छ भन्नुहुन्छ म छु है तपाईँसँग अथवा हाम्रो टिम छ, तपाईँलाई औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस् त्यो पनि हामी व्यवस्था गर्छौँ, अनि निन्द्रै लागेको छैन एकदमै गाह्रो भएको छ छटपट्टि भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले साइकोलोजिस्टले अथवा मेन्टल हेल्थ फिल्डकोले तपाईँलाई यस्तो यस्तो देखिरहेको छ हामीले गाह्रो निकै भए जस्तो लाग्यो कस्तो छ हजुरलाई त्यति मात्र सोध्यो त पुग्यो नि।
1: तर जस्तो अब अघि यहाँले पनि भन्नुभयो कि अहिले काउन्सिलर मनोपरामर्श जो दिने व्यक्ति भनेर भन्छौं उहीमाथि प्रश्न उठिरहेका छ भन्नुभयो, र अहिले पछिल्लो समयमा त्यस क्षेत्रका बाल बालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ फेरि सबैले भनिरहेका छन्। काउन्सिलिङको बेलामा पनि गर्ने संवाद नै हो, पत्रकार भनेर अथवा संचारकर्मी गएका व्यक्तिले पनि गर्ने संवादै हो होइन, अथवा जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौं उसले चाहिँ अरूको कुरा सुनिन्छ भन्छौं उसले गर्ने पनि संवाद हो। यो तीनवटै संवादमा के कुरा फरक छ ताकि हामी अहिले काउन्सिलिङकै संवाद खोजिरहेका छौं?
0: यस्तो हो, अब यस्तो डिजास्टरको बेला घाउ लागेको मनलाई कसैले मलाई सहयोग गर्दैछ है भन्ने आड के ढाडस महसुस गराउनु चाहिँ म निको हुने प्रक्रियालाई सपोर्ट गर्ने हो। अब त्यो भन्दैमा काउन्सिलिङमा चाहिँ तपाईँले उसले बोल्न नचाहँदा नै प्रश्न गरिराख्ने, उसलाई झर्को लाग्ने गरी चाहिँ उसका जानकारीहरू सोधिराख्ने, त्यो काम काउन्सिलरको प्रोफेसनले गर्नु पर्दैन। काउन्सिलरले त सम्बन्धित व्यक्तिको हावभाव व्यवहार भावना इमोसन अनुहारको चिया सबै हेरेर बुझिन्छ नि उसलाई कति गाह्रो भएको छ, हो त्यो गाह्रोलाई शब्दमा उसँगै नजिक बस्दा तपाईँलाई कति गाह्रो भएको छ हेर्नुहोस् त तपाईँ यस्तो अप्ठ्यारो भएको छ पानी खानुहुन्छ त्यति मात्र भन्ने त कम्तीमा उसका मान्छे अरू बेला त्यही भन्ने मान्छे थिए अहिले छैनन्, हामीले त्यतिखेर यति मात्र भन्दै भने उसले बिस्तारै सम्हालिँदै सम्हालिँदै अनि उसलाई जुन बेला कुरा गर्न मन लाग्छ आफ्नो जे जे बिग्रे भत्के अथवा गुनासो होला यस्तो हुने रहेछ यसो भन्थ्यो हराएका बितेका मान्छेहरूले भनेका विगतका सबै कुराहरू भन्न मन लाग्ला नि, हो त्यतिखेर त्यो स्टेजमा बसेर सुन्न मिल्छ। अनि तपाईँलाई गाह्रो हुन्छ भने चाहिँ तपाईँले जुन बेला पनि मलाई गाह्रो भयो अब छोडिदिनुहोस् एक्लै भन्नुहोस् अथवा अब कुरा नगरौँ भन्नुहोस् म रोकिन्छु, र उसलाई कम्प्लिटली फ्रिडम दिनुपऱ्यो कि त्यो व्यक्तिलाई मलाई गाह्रो भयो भने मैले अब बोल्नु पर्दैन नि नानीसँग अथवा यस्तो हात उठाइदिनुहोस् म तपाईँलाई अरू प्रश्न गर्दिनँ भन्नु पर्यो। त्यसपछि आएर अनि जुन बेला उसले अब म कुरा गर्छु नि त मेरो मनको कुरा गर्न मन लाग्यो भन्ने छ भने म यहाँ छु भनेर त्यो एउटा ऊ कुन विश्वास दिलाउने र कुन बेला कुरा गर्न मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा, अर्को चाहिँ यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चल्या छ कि छैन, ऊ समयमा उठ्या छ कि छैन, सुत्या छ कि छैन, खाएको छ कि छैन, टोयलेट दिसापिसाब गरेका छ कि छैन, पानी पर्याप्त खाएको छ कि छैन, उसले गर्ने जुन मन्दिर जप सप यदि विश्वास छ भने गरेका छ कि छैन, हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ। त्यही चिज बालबालिकालाई अलिकति तपाईँले खेलौनाको सामग्री राख्नुहोस् एउटा आउँछ अर्को आउँछ बिस्तारै खेल्न थाल्छन् उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि बालबालिकाले त्यो खेल्न थालेपछि त्यो त्यति सम्झिँदैन अनि बालबालिकालाई पनि फेरि तिम्रो अब उसले भत्केको ठाउँहरू बनाउला के बनाउला त्यो पेन्टको बारे चित्रको बारे कुरा गर्न चाहे सोध्ने नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने नि त मनमा कस्तो लाग्यो यो गर्दा हो त्यो चाहिँ उसले मलाई अहिले त अलि राम्रो भएको छ हल्का भएको छ खुसी भएको छ हो उसले आफ्नो लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि तपाईँको उपस्थितिमा भ्यालिडेट भयो म अब खुसी छु है भन्ने उसलाई पनि लाग्यो र भन्यो नि त अनि तपाईँ साक्षी हुनुहुन्छ, तपाईँले पनि हो मैले पनि देखेँ, तिमी अहिले भनिराख्दा नि अनुहार पनि फरक छ, अघि यस्तो थियो चित्र लेख्यौ यस्तो गर्यो। ठुलो मान्छेले पनि त्यही कुरो उसले जब सजिलै भन्ने स्थिति हुँदै जान्छ भन्दाखेरि ऊ फरक भएर आउँछ नि, अनि अहिले कस्तो हुनुहुन्छ भने अहिले त मलाई सजिलो भएको छ, अहिले हल्का भयो भन्छ नि, हो उसलाई पनि त्यो तपाईँलाई अहिले त्यही त मैले पनि मसँग कुरा गर्दा देखेँ नि तपाईँको स्वर तपाईँको अनुहार त्यो भ्यालिडेट गरिदिने हो नि त इमोसनलाई।
1: जस बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
0: मजबुत पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर हेर्नुभयो भने त्यहाँ बाबुआमाहरू अरू एडल्टहरू एकदमै शोकाकुल भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि, उसको ब्रेन चाहिँ त्यो एडल्टको पो मेच्योर्ड ब्रेन भइसकेपछि उसलाई एक्सपिरियन्सले अरू चिजमा लान दिँदैन, तर बच्चाको ब्रेन चाहिँ त्यो एकदम एक्टिभ हुन्छ, त्यसैले उसले चाहिँ उसलाई डाइभर्ट गर्नलाई उसैको ब्रेनले नै सपोर्ट गर्छ। त्यहाँनिर बालबालिकाले खेलाउने विभिन्न क्रियाकलाप
1: भनेको, अहिले यो जब भोटेकुसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
0: अब यस्तो बालबालिका त्यहाँ चाहिँ एउटा कस्तो स्थिति एकदमै दुःख लाग्दो, एकदमै विचित्र चाहिँ कस्तो छ भने बाबुआमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै त्यो छोरी छोरा बाँचेको छ कि।
1: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
0: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ थाहा छैन, बाबुआमा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छन् भने तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ।
1: तत्काल त्यो पीडा होला कि भन्ने डरले त्यसो भनेको हुन सक्छ।
0: अब त्यही उनीहरूले भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
1: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ त्यो बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
0: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ भने हामी जस्ता मान्छेहरूको मदत लिएर त्यो सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसको मात्रै होइन अरूको पनि धेरै बितिया छ।
1: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, तर समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल?
0: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तारै होइन, अब यस्तो यस्तो हो हामीले जस्तो अब त्यो भने चाहिँ उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लग्या जस्तो लागेको थियो, तर वास्तविक त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहनेछ अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनु रहन्छ, हामी पनि आशा त हामीलाई नि अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ, तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, अब तर पनि तिमीलाई अब जसले गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौ नि, अब तिमी कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन, कम्तीमा तिमीसँग त हामी छौ नि, यो तिम्रो गाउँ छ, तिम्रो छिमेकी छ, त्यो सबै छिमेकीका जो जो छन् बसेर उसलाई राम्रोसँग सम्झायो भने त उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला अथवा एक केही दिन नबोल्ला डिप्रेस्ड होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय उसले फेरि आफूले पनि आत्महत्या गर्ने सोच राख्न सक्छ कि, म किन बाँच्ने, मेरो कोही चाहिँ बहुनी छैन आमा छैन, म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भने अथवा अरूले जे जे भने म बाँच्दिनँ भन्ने आउन सक्छ।
1: त्यो भावना चाहिँ कति उमेर, त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि
0: उमेरमा नि आउन सक्छ। इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको त एउटै लाइफ हो नि, तपाईँको यसरी जोडिया नि, अनि त्यो बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि। त्यो नहुँदाखेरि चाहिँ एउटा डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन जान सक्छ। उसको ग्रिफ चाहिँ, शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, उसको शोक चाहिँ एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि फेरि चुपचाप बस्दिने, केही गर्न खोजे जस्तो नि गर्ने, अनि फेरि नर्मलमा फर्किने कोसिस गर्छ। तर पीडा हुन्छ नि त, याद हुन्छ नि त, जता गरे नि बाउआमालाई, बाउले यसो गर्थे, आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ। त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ, अनि बिस्तारै ऊ आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस्, अरूको पनि देखोस्। अब किनभने एउटा चाहिँ कस्तो भने, यस्तो खालको दैवी विपत्ति भनौँ न, डिजास्टर चाहिँ कसैको बसमा छैन नि त, अनि अब त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि, किनभने त्यो आफ्नो बसमा छैन। अब दैवले नै लान चाह्यो भने जसरी नै लाँदो रहेछ भन्ने मान्छेले बिस्तारै त्यसरी तयार हुँदै जान्छन् कि।
1: यदि त्यसो भए बालबालिकाहरूमा त्यो उनीहरूलाई थप पीडा नहोस् भन्नको लागि चाहिँ अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक,
0: उनीहरूलाई त्यो अभिभावक,
1: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनको लागि,
0: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन। उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो। अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको बिस्तार साथित्व बल्ला, त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटी र नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ। तर यो बच्चा जोखिममा छ है भन्ने चाहिँ ख्याल गर्नु पर्यो। जस्तो अब छोरी मान्छे हो भने तपाईँको ट्राफिकिङमा जाने जोखिम धेरै हुन्छ, हेर्नुहोस् होइन, ट्राफिकिङमा लाने जोखिम किन हुन्छ भने, अब त्यस्तै मान्छेलाई म अलि समयपछि हेर्नुहोस् अलि सिचुएसन ठिकै भइसकेपछि म काठमाडौँ लगेर पढाइदिन्छु, म गुम्बा यस्तोमा राखिदिन्छु, सबै हुन्छ भन्ने मान्छे जान्छन् कि, अनि ती मान्छेले कसरी लान्छन् भन्ने थाहा हुँदैन। त्यही भएर त्यो पाटो पनि त्यहाँ कम्युनिटीलाई, अभिभावकलाई बुझाउनु पर्ने, त्यो अर्को पाटो
1: है। अभिभावकविहीन पनि छोरा मान्छे र छोरी मान्छेको त्यो जोखिम खतरा चाहिँ फरक फरक हुने,
0: फरक हुन्छ। छोरीको त झन् धेरै छ, छोराको पनि छ, फेरि छोरालाई पनि त अब लगाएर तपाईँको कहाँ लगाएर राखिदिन्छु भन्ने श्रम लगाइदिने, अब शरीरको अङ्गहरू झिकेर चाहिँ अब गरिदिने, बेच्दिने, यस्ता खालका घटना त सुनिएको छ नि।
1: अघि तपाईँले जुन अभिभावक गुमाएका बालबालिकाको कुरा गर्दै हुनुहुन्थ्यो, र बुवा आमा दुइटै गुमाएका बालबालिकाहरू पनि समाजमा छन्, र बुवा आमा मध्ये एकजना गुमाएका परिवारका अरू सदस्यहरू बाँकी रहेको त्यस्तो बालबालिकाहरू पनि हामीले भेट्यौं देख्यौं होइन। अब समायोजन गर्ने कुरामा अथवा उनीहरूलाई त्यो शोकबाट बिस्तारै निकाल्नको लागि अथवा निस्कनको लागि, बुवा आमा दुवै गुमाएको बालबालिका अथवा दुई मध्ये एक गुमाएको बालबालिका अथवा परिवारको कोही नरहेको बालबालिका अथवा परिवारको कोही सदस्य रहेको बालबालिकाहरू, उनीहरूलाई समायोजन गर्दाखेरि अथवा पुनस्थापना गर्ने सन्दर्भमा चाहिँ के कुरामा ध्यान दिन आवश्यक छ?
0: एउटा कुरो चाहिँ कस्तो भने, उनीहरूलाई उनीहरूको ठाउँबाट उनीहरूको इच्छा विपरीत टाढा लगेर बालगृहहरूमा राखेर गर्नु चाहिँ अहिले त्यति राम्रो हितकर चाहिँ हुँदैन। केही समय बरु केही महिना त्यही नै राखेर उनीहरूलाई तयारी गर्दै गर्दै, अब अलि ठुलो भएका जस्तो भनौँ 10-11-12 वर्ष भएकाहरूलाई अब विभिन्न सरकारकै उसमा प्रस्तावनामा आएछ, यो एसओएस र अब विभिन्न ठाउँमा अभिभावकै नभएकालाई त्यसरी गर्ने भन्ने छ।
1: समयको लागि कुराकानी होला, यहाँलाई धेरै धन्यवाद छ।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद। यो असाध्यै महत्वपूर्ण समय र यो सन्देश पनि आम
2: यो हो रेडियो नारायणथन। अब सुन्नुहोस् मुख्य समाचार।
3: टाइम चेक, इट्स 7 AM।
4: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोड़िनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौं। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढ़ाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढ़ाउ।
2: आदरणीय श्रोताहरू, प्रभु येशु ख्रीष्टको अमूल्य नाममा तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछौ। हामी फेरि एकपटक परमेश्वरको पवित्र वचन अध्ययन गर्न एकसाथ भेला भएका छौं। आज हामी भजन संग्रह 135 र 136 खण्डहरूबाट अध्ययन गर्नेछौ। यी भजनहरूले परमेश्वरको महानता, उहाँका अद्भुत कार्यहरू, मूर्ति पूजाको व्यर्थता र उहाँको अटल करूणा र विश्वास योग्यतालाई प्रष्ट रूपमा देखाउँछन्।
1: धन्यवाद दाई। तपाईँले यो कुराहरू भन्दै गर्नुहुँदाखेरि चाहिँ मैले यो महसुस गरेँ कि परमेश्वरले गर्नुभएको कुराहरू सम्झनु र उहाँको प्रशंसा गर्नु हाम्रो जीवनको चाहिँ महत्वपूर्ण एउटा अंश अथवा हिस्सा चाहिँ रहेछ।
2: हो नि त भाइ, यो भजनहरूले हामीलाई परमेश्वरका सेवकहरूलाई उहाँको नामको प्रशंसा गर्न आह्वान गर्छ। यसले इसरायलको इतिहासमा परमेश्वरले गर्नुभएको महान कार्यहरू सम्झाउँछ। उहाँले मिश्रबाट उद्धार गर्नुभयो, शक्तिशाली राजाहरूलाई पराजित गर्नुभयो र आफ्ना जनहरूलाई आफ्नो सम्पत्तिको रूपमा स्थापित गर्नुभयो। साथै यसले मूर्तिहरू निर्जीव छन् भन्ने कुरा पनि स्पष्ट रूपमा देखाउँछ। यति मात्र होइन, परमेश्वरको करूणा सदा सर्वदा रहिरहन्छ भन्ने सत्यलाई बारम्बार दोहोर्याउँछ यस भजनमा प्रत्येक कार्यपछि, किनकि उहाँको करूणा सदा सर्वदा रहिरहन्छ भन्ने घोषणा गरिएको छ, जसले परमेश्वरको अटल प्रेमलाई जोड़ दिन्छ।
1: भनेपछि दाई, यसको अर्थ हामीले परमेश्वरको स्थानमा कुनै पनि अन्य कुरा चाहिँ राख्नु हुँदैन रहेछ भन्ने चाहिँ रहेछ, अनि यसले त परमेश्वरको प्रेम कहिले समाप्त हुँदैन भन्ने कुरा पनि हाम्रो हरेकको हृदयमा चाहिँ गहिरो रूपमा चाहिँ बसाउन एकदमै सफल हुन्छ जस्तो मलाई लाग्दैछ, होइन दाई?
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। हो, यसले सृष्टिदेखि लिएर इसरायलको उद्धारसम्म र हरेक पुस्तामा परमेश्वरको करूणा सक्रिय रहेको देखाउँछ। उहाँले सूर्य, चन्द्रमा, ताराहरू सृष्टि गर्नुभयो, समुद्रलाई नियन्त्रण गर्नुभयो र आफ्ना जनहरूलाई सुरक्षित रूपमा डोर्याउनुभयो भन्ने तथ्यलाई प्रकट गर्दछ।
1: भनेपछि दाई, यी भजनहरूले चाहिँ हामीलाई परमेश्वरको महान कार्य सम्झन, उहाँलाई मात्र आराधना गर्न र उहाँको अटल प्रेममा भरोसा गर्न चाहिँ सिकाउने रहेछ।
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ परमेश्वर मात्र जीवित हुनुहुन्छ, उहाँका कामहरू अद्भुत छन् र उहाँको करूणा कहिले समाप्त हुँदैन। यही सत्यलाई ध्यानमा राखी आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुरु गरौं।
3: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 135 र 136 अध्यायबाट देख्नेछौ। सबभन्दा पहिले हामी देख्नेछौ भजन संग्रह 135 जुनको मुख्य विषय हो प्रभुको स्तुति गर। मित्र, हामीले अहिले तीर्थयात्रीका भजनहरूलाई छोडेर स्तुतिहरूको गीतहरूमा आउँछौ। यो हालेलुया भजन हो। यो यस कथनसँग आरम्भ हुन्छ, परम प्रभुको स्तुति गर, अनि यो अध्याय यही कथनसँग अन्त हुन्छ, परम प्रभुको स्तुति गर। यो भजन हालेलुयाको लघु कोष्टक यानि बन्धनमा छ। यसमा इसरायल भूतकालको छुटकाराको लागि परमेश्वरलाई प्रशंसा स्तुति गर्दछ। यो परमेश्वरको स्तुति प्रशंसा गर्न बोलाइने महान भजन हो। भजन संग्रह 135 पद 1-3 पदमा भनिएको छ, परम प्रभुको स्तुति गर, परम प्रभुको नाउँको स्तुति गर। तिमीहरू जो परम प्रभुको भवनमा, परम प्रभुकै भवनका चोकहरूमा खडा रहन्छौ, परम प्रभुको स्तुति गर, किनभने परम प्रभु भला हुनुहुन्छ। उहाँको नाउँको भजन गाऊ, किनभने त्यो मनपर्ने हुन्छ। हामी त्यति पर्याप्त रूपमा काफी मात्रामा भन्दैनौ कि परमेश्वर असल भला हुनुहुन्छ। तपाईँले कसैलाई हिजो परमप्रभु भला हुनुहुन्छ भन्नुभयो? तपाईँले कहिले उहाँ भलो हुनुहुन्छ भनेर कसैलाई भन्नुभएको छ? ओ, उहाँ भला हुनुहुन्छ, यो उहाँको स्तुति गर्नलाई बोलावट हो। हामीले उहाँको स्तुति गर्नुपर्छ, प्रशंसा गर्नुपर्छ, उहाँको भलाइको खातिर, उहाँको कृपा, उहाँको अनुग्रहको खातिर। पद 6 र 7 भनिएको छ, स्वर्गमा, पृथ्वीमा, समुद्रमा र सबै गहिरा ठाउँहरूमा परमप्रभु आफैले इच्छा गर्नु भए बमोजिम गर्नुभएको छ। उहाँले पृथ्वीको पल्लो छेउबाट कुहिरो उठाउनुहुन्छ, उहाँले वर्षाको निम्ति बिजुली बनाउनुहुन्छ, उहाँले वर्षाको निम्ति बिजुली बनाउनुहुन्छ, अनि उहाँले आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ। मित्र, परमेश्वरले नै मौसमको बनाउनुहुन्छ। मौसमको अगमबाडी गर्ने मानिसले मौसमको बनाउँदैन। अनि यसको प्रमाण चाहिँ यो हो कि उसले सधैँ ठिक तरिकामा रिपोर्ट दिन सक्दैन। उदाहरणको लागि, आज भारी वर्षा हुन्छ भनी पूर्व जानकारी दिँदा अति नै चर्को घाम लागिरहेको हुन्छ, त्यस फल्ना फल्ना जग्गामा वर्षा हुन्छ है भन्दा त्यहाँ खडेरी भइरहेको हुन्छ। अमित्र, उनी हेडक्वार्टरहरूसँग, सदरमुकामसँग सम्पर्कमा छैन। उबहरू धेरै वैज्ञानिक सानो यन्त्रहरूसँगको सम्पर्कमा छ, अनि हरेक समय उसले अनुमानित राय दिन्छ मौसमको बारेमा। तर मित्र, परमेश्वरले मौसमको बनाउनुहुन्छ। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। उहाँले खालि मौसमको मात्र बनाउनुहुन्न, तर उहाँले उहाँको इच्छा अनुसार विश्व ब्रह्माण्डको पनि चलाउनुहुन्छ, सञ्चालन गर्नुहुन्छ। सायद तपाईँलाई यो कुरा मन नपर्ला। यदि यो कुरा मन पराउनुहुन्न भने किन तपाईँ अर्को जग्गामा जानुहुन्न? किन तपाईँ अर्को विश्वमा गएर आफ्नै इच्छा अनुसार त्यसको चलाउनुहुन्न? मित्र, यो परमेश्वरको विश्व हो। यदि तपाईँ यससँग सन्तुष्ट हुनुहुन्न भने म यही सल्लाह दिन्छु कि जसरी भए पनि तपाईँ यससँग मिलापमा, सम्झौतामा आउनुहोस् र सृष्टिकर्ताको ग्रहण गर्नुहोस्, किनभने उहाँ आज मानिसको उद्धारकर्ता पनि हुनुहुन्छ। हामीसँग धेरै प्रश्नहरू छन् जुन परमेश्वरले उत्तर दिनुभएको छैन। अनि स्पष्ट भावले भनौं, परमेश्वरले हाम्रा सम्पूर्ण प्रश्नहरूको उत्तर दिन आवश्यक छैन। उहाँले हामीलाई खालि उहाँमा विश्वास भरोसा गर्न र विश्वासको जीवन जिउन मात्र भन्नुहुन्छ। भजनकार जीवित परमेश्वरलाई मूर्तिहरूसँग तुलना गर्छन्। पद 15-18 भनिएको छ, अन्य जातिहरूका मूर्तिहरू त सुन र चाँदी हुन्, ती त मानिसका हातका काम हुन्, तिनीहरूका मुख छन् तर बोल्दैनन्, आँखा छन् तर देख्दैनन्, कान छन् तर सुन्दैनन्, तिनीहरूका मुखमा केही सास हुँदैन, तिनीहरूलाई बनाउने जस्ता छन् ती पनि त्यस्तै हुन्छन्। तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै उस्तै हुन्छन्। अमित्र विश्वासीहरूको निम्ति मूर्ति लालच लोभ हुन सक्छ। विश्वासीहरूको प्रसंगमा बोल्दाखेरि मूर्ति पूजा भनेको प्रतिमाहरूको पूजा गर्नु होइन। मूर्ति पूजा भनेको कुनै पनि चीजलाई, कुनै पनि वस्तुलाई परमेश्वरभन्दा धेरै माया गर्नु नै, धेरै प्राथमिकता दिनु नै त्यो उसको निम्ति मूर्ति पूजा हो। आज धेरै मानिसहरू सुन र चाँदीको मूर्तिको पूजा नगर्लान्, तर सुन र चाँदीको निश्चय नै पूजा गर्छन्। त्यो लालचीपन हो र आधुनिक मूर्ति पूजा भनिन्छ। मित्र, तपाईँको परमेश्वर देवता जुनसुकै होस्, यदि त्यो जीवित र सत्य परमेश्वर होइन भने उससँग मुख हुन सक्छ तर बोल्न सक्दैन। उससँग कानहरू हुन सक्छ तर उसले तपाईँको पुकार, बिन्तीलाई, प्रार्थनालाई सुन्न सक्दैन। केवल जीवित परमेश्वरले मात्र तपाईँलाई, तपाईँको पुकारको, तपाईँको प्रार्थनाको सुन्न सक्नुहुन्छ। त्यसकारण जीवित र सत्य परमेश्वरलाई आराधना गर्न अहिले नै अनि अति नै उत्तम विचार हो। हामीले उहाँको नाउँको धन्य भन्नुपर्छ, स्तुति प्रशंसा गर्नुपर्छ। भनिएको छ, अन्य जातिहरूका मूर्तिहरू त सुन र चाँदी हुन्, ती त मानिसका हातका काम हुन्। तिनीहरूका मुख छन् तर बोल्दैनन्, आँखा छन् तर देख्दैनन्, कान छन् तर सुन्दैनन्। तिनीहरूका मुखमा केही सास हुँदैन। तिनीहरूलाई बनाउने जस्ता छन् ती पनि त्यस्तै हुन्छन्। तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै उस्तै हुन्छन्। अनि 21 पदमा भनिएको छ, परमप्रभु जो यरुसलेममा बास गर्नुहुन्छ उहाँलाई सियोनबाट धन्यको भनियोस्, परमप्रभुको स्तुति गर। उहाँ प्रशंसा, स्तुति, आराधना गरिन योग्यको परमेश्वर हुनुहुन्छ। मित्र, यो महान भजन हो। त्यसपछि हामी भजन संग्रह 136 अध्यायतिर पनि लागौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ, उहाँको कृपाको लागि परमेश्वरलाई धन्यवाद। यो अर्को हालेलुया भजन हो। यसले सृष्टिमा, उद्धारमा, शत्रुहरूसँग युद्ध गर्नु हुने काममा र भविष्यको भावी महिमाको लागि परमेश्वरको कृपाको स्तुति प्रशंसा गर्दछ। भजन संग्रह 136 एक पद हेर्दै अगाडि बढौ। यहाँ यस प्रकार लेखिएको छ, परमप्रभुलाई धन्यवाद देऊ किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। मित्र, परमप्रभुसँग प्रशस्त पर्याप्त कृपा छ। तपाईँ र मलाई चाहिने हरेक प्रकारको कृपा उहाँसँग छ। आज तपाईँलाई कस्तो किसिमको कृपाको आवश्यक छ? तपाईँलाई कहाँ चाहिँ उहाँको कृपाको आवश्यक छ? मित्र, उहाँसँग प्रशस्त कृपा छ। उहाँको कृपा कहिले सकिँदैन। परमप्रभुलाई धन्यवाद देऊ किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। एक दिन, दुई दिन, तीन दिन, एक साल, दुई साल होइन, सदा सर्वदै। त्यसकारण हामीले उहाँको स्तुति प्रशंसा गर्नुपर्छ, उहाँलाई धन्यवाद दिनुपर्छ। आगे पद 2 र 3 भनिएको छ, देवहरूका परमेश्वरलाई धन्यवाद देऊ किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। परमप्रभुका प्रभुलाई धन्यवाद देऊ, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। मित्र, यो भजनमा हरेक पदहरूमा परमेश्वरको कृपाको उल्लेख छ। यसले परमेश्वरको कृपाको माथि उठाउँछ, उचाल्दछ। एफिसी 2:4 पदमा पाउल भन्छन्, तर परमेश्वरले कृपा निधान भएर उहाँको महाप्रेमले गर्दा हामीलाई प्रेम गर्नुभयो। म परमेश्वरबाट कृपाको चाहन्छु र उहाँ यसमा धनी हुनुहुन्छ। कृपामा धनी परमेश्वर उहाँ हुनुहुन्छ, उहाँ कृपा निधान हुनुहुन्छ। म धेरै मानिसहरूबाट धेरै पत्रहरू पाउँदछु जसले मलाई भन्दछन् कि तिनीहरूले केही पाप गरे। तिनीहरू सोध्दछन् कि तपाईँ सोच्नुहुन्छ कि परमेश्वरले मलाई क्षमा दिनुहुनेछ। मित्र, निश्चय नै उहाँले तपाईँलाई क्षमा दिनुहुनेछ। उहाँ कृपामा धनी हुनुहुन्छ। के तपाईँले उहाँलाई यसको निम्ति पुकार गर्नुभएको छ, प्रार्थना विन्ती गर्नुभएको छ,

0: सदा सर्वदै रहिरहन्छ। यो अर्को खण्ड चाहिँ मिस्रीहरूको दासत्वबाट इसरायललाई छुटकारा दिने काममा, मुक्त गर्ने काममा उहाँको कृपाको लागि परमेश्वरको स्तुति प्रशंसाको भजन हो। अनि हरेक परमेश्वरको छुटकाराको स्टेप उसले यो दोहोर्याउँछ, किनकि उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। उनले तिनीहरूलाई आफ्ना मुलुक दिने काममा, परमेश्वरलाई धन्यवाद दिने काममा परमेश्वरको कृपासँग अन्त गर्दछन्। 21 र 22 पदमा भनिएको छ, 21 र 22 पदमा, र तिनीहरूका देश अधिकारको निम्ति दिनुभयो, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। आफ्नो दास इसरायललाई अधिकारको निम्ति दिनुभयो, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। यो महिमित भजनकारको अन्त गर्ने खण्ड जति इसरायलको मानिसहरूको निम्ति अर्थपूर्ण छ, त्यति नै तपाईँ र मेरो निम्ति पनि महत्वपूर्ण र अर्थपूर्ण छ। पद 23 देखि 26 पदमा भनिएको छ, जसले हामीलाई हाम्रा दुर्दशामा स्मरण गर्नुभयो, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ, र हामीलाई हाम्रा विरोधीहरूका हातबाट छुटाउनुभयो, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। उहाँले सबै प्राणीहरूलाई आहार दिनुहुन्छ, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। स्वर्गीयका परमेश्वरलाई धन्यवाद देऊ, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। मित्र, मलाई तपाईँको बारेमा थाहा छैन, तर मलाई यस्तो भन्नु लागिरहेको छ, हालेलुया, प्रभुको स्तुति होस्। मित्र, हाम्रा परमेश्वर कति अद्भुत परमेश्वर हुनुहुन्छ। उहाँको सामने निहुरेर दण्डवत गरेर उहाँलाई आराधना गर्न सिक्नुहोस्। उहाँ यी तमाम आदर मान आराधना स्तुति प्रशंसाको योग्य हुनुहुन्छ। जब तपाईँ भुइँमा लोट्नुहुन्छ, उहाँले तपाईँलाई आफ्नो कृपासँग माथि उठाउनुहुनेछ। आगे पद 23 देखि 26 भनिएको छ, जसले हामीलाई हाम्रा दुर्दशामा स्मरण गर्नुभयो, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ, र हामीलाई हाम्रा विरोधीहरूका हातबाट छुटाउनुभयो, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। उहाँले सबै प्राणीलाई आहार दिनुहुन्छ, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। स्वर्गीयका परमेश्वरलाई धन्यवाद देऊ, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ।
1: आजको दिनले हामीलाई सिकाएको छ कि मूर्तिहरू र मानिसका बनावटी विश्वासहरू चाहिँ व्यर्थ छन्, तर परमेश्वर सधैँ जीवित र सक्रिय परमेश्वर हुनुहुन्छ, जसले हामीलाई सदा सर्वदा एक समान प्रेम गर्नुहुन्छ।
2: हो नि त भाइ, भजन संग्रह 135 ले परमेश्वरका शक्तिशाली कार्यहरू सम्झाउँछ भने भजन संग्रह 136 ले उहाँको करुणा सदा सर्वदा रहिरहन्छ भन्ने सत्यलाई बारम्बार दोहोर्याएर हाम्रो हृदयमा गहिरो रूपमा बसाउँछ। परमेश्वर मात्र उपासना योग्य हुनुहुन्छ। उहाँले सृष्टि गर्नुभयो, उद्धार गर्नुभयो र आज पनि आफ्ना जनहरूको जीवनमा काम गरिरहनु भएको छ भन्ने सत्यलाई प्रकट गरेको छ।
1: हजुर, साँच्चै नै दाई। अनि भजन संग्रह 136 ले पनि हामीलाई स्पष्ट रूपमा बताएको छ कि, र हाम्रो हृदयलाई छुन चाहिँ यो एकदमै सफल भएको छ यो अध्यायले, कि हरेक परिस्थितिमा उहाँको करुणा सदा सर्वदा रहिरहन्छ भन्ने कुरा चाहिँ यो अध्ययनमा चाहिँ दोहोरिरहेको छ, जुन चाहिँ हाम्रो निम्ति चाहिँ एकदमै आशादायक र एकदमै प्रेरणादायी चाहिँ रहेको छ।
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। परमेश्वरको प्रेम हाम्रो असफलता वा परिस्थितिमा आधारित छैन, उहाँको करुणा स्थिर, अटल र अनन्त छ।
1: साँच्चै हो नि दाई, आजको दिनले हामीलाई त्यही त बतायो। अनि मलाई लागेको प्रश्न चाहिँ, त्यसो भए आजको सन्देशले हामीलाई परमेश्वरका कामहरू सम्झन, उहाँलाई मात्र आराधना गर्न र उहाँको करुणामा पूर्ण भरोसा गर्न चाहिँ सिकाउँछ भन्ने कुरा चाहिँ निर्धक्कता साथ सिकाएको छ।
2: अवश्य पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौ कि हामी परमेश्वरका उपकारहरू सम्झिरहेका छौं, कि हामी उहाँलाई मात्र आराधना गरिरहेका छौं, कि हामी उहाँको करुणामा

0: भरोसा गरिरहेका छौं। आउनुहोस्, हामी परमेश्वरको महानता सम्झेर उहाँको स्तुति गरौं, उहाँको करूणामा भरोसा गरौं र हरेक दिन कृतज्ञ हृदयले जीवन बिताऊ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ। र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9704207097042097979।

0: இளம்பு பிரேக் டைம்.
1: यता नआऊ है बुहारी, तलै बस, छाछुप नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युन जन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार सेनसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तिमीलाई मैले कहाँ कहाँ खोजिन, होइन तिमी मलाई किन यसरी वेट गर्दैछौ, केही त बोल न प्लिज।
1: म तिमीलाई चिन्दिन भनेको छु नि, पागल तिमी।
2: गाडीमा छोरी मान्छेलाई जिस्काउने
3: कस्ता कस्ता मान्छे आउँछन्,
2: के हरेको, निकाल यसलाई गाडीबाट।

0: wait just a minute. We will return back.
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के भयो,

0: पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
0: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
2: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
3: लम्बु एफएम 89.6 मेगाहर्ज।

जिन्दगी र बाध्यता पराई वाची शब्द जस्तो जिन्दगीको बाध्यता पीडा पुखेको होइन थाहा छ बाँड्न सक्दिन अरू नि छन् या धेरै जहिले पनि म किन भोलिकै होला भन्दा भन्दै बित्यो वर्ष दिन सपना छ र कष्टसँग ननिसकिन सेलैन मनको पीडा टुक्रा पारी बाँड्न मिल्ने गुलाबको आँगा होइन भाँची अन्त्य सार्न मिल्ने परेव होइन माया समातेर छाड्न मिल्ने भावना टुकी होइन तेल थपेर बाल्न मिल्ने म छैन अरू जस्तो हुन पनि छैन त्यो जुन तारा मलाई छुन पनि छैन अस्तैका जानीहरूको कमी छैन दुनियाँमा दुखे दुखोस्छु चित्त रुन पनि छैन रोएको होइन आमा सबलाई हँसाइरहेको छु सँगै रुनेर हाँस्ने बानी बसाइरहेको छु छेवैको छिमेकीले ठडाको छ कत्रो घर म भने भएको सानो झुप्रो सजाइरहेको छु के गर्ने के नगर्ने बसिरहेछु सोसी अस्तिन्छन् आशा गर्छु म नै मेरो दोषी गुनासो छैन तर हिँड्छु पीडा बोकी दसोटी हारे ठिक छ फेरि गर्छु कोसिस सम्हाल्छु आश्वासनले सबै कुरा ठिक हुन्छ रिस उठ्दा रिस देखाउँछु जो मेरो नजिक हुन्छ अमृत भनेर दिन्छन् हातमा पर्दा बिस हुन्छ कुराउँछन् सबले मलाई कुर्न पर्दा रिस उठ्छ स्वार्थ छ सबको मनमा कोही नि छैन विशुद्ध जसको साथ आशा गर्थे उही पो रहेछ विरुद्ध अब त शङ्का लाग्छ म नै मेरो शत्रु हो कि कहिलेकै आफैदेखि आफैलाई नै रिस उठ्छ कमोला भन्थे दुःख झन रफ्तारमा बढ्दैछ फरक तिमी र ममा सोचाइ हाम्रो अर्कै छ समस्या घट्दै छ त्यो पनि झन बढ्दैछ सम्हालु कसरी मन भित्र भित्रै मर्दैछ अचेल त टोलाउँछु यी आँखा पनि झुक्किन्छन् वरिपरि सबेर्छु म बाहेक सब खुसी छन् हुँदा त आफ्नै गर्छन् सबैजना झुम्मिन्छन् नहुँदा कोही नि हुन्न हुन्छ मात्र दुखी मन यो जीवन जिउन सिक्दा सिक्दै आधा जुनीको सबजना माथि हेर्छन् कसलाई मतलब मुनिको सब हुन्छ हुनीको नहुनीसँग बिलौना बाँकी छ ऋणहरू त्यो नि बिस्तारै तिरौला थाहा छैन मायाको बदलामा घृणा पाउँछु किन थाहा छ त्यहाँ जानु हुन्न फर्की फेरि आउँछु किन हल्काबर सोध्छन् मलाई उत्तर मेरो यस्तो छ जिउँदैछु एकदम ठिक छु साथी तिमीलाई कस्तो छ रोएको जस्तो छ आँसुले आँखा पखाल्या रिसाको भनौ कि बुझ्ने मान्छे नै नभएका वचन दिएर हिँड्छन् छैन तर निभाका झुकेर लाग्यो भन्छन् मैतिर त्यो निशाना विश्वास नै बिच थाहा छ धोका दिन्छन् भनेर नभन्दै धोका पाए ठाउँको ठाउँ नै लहेर अब त सक्दिन म केही गर्दिन कसैलाई जे गरे गरे हुन्छ यतातिर नहेर मैले जे भोगे सायद बुझ्दैन नि दुनियाँ यो जुनी यस्तै भो म गर्छु अर्को जुनीमा विश्वासमा धोका पाएँ मैले मान्छे चिनिन चियानी खल्लो लाग्छ गुल्यो कम छ चिनीमा म ठिक छु भनौ भने ठिक छ केही नि भएको छैन गलत छु भनौ भने गल्ती के हो थाहा छैन सायद म पनि म होइन म भित्र पनि म छैन मनले नि भन्छ अचेल म हुँ तर त होइन थाहा छैन मेरो भाग्य कसको भागमा राख्दा छ मर्न मन छैन तर जस्तो तस्तो बाध्य छ सुनाउँछु मेरा पीडा सुन्देलान् कि भन्ने आशले सुनिदिन्छन् कुरा तर पछि हाँस्या छ अन्यलमा छु म आफै के छ भयो गडबडी आरामले गर्ने सोच्थ्यो काँचे भयो हडबडी हाँसिन्छु सबको अघि रुन्छु एक्लै धरधरी मन भारी भएको बेला घर लाग्दैन घरधरी म सोच्छु किन यस्तो हुन्छ मेरै भाग्यमा बाकस नआउँछन् सबै मलाई केही नि राख्दैन मैले गरे चाहिँ स्वार्थ उनीहरूको चाहिँ बाध्यता झुटले नै जित्न खोज्छन् अघि नै छ सत्यता नभनु मनमै कुरा भनौ भने कसले सुन्ला कसलाई के मतलब छैन सबजना छ नाच्ने धुनमा हेर्दा पो राम्रो लाग्छ खासै त्यस्तो छैन जुनमा सम्झिन मन लाग्दैन तर सक्दिनँ म भुल्न मलाई नि हेर्न मन छ कस्तो

सबै छन् खासमा जाली नाटक गर्ने कति हुन् केटाको कति चाहियो केटी कोसे 32 गुण कहिले काहीँ उठ्छु आधा रातमा एकदम झस्केर भर्खर सपनामा मर्ने अरू होइन मै नै हुँ आफ्नो मोबाइलमै छु म नत्र हुन्छु निन्द्रामा दिन त ज्यानै सक्थे तर अह दिन्न म आफ्ना नै जाली छन् देख्दिन कुनै भिन्नता मनबारी हुँदा उस्तै उस्तै लाग्छ दिन र रात रहर त काबुकेकै सहनलाई छु म बाध्य सपना आँखामै छन् काँधमा जिम्मेवारी मात्रै दिमागले सोध्छ तर मुटु दुख्छ यो सधैँ मुटु चाहिँ दुख्छ तर दिमागले चाहिँ सोध्छ मात्रै मेरै गल्तीले गर्दा कति ठाउँमा पाछु चोट अरूलाई के भनौँ जब आफूमै छ खोट एकचोटि हेर्न मन छ कसले कति माया गर्छ देख्दै नदेख्ने मलाई एउटा यस्तो जादु होस् रिस मात्र देख्छन् मेरा माया देख्ने छैन कोही आज त सम्मा ल्याछु भोलि चाहिँ के हुन्छ खै माया नि मैले गरे घृणा पनि मैले पाए त्यही पनि थाहा छैन कसरी म नै दोषी भई कहिले काहीँ लाग्छ केही हुँदैन सबै छोडिदिन्छु धकल्न पर्दैन अब म आफै नै ओर्दिन्छु फोर गर्दै हिँड्छन् सबै केही न भनी सोधिदिन्छु फेरि नि म नै गलत अरू ठिकमा दोषी हुँ बाटो नै गलत हो कि गलत मेरो पैताला दो बाटोमा आइपुगे जानु अब खै कता आफै छु दोधारमा म के चाहिँ गरू फैसला हेर्दा स्वतन्त्र देख्छु बनाउँदैछु पिञ्जडा सोचेको केही भएको छैन भाचु समयको दास झरेर पात पलायो पलाएन मनमा आस सबसँग हुन्छ भन्थे एउटा केही न केही त खास मसँग भएको भने म र मेरो जिउदो लास जिन्दगी के नै रहेछ जन्मे बाँचे मर्यो आत्मा आमाको कोखमा सुरु टेक्यो धरती मर्दा घाटमा सोचेर सुरु हुन्छ नसोची हुन्छ समाप्त ससल्दा के चाहिँ गर्यो अर्थ हुन्छ त्यसको मात्र समय फाला फाल्छ खै किन हुन पर्याप्त सपना गर्न प्राप्त किन यस्तो गाह्रो लाग्छ शब्द चाहिँ हो यो जीवन।

किन लाग्छ कच्चा छु म हाँसोको मन उठ्छ चारैतिर बच्चा रुदा जिन्दगी के नै रहेछ हर्ष रोदो नासु खुसी कोही हाँसेरे मर्छन् कोही चाहिँ बच्चा नासु पुसी चाहिँदैन हिरा मोती चाहिँदैन झुटको खेती चाहिन्छ मात्र सम्झना म मरे भोलि यदि ठिकै छ हेर्दै जाउँ के हुन्छ आउने समय जिउँदैछु खुसी सुके गर्थे मने नभए आसानी बाँकी हुन यो शरीर नै नरहे

हारमा पनि देख्छु जित, हारेर हार्नु भन्दा हारमा जित्ने देख्नु ठिक, सपना छ नजिक न आत्ती गर्नु छ प्रयास, सपना मरे होला मर्या छैन मनमा।

बुझेको थिए आँसुमा डुबेको लेस बुझे मैले यो जिन्दगी काट्न त्यो ऋण पनि काम गर्यो दिनभरि तर म एक्लो छु या साथ कसले दिन्छ नि दिनहरू जबरजस्ती काट्दै थिएँ मैले फेरि निन्द्रै नलाग्ने रात

कस्तो भइरहेछ, न त एकछिन आनन्दले बस्न नै पाछ, दुःख भने के रहेछ प्रष्टै भयो आज, अनि मैले के भोगिरहेछु कसलाई पो थाहा छ, कसैलाई थाहा छैन मेरो मनको पीडा, आज आफूले आफैलाई नै गरिरहेछु घृणा, मनभित्र झन झनै घाउ बढी।

Time check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
2: बाफ्रे, अब चाहिँ के हुने हो?
3: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन। यसो त जसले नि लेखिहाल्छ नि।
2: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: खै, जन्म दर्ता दिनुहोस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
7: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न

0: बजेपछि बढ़ी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: LMFM 89.6 MHz.

0: को एउटा
1: तपाईँको
2: गाडी नि यतै उडाउने बेला भइसक्यो।

0: wait just a minute. We will return back. Return back.
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु, गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagarpalika 5, Sindhu Paso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Sugari Nagarpalika 5, Sindhu Paso.
8: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
9: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
9: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
9: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
8: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
12: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
13: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
14: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
15: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार, विज्ञापन हो।
16: हेलो
17: हेलो बहिनी, सन्चै छौ?
16: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
17: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
16: आहा हस् हस्, अनि हुलाकमा पो जानु?
17: हो नि, हुलाकमा जाऊ न।
16: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
17: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपा

0: लौन छ, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड। हेलम्बु FM 89.6 MHz।

0: Helumbu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: El Ambu Break Time.
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिन्त बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: एवा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
7: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
6: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेठा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
8: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-26-051, 98-41-51-67-84, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
0: LMB FM

0: किलाफोम
1: तपाईंलाई माले
0: ए ओम गाटीको छेपा छापडी मै थेरी
1: चुरिम यार लान छेपा छापा मला ओइ गो रापकोटे गे पुइगले
0: ए लाला ओम साई चखापम
1: 36 माले
0: ए लाला बाय।

0: minute, just a minute, we will return back. Return back.
1: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
1: ए,
2: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए,
2: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन हो।
4: अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु, गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Sotara Sangasu Gurinagar Palika 5, Sindhupal Soap. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sagar, Subali Nagar Palika 5, Sindhupalcho.
5: ओइनी के पार ओइ मित्र, ये दुम्सले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
6: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
5: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
6: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
5: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
6: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
7: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ, र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
8: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
7: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
9: 9849-29-13-27।
10: बा
11: हजुर बुहारी,
10: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्स चाहिए थियो, लिन पठाउनु भएको छ का जानी होला?
11: ए बुहारी, त्यसको लागि पीर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदै छ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिस को सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेन को पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुलाक कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9849-40-667 र 9818-77908। मेसिनरी सामानको समस्याको एकमात्र

0: संकल्प घले इन्टरप्राइजेज।
1: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज।
2: तामाङ सुपरस्टार डम्फु मिडिया प्राइभेट लिमिटेड प्रस्तुत गर्दछ।

0: check. It's 11 a.m.
1: अहिले बिहानको 11 बजेको छ।

0: it. Just a minute. We will return back. Return back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइकमा त होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचोक गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: मित्र यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
1: मित्र छास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: अबै किन हुनु नि मेरो भाइ टाइ मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849213727
6: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ तर ती सूचना मिथ्या पनि हुन सक्छन् तपाईँले हेरेको पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने
7: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन् सूचनाको स्रोत जाँच्ने
6: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन् विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्
7: सूचनाको क्रस चेक गर्नुहोस् सूचनाको एउटै स्रोतको भर नपर्नुहोस् यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्
6: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्
7: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ
6: याद राख्नुहोस् सही सूचनाले तपाईँलाई सबल बनाउँछ तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्
7: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्
6: सही निर्णय गर्न सही सूचना चाहिन्छ सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ
7: आउनुहोस् सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ सुसूचित हुनुहोस् चनाखो रहनुहोस्
6: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ सत्य समाचारको खोजी गरौ
8: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिस्ट्रारको कार्यालय
9: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ

0: இளம்பு பிரேக் டைம்.
1: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ छ है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधिले झन् सिकित्सा बनाउँछ नि, बरु नजिक

0: लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
0: याद गरौं, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौं।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: बा,
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
5: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
6: New Aruniko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sangat Sugadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sangat Sugadi Nagarpalika 5 Sindhupalcho. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shankar Subhari Nagarpalika 5, Sindhupalcho.
1: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडि पट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
7: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।

0: time check is 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हिलम्ब एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हिलम्ब खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हिलम्ब खबरका मुख्य मुख्य शीर्षकहरूबाट। केरुङ तातो पानी र कोरोला नाका, तीनवटै नाका बन्द भएसँगै चीनसँगको स्थल व्यापार ठप्पा। अविरल वर्षा यता बाढ़ी पहिरोबाट 21 जनाको मृत्यु, 5 जना बेपत्ता। हिमबाड़ीमा ज्यान गुमाउनेहरूको 63% डीएनए परीक्षण। सुनको भाव आज एकै दिन 5,000 रूपियाँले घट्यो। उत्तरी हुम्लामा भारी हिमपात, नारा र न्यालो सड़क अवरूद्ध। जापानको कुमामोतोमा भूकम्पपछि 71,000 भन्दा बढ़ी घरमा क्षति। र विश्व सेतो रियो कराटेमा नेपाललाई 2 स्वर्ण सहित 6 पदक। हिलम्ब खबरको शुरूमा स्थानीय खबर। वर्षा, बाढ़ी, पहिरो र हिमपातका कारण नेपाल चीन जोड्ने प्रमुख 3 वटै स्थल नाका बन्द भएको छ। रसुवाको केरुङ, सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोराला नाका बन्द भएपछि चीनसँगको स्थल मार्ग हुने निकासी तथा पैठरी व्यापार प्रभावित भएको छ। मुस्ताङमा गएको शनिबार रातिदेखि परेको अविरल वर्षा र उपल्लो क्षेत्रमा भएको ठूलो हिमपातका कारण काभ्रे भेरीदेखि कोरोला नाकासम्मको सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। विभिन्न ठाउँ ठाउँमा पहिरो, बाढ़ी र गेग्रानले सड़क पूरिनेका साथै कोरोला नाका पार्श्व क्षेत्रमा 1 फिट भन्दा बढ़ी हिउँ जमेको छ। सड़क अवरूद्ध भएपछि कोरोला नाकाबाट हुने चीनसँगको व्यापार र सीमापार आवागमन ठप्प जस्तै भएको छ भने कोरोला भन्सार यार्डमा मात्रै 200 भन्दा बढ़ी कन्टेनर रोकिएका छन्। रसुवा केरुङ नाका भएको भन्दै गएको भदौ 10 गतेको विनाशकारी बाढ़ीका कारण बन्द भएको छ र यसै गरी सिन्धुपाल्चोकको तातोपानी नाका मार्फत सड़कमा पनि वर्षासँगै बाढ़ी र पहिरोले सड़क र पुलहरू क्षति पुर्याएका नाका प्रभावित छन्। चीनसँगको व्यापार हुने 3 प्रमुख स्थल नाका एकैपटक बन्द हुँदा नेपाल चीनबीचको स्थल व्यापार प्रत्यक्ष रूपमा असर परेको छ। विशेष गरी दशैं र चाडपर्व लक्षित सामग्री, दैनिक उपभोग्य वस्तु, विद्युतीय सामग्री, कपड़ा तथा अन्य भौतिक सामान बोकिएका कन्टेनरको आवागमन प्रभावित भएको छ। सड़कमा जाम भएको बाढ़ी पहिरो र गेग्रान हटाएर यातायात सञ्चालनमा नल्याएसम्म व्यापार सीमित नहुने, नियमित नहुने समेत बताएको छ। हेलम्बु खबरमा राष्ट्रिय खबर। अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरोबाट 21 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता भएका छन्। असोज 8 गतेदेखि आइतबार साँझसम्मको अवधिमा 21 जनाको मृत्यु भएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहको अनुसार म्याग्दी, डोलपा, धनुषा, पाल्पा, लमजुङ, बागलुङ, रूकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लामा 21 जनाको ज्यान गएको हो। प्रधानमन्त्री शाहले विपदमा परि मृत्यु भएका परिवारप्रति श्रद्धांजलि व्यक्त गर्दै घाइते नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्नुभएको छ भने घाइतेको निशुल्क उपचारका लागि व्यवस्था मिलाएको बताएको छ। हालसम्म देशैभर बाढ़ी, पहिरो, डुबान र चट्याङ लगायतका 439 वटा मनसूनजन्य घटना भएको प्रधानमन्त्री शाहले बताउनु भएको छ। चिनियाँ र नेपाली वैज्ञानिकहरूको संयुक्त टोलीबाट नेपाल विज्ञान तथा प्रविधि विज्ञान प्रतिष्ठानमा भटेकोशी नदीले बगाएर ल्याएको मानव अंगको डीएनए प्रोफाइलिङको काम भइरहेको छ। प्रयोगशालामा हालसम्म 1,426 वटाका हाड नमूना संकलन भएकोमा 63% डीएनए प्रोफाइलिङको काम भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलले बताउनु भएको हो। प्रवक्ता डाक्टर पौडेलको अनुसार 10-15 जना चिनियाँ नागरिक विज्ञ र 10 जना नेपाली वैज्ञानिक सहितको टोली निरन्तर खटिरहेको छ। चीनले सहयोग स्वरूप उपलब्ध गराएको ऱ्यापिड डीएनए सिक्वेन्सिङ मेसिनको 2 घण्टामा 2 वटा नमूनाको डीएनए प्रोफाइलिङ गर्ने गरेको छ। यसअघि नास्टोसँग 15 क्यापिलरीको सिक्वेन्सर मात्र थियो। नेपाल प्रविधिको सहयोगको प्रयोगशाला र राष्ट्रिय विभाग प्रविधि विज्ञान प्रयोगशालाको अध्यक्षतामा क्षमताले नभ्याएपछि नास्टलाई हड्डीको डीएनए परीक्षण गर्न जिम्मा दिएको थियो। प्रवक्ता पौडेलको अनुसार हड्डीमा डीएनएको मात्रा कम हुने भएकाले समय लाग्छ, तसर्थ चाइना एडबाट आएका उपकरणको प्रयोग गरी नास्टको मेकुलेरर्स बायोमेट्रिकल प्रयोगशालामा डीएनए परीक्षणको काम द्रुत गतिमा भइरहेको छ। प्रवक्ता पौडेलको अनुसार डीएनए प्रोफाइलिङ गर्दा सर्वप्रथम दाँत हड्डीबाट डीएनए निकालिन्छ, त्यसपछि पीसीआर गरिन्छ, सिक्वेन्सरमा राखेर डीएनएको गुण परीक्षण गरिन्छ र विपदको बेला अनुसन्धानको महत्व बढ़ी हुने र यसलाई राज्यले समेत प्रवर्धन गर्नुपर्ने धारणा राखेका छन्। मरांग नार्पभुई गाउँपालिकामा पर्ने हिमलुङ हिमालमा हिजो बिहान हिम पहिरो जाँदा 14 जना नेपाली सम्पर्क विहीन भएका छन्। हिम पहिरोमा परेर 2 जनाको ज्यान गएको छ। नार्पभुमी गाउँपालिका 5 फूमा पर्ने 7126 मिटर अग्लो हिमलुङ हिमाल आरोहणका लागि आएका विदेशीका लागि अग्रिम सामग्री तयारी गर्न गएको नेपाली गाइड र सहयोगीको समूह हिम पहिरोमा परेको हो। ती राति 1 बजेतिर आएको हिम पहिरोका कारण उनीहरू बसेको क्याम्पमा बजारिएको थियो। मृत्यु हुने 2 जनाको पहिचान पनि खुलेको छैन। नेपाली बजारमा सुनको भाउ तोलामा 5,000 रूपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघ अनुसार आज सुनको भाउ तोलामा 2,94,300 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन 700 रूपियाँले बढ़ेर 2,99,300 रूपियाँमा कारोबार भएको थियो र आज चाँदीको भाव पनि तोलामा 145 रूपियाँले घटेर 4,510 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,655 रूपियाँमा कारोबार भइरहेको थियो। 3 दिनदेखि परेको अविरल वर्षासँगै हुम्लाको उत्तरी नामखा गाउँपालिका भारी हिमपात भएको छ। हिम पहिरोसँगै नामखा गाउँपालिकाको नालु लेक र वडा नम्बर 5 को नारा लेक सड़क बन्द भएको छ। नामखा गाउँपालिका र हिमालिका ली जाङ हालजी आउजाउ गर्न बन्द भएको वडा अध्यक्ष पाल जोड तामाङले बताएका छन्। खबरमा अब विदेशको खबर। दक्षिण पश्चिम जापानको कुमातोमा फ्रेक्वेचरमा जुलाई 28 गएको शक्तिशाली भूकम्पका कारण 2 महिनापछि पनि 1,500 भन्दा बढ़ी मानिस आश्रयस्थलमा बसिरहेको स्थानीय संचार माध्यमले जनाएको छ। 7.1 म्याग्निच्युडको उक्त भूकम्पले सबैभन्दा बढ़ी प्रभावित क्षेत्रमा जापानको 0 देखि 7 सम्मको भूकम्पीय तीव्र मापन अधिकतम 7 तीव्रता रेकर्ड गरिएको थियो। खबरमा अब खेल खबर। जापानमा चलिरहेको विश्व सितो रियो कराते च्याम्पियनशीप नेपालको टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश महानन्दरले 6 स्वर्ण पदक जितेको छ। एरिकाले महिलातर्फ 68 केजी माथिको तौल समूहमा 16 जित्दा टीम कुमेतोमा पनि काँस्य पदक जितेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। केरुङ तातोपानी र कोरला 3 वटै नाका बन्द भएसँगै चिनसङ्घको स्थल व्यापार ठप्प। अविरल वर्षा यता बाढ़ी पहिरोबाट 21 जनाको मृत्यु, 5 जना बेपत्ता। हिमबाढ़ीमा ज्यान गुमाएकाहरूको 63% डीएनए परीक्षण। सुनको भाव आज एकै दिन 5,000 रूपियाँले घट्यो। उत्तरी जिल्लामा भारी हिमपात, नारो र न्यालु सड़क अवरूद्ध। जापानको कुमामोतोमा भूकम्पपछि 71,000 भन्दा बढ़ी घरमा क्षति। र विश्व सेती रोयो करातेमा नेपाललाई 2 स्वर्ण सहित 6 पदक। मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
7: हेर्नु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
6: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेठारत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
8: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9141-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

हेलो, नमस्ते नमस्ते नमस्कार, स्वागत गर्न चाहन्छु कार्यक्रम टक टू हेलम्बु लिएर उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुत आयुसिंह तामाङ छु भने यति बेला यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका विभिन्न माध्यमबाट तपाईँहरूको माझसम्म पुर्याउनका लागि मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ। प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ हुनुहुन्छ भने साथमा प्रोग्राम सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। र यति बेला तपाईँहरूले प्रोग्राम सुन्दै हुनुहुन्छ हेलम्बा 89.6 मेगाहर्ज लाई चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ र सुवामा कुवानपुर, रामेश्वर, दलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूको माझसम्म यो आवाज सुनिरहेको छ र सुन्दै आइराख्नु भएको छ। यति बेला हेलम्बा एफएमको फ्रिक्वेन्सीलाई यी स्थानीय जिल्लाबाट सुन्दै हुनुहुन्छ भने हामीलाई हेलम्बा एफएमको फ्रिक्वेन्सी अनि हेलम्बा एफएमको अफिसियल फेसबुक पेजबाट देशैभरका विभिन्न स्थान गाउँ बस्तीबाट एकैसाथ प्रोग्राम सुन्दै हुनुहुन्छ। विभिन्न तपाईँहरूले तपाईँको गाउँठाउँमा राम्रोसँग चाहिँ रेडियो सुनिराख्नु भएको छैन, रेडियो सुन्न अझै गाह्रो छ भने तपाईँले सिधै डाइरेक्ट आफ्नो मोबाइलबाट सजिलो तरिकाले सुन्न सक्नुहुनेछ। तपाईँहरू फेसबुक युजर हुनुहुन्छ, फेसबुक चलाउनुहुन्छ भने आफ्नो फेसबुकको सर्च बक्समा जानुहोला अनि त्यसमा तपाईँहरूले हेलम्बा एफएम 89.6 MHz सर्च गर्नुभयो भने तपाईँहरूले विश्वको जुनसुकै स्थानमा रहनु भए पनि सजिलो तरिकाले हेलम्बा एफएम सुन्न पाउनुहुनेछ र सुनेर साथ दिन सक्नुहुनेछ। र विशेष गरी कार्यक्रम टक टू हेलम्बो हरेक साताको छ दिन आउने गर्दछ। तपाईँहरूले हाम्रो यस प्रोग्रामलाई दिउँसोको 1 बजेबाट 2 बजेसम्म कार्यक्रम टक टू हेलम्बो सुन्न सक्नुहुनेछ। कार्यक्रम टक टू हेलम्बोमा तपाईँहरूले आफूलाई मनपर्ने गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ। यस बसाइमा तपाईँहरूले नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डिजे गीत लगायतका जुनसुकै विधायक गीतहरू हामी तपाईँहरूको निम्ति नै राख्ने गर्दछौ, तपाईँहरूको लागि नै बजाउने गर्दछौ। यदि तपाईँहरू समय सन्दर्भ अनुसारका गीतहरू सुन्न चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ भने आजको यस बसाइमा कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। हामी कार्यक्रमको 6 दिन आउँछौ र 6 दिन नै हामी छुट्टा छुट्टै बसाइ लिएर कार्यक्रममा सहभागिता जनाउने गर्दछौ। र त्यसैको सन्दर्भमा आज हामी हाम्रो यस प्रोग्रामको पहिलो बसाई यानि कि सोमबारको बसाईमा उपस्थित भएको छ। यो दिउँसोको समय अब 4 दिनको लगातार वर्षादपछि आजको दिन एकदमै मौसम खुल्ला भएको छ, मौसमले एकदमै साथ दिएको छ। आज एकदमै रमाइलो छ आजको दिन, श्रोता मजाले घाम लागिरहेको छ। धेरैजना श्रोता साथीहरू अब अरूको दिनमा जे जस्तो भए तापनि आजको दिनलाई लेक बेसी, ओकाली, ओह्राली, भन्ज्याङ, चौतारी, आफ्नै पाखा पदिरोमा विभिन्न काम गर्दै अब यो समय आजको दिनलाई व्यतीत गर्दै हुनुहुन्छ। कति साथीहरू अब यति बेला यात्राहरू हुनुहुन्छ, कतिपय साथीहरू खेतबारीको कामतिर बिजी व्यस्तता हुनुहुन्छ, कतिपय साथीहरू होटेल व्यवसायतिर आफ्नो कामतिर बिजी व्यस्तता हुनुहुन्छ, कतिपय साथीहरू अझै पनि केही न केही कार्यतिर व्यस्तता हुनुहुन्छ होला। सो जे जस्तो अवस्थामा रहनु भए तापनि हेलम्बा एफएम सुनिराख्नु भएको छ साइडका भित्ता भित्तामा, अनि तपाईँहरूको रेडियोमा झुन्डिएर राख्नुभएका रेडियोको कुना कुना, रेडियोको बक्स बक्स सिटहरूमा हामी गुन्जिसकेको छ तपाईँहरूको माझमा रमाइलो गर्नका निम्ति, तपाईँहरूको दुःख सुखको सारथी बन्नका निम्ति। र यस बसाई आज पनि हामी तपाईँहरूको माझमा तपाईँहरूको फोन कल लिनेछौ, मिठो मिठो कुराकानी गर्ने नै छौं। हामी 6 दिन आउँछौ र 6 दिनै छोटा छोटै बसाईमा कार्यक्रम लिएर आउने गर्दछौ। र त्यसैको सन्दर्भमा आज तपाईँहरूले कार्यक्रममा कल गरेर गीत रोज्न पाउनुहुनेछ, अनि फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने पनि तपाईँले कल गर्न सक्नुहुनेछ। हामीलाई डाइरेक्टली वाट्सएप नम्बरबाट पनि तपाईँहरूको फोन कल लिने व्यवस्था हामीले गरिएको छ। उक्त माध्यमबाट तपाईँहरूले जुन माध्यम सजिलो हुन्छ उक्त माध्यमबाट कार्यक्रममा कल गर्दै तपाईँहरू जोडिन सक्नुहुनेछ। यदि तपाईँ आफूले मनपर्ने गीतहरू रोज्न चाहनुहुन्छ, नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डिजे गीत, पप गीत, जुनसुकै विधाका गीतहरू तपाईँले आफ्नो हृदयमा पार्न सक्नुहुनेछ, त्यसको लागि चाहिँ कल गर्नुपर्ने हुन्छ। श्रोता कार्यक्रममा कल गर्नको लागि नम्बर रहेको छ 98 60 52 55 25 98 60 52 55 25 कार्यक्रममा कल गर्नुभयो भने तपाईँले आफूले मनपर्ने गीत रोज्न पाउनुहुनेछ। त्यति मात्र नभइकन तपाईँले गीत मार्फत आफ्नो स्पेसली साथीहरूलाई मजाले यो व्यवसायमा सम्झिन सक्नुहुनेछ, गीत सुनाउन पाउनुहुनेछ। कार्यक्रममा कल गर्नको लागि नम्बर एकदमै खुल्ला 98 60 52 55 25 सो माध्यममा कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा पनि हामी एकदमै मिठो अनि रमाइलो गीत हाम्रै रोजाइमा रहेको गीत राख्छौ, त्यसपछि तपाईँहरूको रोजाइमा रहेका गीत सुन्न अनि सुनाउनका लागि आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौं र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। हामीले तपाईँहरूको माझमा उद्घोष गरिसकेका छौं, आज तपाईँहरूको निम्ति नै हामी मिठो मिठो गीतहरू बजाउनेछौं। तपाईँहरूलाई गीत रोज्न चाहनुहुन्छ भने 9860552525 को नम्बरमा कार्यक्रममा कल गर्दै आफूलाई गीत रोज्नका लागि सो नम्बरमा कार्यक्रममा कल गर्दै सहभागिता जनाउनु पर्ने हुन्छ। सो कार्यक्रममा कल गर्नका लागि नम्बर छ 9860552525 कार्यक्रममा गीत रोज्नका लागि सो नम्बरमा कल गर्दै आउनुहोला अनि आफूलाई मनपर्ने गीत तपाईँहरूले रोजाइमा पार्न सक्नुहुनेछ। यो दिउँसोको समय हेलम्बा एफएम सुन्दै हुनुहुन्छ तपाईँहरूले विभिन्न गाउँ बस्तीबाट र तपाईँले जहाँबाट हिलम्बा एफएम सुन्दै हुनुहुन्छ तपाईँहरूले आफूले मनपर्ने गीत रोज्न पाउनुहुनेछ। त्यसको लागि भने कार्यक्रममा कल गर्नुपर्ने हुन्छ श्रोता। कार्यक्रममा कल गर्नका लागि नम्बर 9860552525 कल गर्दै आफूले मनपर्ने गीत रोज्नका लागि कार्यक्रममा जोडिनुहोला र नेपाली गीत आधुनिक जुनसुकै विधाका गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ। र यति बेला भने हामी साथीहरूसँग फोन कल लिने तर्खर हामीले गर्दैथ्यौँ तर साथीको फोन कलमा कोही साथी हुनुहुन्थ्यो तर उहाँसँग हामीले कुराकानी गर्न सकेनौ। फेरि पनि कुराकानी गर्नका लागि कार्यक्रममा कल गर्नका लागि नम्बर छ 9860552525 तपाईँहरूले कार्यक्रममा कल गर्नुभयो भने तपाईँहरूले पक्कै पनि आफूले मनपर्ने गीत रोज्न पाउनुहुनेछ। यो दिउँसोको समय तपाईँहरूले जुनसुकै स्थान जुनसुकै ठाउँबाट पनि कार्यक्रममा कल गरेर आफूले मनपर्ने गीत रोज्न पाउनुहुनेछ। कार्यक्रममा कल गर्नका लागि नम्बरहरू एकदमै खुल्ला गरिएको छ हामीले। सो नम्बरबाट तपाईँले जुन माध्यम सजिलो हुन्छ उक्त माध्यमबाट कल गर्दै सहभागिता जनाउनुहोला अनि कमेन्ट पनि गर्दै गर्नुहोला। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म पाँचखल खावाबाट पूर्णबहादुर तामाङ बोलेको।
0: हजुर, पाँचखल खावाबाट पूर्णबहादुर तामाङ है?
1: हजुर हजुर
0: हजुर। पूर्णजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा?
1: यतिखेर घाम तापेर बसिरहेको।
0: हजुर, घाम ताप्दै बस्नु भएको छ। धेरै दिन पछाडिको घाम मजाले ताप्नु त परि नै हाल्यो नि है?
1: हजुर
0: हजुर। अनि खावातिरको खबरहरू के छ? कतिको बाटो बिग्रिया छ तपाईँको गाउँठाउँतिर?
1: यतिर बाटो चाहिँ दुई दिन चाहिँ बिग्रिया थियो तर अहिले कन्ट्र्याक्ट सकिएको छ, गाडी चलिसकेको छ।
0: ए जस काम बाटो सबै खोलिसकेको छ है?
1: हजुर, अरूको हाइवेमा यता चाहिँ त्यस्तो ऊ छैन अहिले।
0: ए जस अहिले राम्रो नै छ।
1: हजुर हजुर,
0: ए ल ठिकै छ। अनि सुनाउनुहोस् न, के छ नयाँ नौलो खबरहरू, दिनहरू कस्तो हुँदैछ?
1: ठिकै छ हजुर, के हुनु यस्तै छ नि, पानी परेर अब सबैको जनजीवन अस्त व्यस्त बनायो। अब उता के भन्छ, उता रसुवातिर पनि यस्तो भयो यसपालि।
0: हजुर, जताततै क्षति नै क्षति, मौसमले यसपालि धेरै धोका दिएको छ नि।
1: हजुर हजुर।
0: ओके ल ठिकै छ। अनि बाँकी दिन कसरी बिताउने योजना गर्नुभएको छ आज?
1: आज चाहिँ अब खेततिर जानु पर्ला, के के भयो कसो भयो हेर्नु पर्यो।
0: हजुर, अब तीन चार दिनको लगातार पानीले है अब बुझ्नु परिहाल्यो नि त।
1: हजुर हजुर।
0: ल अनि आज कुन गीत रोज्न चाहनुहुन्छ?
1: मलाई एउटा तामाङ गीत जुन भयो नि राखिदिनुहोस् न। हजुर
0: हजुर, ल हुन्छ, हामी एकदमै मिठो अनि रमाइलो गीत राख्नेछौँ। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ?
1: सर्वप्रथम त हजुरलाई।
0: हजुर हजुर, धन्यवाद।
1: अनि हजुरको होल टिमलाई, त्यसपछि मेरो बुढीलाई, अनि खेर मेरो सानो छोरालाई, ठुलो छोरालाई, अनि सम्पूर्ण मलाई पूर्णबहादुर तामाङ भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई भन्न चाहन्छु
0: भन्दै छुट्टिन्छौँ है।
1: अनि त्यसै गरी सिन्धुपाल्चोक ठोकर्पाको मेरो साथी हुनुहुन्छ एकजना राजेन्द्र खड्का भन्ने, उहाँको लागि पनि विशेष भन्न चाहन्छु
0: भन्दै छुट्टिन्छौँ है त।
1: हजुर।
0: ओके, साथी हुनुहुन्थ्यो सो उहाँलाई धेरै धेरै धन्यवाद छ यो व्यवसायमा कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। एकदमै मिठो अनि रमाइलो गीत रोज्नु भएको थियो है, तामाङ सेलो गीत सुन्न चाहन्छु भन्नुभएको छ। यदि तपाईँहरू पनि कार्यक्रममा आफूले मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने 9860552525 कल गर्दै कार्यक्रममा आउँदै गर्नुहोला। हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू सुन्नेछौ, सुनाउनेछौ, साथीहरूको माझमा रमाउनेछौ अनि रमाइलो पनि गर्नेछौ। आफूले मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने कार्यक्रममा कल गर्नुहोस्। 98 60 52 55 25 यो नम्बर खुला छ र यति बेला कोही साथी अहिलेको लागि भने हामी गीत राख्छौ, गीतपछि आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ र सङ्गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो, आफूलाई मनपर्ने गीत रोज्नको लागि 9860525525 सो नम्बरमा तपाईँहरूले गीत रोज्न पाउनुहुनेछ। श्रोता, आफूलाई मनपर्ने गीत रोज्नको लागि उक्त नम्बर हुँदै कार्यक्रममा जोड्दै गर्नुहोला। र यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
1: नमस्ते
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर धनमाया तामाङ भन्नुभयो। हजुर, अनि धनमायाजी के गर्दै हुनुहुन्छ त यति बेलाको समयमा?
1: यति बेला भन्नुपर्दा यसो बसी बसाइ नै हो दाइ।
0: हजुर बसी बसाइ गर्दै हुनुहुन्छ, सन्चै हुनुहुन्छ?
1: एकदम आरामै
0: भन्नु पर्यो।
1: अनि हजुरको कस्तो छ?
0: हजुर म पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाउनुहोस् न, के छ नयाँ नौलो खबर गाउँ घरतिरको?
1: आज भोलि एकदम राम्रै छ भन्नुपर्छ, त्यस्तै हो।
0: हजुर राम्रो नै छ है।
1: हजुर
0: ल, अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ नि?
1: मलाई चाहिँ एउटा आसमान लोपचनको तामाङ सिलो एउटा जुन भए पनि हुन्छ दाइ।
0: हजुर आसमान लोपचनको आवाजमा रहेको गीत सुन्न चाहनुहुन्छ?
1: हजुर। अनि
0: ल ठिकै छ, हामी गीत बजाउनेछौ। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ?
1: सर्वोत्तम हजुरलाई।
0: हजुर हजुर।
1: अनि हेलम्पो एफएम हो लिमिटलाई, अनि यो सिन्धुपाल्चोकवासी सम्पूर्णलाई, र अनि
0: साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएकोमा धेरै धेरै धन्यवाद छ। धनमाया तामाङ हुनुहुन्थ्यो र उहाँले पनि यो व्यवसायमा फोन गर्नुहुँदै आसमान लोकसयाणको आवाजमा रहेको गीत सुन्न चाहना व्यक्त गर्नु भएको छ। यदि तपाईँहरूलाई पनि आफूले मनपर्ने गीत, समय सन्दर्भ अनि विभिन्न विधाका गीतहरू आफूलाई रोजगारमा पार्न मन छ अनि यो दिउँसोको समयमा काम गर्दै गीत सुन्न चाहनुहुन्छ भने कार्यक्रममा कल गर्नुहोस्। तपाईँहरूको लागि नम्बर एकदमै खुला छ। एलम्बा एफएम जहाँबाट सुन्दै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले हाम्रो यस व्यवसायमा कार्यक्रममा गीत रोज्न पाउनुहुनेछ श्रोता। अनि कमेन्ट गर्दै गर्नुहोस् फेसबुक पेजबाट, हामी कमेन्टहरू पनि लिनेछौ। अहिलेको लागि भने एकदमै मिठो अनि रमाइलो यो सेलो एउटा गीत रहेको छ, गीतपछि फेरि आउनेछौ। तपाईँहरू पनि एलम्बा एफएम सुन्दै गर्नुहोस्।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ र गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो। कार्यक्रममा कल गर्नका लागि नम्बर छ 9860552525। आफूलाई मनपर्ने गीत रोज्न पाउनुहुनेछ तपाईँहरूले कार्यक्रममा कल गर्नका लागि। तपाईँहरूले कल गर्नुहोस्। हाम्रो सजिलो नम्बर छ तपाईँहरूको लागि, सदैव हाम्रो सीमित नम्बर 9860552525। कार्यक्रममा कल गर्नुभयो भने तपाईँहरूले आफूलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ अनि साथी सङ्गी आफन्त इष्ट मित्र साथीभाइ सबैजनालाई पनि सुनाउन सक्नुहुनेछ। र हेलम्बा एफएम सुन्दै हुनुहुन्छ यति बेला सिन्धुपाल्चोक जिल्लाको चौताराबाट यो प्रोग्राम प्रसारण भइरहेको छ, हाम्रो यस प्रोग्राम र रेडियो पनि, र अन्य विभिन्न ठाउँ विभिन्न गाउँ बस्तीबाट र यति बेला सुनिराख्नु भएको छ तपाईँहरूले जुन जुन माध्यमबाट हामीलाई सजिलोसँग, कतिपय श्रोताहरूले हामीलाई रेडियोको माध्यमबाट सुन्दै हुनुहुन्छ, कतिपय श्रोताहरूले यति बेला हामीलाई हेलम्बा एफएमको अफिसियल फेसबुक पेजबाट प्रोग्राम सुनिराख्नु भएको छ भनेर धेरैजना

0: एकदम एकदम पक्कै पनि गाउँघरमा हरियाली छाउँदैछ मजाले, धानको बाला कोदोका चाहिँ भर्खर भर्खर भर्खरका होइन हरियाली हुँदै आउँदाखेरि चाहिँ अलिकति छुट्टै महसुस हुने। अनि सुनाउनुहोस् आजको दिन कसरी यो बाँकी दिन बिताउने योजना बनाउँदै हुनुहुन्छ?
1: अब बाँकी दिन थोरै त छ होइन, अब खै खेतबारीतिरै अलिकति कामहरू छ होइन,
0: हजुर हजुर,
1: त्यतैतिर अब कामहरू अलिकति गरेर व्यतीत हुन्छ भनौँ न बाँकी समय।
0: ओहो ल, हजुर, खेतबारीतिर नै यो बाँकी समयलाई बिताउनुहुन्छ है? ओके ल, हुन्छ, कार्यक्रममा जोडिनु भएको छ। अनि आज कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ नि? हजुर, सिक्का नोटैमा है, ल एकदमै मिठो गीत रोजिनु भएको छ। यो गीत मार्फत को कसलाई सम्झिन चाहनुहुन्छ? हजुर, धन्यवाद।
1: श्याम तामाङ उहाँले एकदमै जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना हार्दिक गर्दैछु। यो म डेटको फेसबुकबाट भन्न चाहन्छु। अनि यो टाइममा जो जसले बिगार्छ मेरो बस्नु भएको छ, मेरो नाम अवसँग परिचित सम्पर्कको लागि विशेष गरी बस्नु भएको डेडिकेटको अपडेट ल। नमस्ते।
0: ओके भाइ, साथी हुनुहुन्थ्यो यति बेला धनकुटाबाट झिनु भान्तो भा हुनुहुन्थ्यो, सो उहाँले पनि हाम्रो यस बसाइमा कार्यक्रमबाट कल गर्नु हुँदै बाहिरिनु भएको छ। धेरै धेरै धन्यवाद छ। सिक्का नोटैमा भर्खर भर्खर बजारमा चलेको गीत रोज्नु भएको छ। पक्कै पनि तपाईँहरूले पनि यो व्यवसायमा गीत रोज्न चाहनुहुन्छ भने 9860525525 कल गर्दै आउनुहोस्। हामी तपाईँहरूको रोजाइमा रहेका गीत तपाईँहरूकै निम्ति राख्नेछौ, तपाईँहरूकै निम्ति बजाउनेछौ। र अहिलेको लागि भने यो मिठो अनि रमाइलो गीत सुन्दै गर्नुहोस्।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। हामीले एकदमै मिठो गीतहरू राख्दैछौ तपाईँहरूको माझमा। तपाईँहरूले रोज्नु भएको मिठो मिठो रमाइलो गीतहरू फेरि पनि रोज्न पाउनुहुनेछ। कार्यक्रममा कल गर्नका लागि नम्बर छ 98 60 52 55 25। सो नम्बरमा तपाईँहरूले आफूलाई मनपर्ने गीतहरू रोजाइमा पार्नका लागि कार्यक्रममा कल गर्नुहोस्। हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू सुन्दैछौ, रम्दैछौ, रमाइलो गर्दैछौ। होइन, अब मिठा मिठा गीतहरू सुन्ने अनि तपाईँहरूको माझमा बजाउने काम हाम्रो हो, अनि रोज्ने काम तपाईँहरूको हो, कार्यक्रममा कल गर्ने काम पनि तपाईँहरूको नै हो। है त, र त्यो सँगसँगै आफूलाई मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने हाम्रो नम्बरमा कल गर्नुपर्ने हुन्छ श्रोता। अनि त्यसपछि तपाईँहरू फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ, परदेशी साथीहरू अनि नेपाली साथीहरूले, कतिपय साथीहरूले हामीलाई फेसबुकको पेजबाट पनि प्रोग्राम हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, र त्यसको लागि चाहिँ तपाईँहरूले कमेन्ट गर्नुहोला कुन कुन ठाउँबाट हामीलाई हेर्दै हुनुहुन्छ, कसरी प्रोग्राम सुन्दै हुनुहुन्छ, तपाईँहरूको गाउँठाउँको मौसमको अवस्था कस्तो छ, प्रोग्राम कस्तो छ, र जानकारी पनि गराउँदै गर्नुहोला। र यो सँगसँगै अब साथीहरूको फोन कल हामी माझमा आउँदैछ, कल आउने क्रम एकदम जारी छ। यति बेला कोही साथी हुनुहुन्छ? नमस्ते हजुर। हजुर नमस्ते भन्दै थिए तर साथीको कुराकानी गर्न चाहिँ हामीले असमर्थ भएको छ। ए, फेरि पनि कल लगाउँदै आउनुहोस्, अलिकति नेटवर्कको समस्या पनि हुनसक्छ। यो समयमा कल जाने आउने एकदमै डिस्टर्ब पनि भइरहेको छ। सो कल गर्नुहोला साथीहरू, कल गर्ने क्रम पनि जारी नै छ। कल गर्नुहोस्, मजाले कल लाग्नेछ अनि आफूलाई मनपर्ने गीत रोज्न पाउनुहुनेछ। हेलम्बा एफएम तपाईँहरूले जुन जुन ठाउँबाट, जुन जुन गाउँ बस्तीबाट प्रोग्राम सुन्दै हुनुहुन्छ, तपाईँ सबैजना व्यक्तित्वहरूले पनि हाम्रो व्यवसायमा गीत रोज्नका लागि कार्यक्रममा कल गर्न सक्नुहुनेछ अनि सँगसँगै आफूलाई मनपर्ने गीत रोज्न पाउनुहुनेछ। र त्यसको लागि नम्बरहरू एकदमै खुल्ला छ, 98 60 52 55 25, 98 60 52 55 25 तपाईँहरूले गीत रोज्न पाउनुहुनेछ श्रोता। है, हामीलाई कमेन्ट गर्नु भएको छ, साथीहरूको कमेन्ट पनि लिन्छ हामी। हेलो दर्शन, नमस्ते हजुर, आरामै हुनुहुन्छ? म पनि प्रोग्राम सुन्दैछु, नाइस प्रोग्राम फर यु भन्नुभएको छ यति बेला जसविन मगर हुनुहुन्छ। जसविनजीले पनि नमस्ते गर्नु भएको छ, धन्यवाद छ, उहाँले प्रोग्राम सुन्दै हुनुहुन्छ। अनि हेलो नमस्ते हजुर, प्रोग्राम सुन्दैछ। है त, हामी पनि पोखराबाट मनको साथी जीवन कार्की प्रोग्राम सुन्दैछु मजाले। आजको दिन एकदमै सुखद रहोस्, शुभ रहोस्, सबै सबैको दिन एकदमै रमाइलो पल होस् है भन्नुभएको छ जीवनजीलाई। धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र नमस्कार, म उदयपुर घर भई हाल कुबेतबाट प्रोग्राम सुन्दैछु है त भन्नुभएको छ यति बेला हामीलाई। सो मिठो कमेन्ट गर्नुभएको छ, रोमा सुनवार हुनुहुन्छ उदयपुरबाट, र हाल भने उहाँ कुबेतबाट हुनुहुन्छ, कुबेतदेखि प्रोग्राम सुन्दै हुनुहुन्छ भनेर जानकारी गराउनु भएको छ। सो धन्यवाद छ रोमाजीलाई। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ? हजुर नमस्कार। हजुर।

0: आजको दिन कस्तो हुँदैछ तपाईँको?
1: आजको दिन त मेरो एकदम बगल रमन हुँदैछ नि हो, दसैँ हामीलाई त यहाँ चोरी सुताउने उठाउने बोलाउने त्यस्तै छ है त।
0: हजुर हजुर, जो सब गाउँमा काम धमाधम चल्न थालिसकेको छ।
1: हजुर हजुर, अब के गर्नु, अब घामलाई त बल्ल बल्ल सुताउनु पर्यो, फेरि मेलमा लानु पर्यो खेल्नु होइन र।
0: हजुर हो नि, तयारी गर्नु पर्यो मजाले दसैँको लागि, भए पनि चिटी पारेर त राख्नै परिहाल्यो।
1: पर्यो नि पर्यो, अब के गर्नु, जे जस्तो भए पनि।
0: हजुर हो नि,
1: पीडा जस्तै परे पनि अब आएको चाडबाड त मान्न त पर्यो, रमाइलो नभए पनि अब बालबच्चाको लागि पनि।
0: हजुर हजुर,
1: भनेर अगाडि बस्दिनु पर्यो होइन र।
0: एकदमै, अब मुख्य सदस्य नै आफू भइसके पछाडि त आफू नै खुसी छैन भने परिवार झन् कसरी खुसी हुन सक्नु। त्यही भएर जस्तो परिस्थिति भए पनि हामी आफै खुसी हुन चाहिँ सिक्नुपर्छ, हामी आफै खुसी हुनुपर्छ भनिन्छ नि त। ओके, ल ठिकै छ। हजुर हजुर, एकदमै हो नि, अब वर्ष दिनमा आउने चाडलाई
1: घर परिवार बालबच्चाको लागि त खुसी जस्तै गरेर बस्नु पर्यो भित्र, मनमा त जति कति रोको छ रोको छ नि होइन
0: र। हजुर हजुर, एकदमै मनमा जे भए पनि खुलेर बाँच्नुपर्छ, खुलेर रमाइलो गर्नुपर्छ चाडपर्वको समयमा भनिन्छ है। ल अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ?
1: आज त मलाई केटा
0: है त। हजुर, खै के दसैँ के तिहार झरीको झुप्रो बसाइमा भन्नुभयो?
1: हजुर हजुर, अब के भन्नु छैन, दसैँ आउँदैछ नजिकै।
0: ओके ल, पक्कै पनि हामी गीत राख्नेछौँ। अनि गीत मार्फत को कसलाई सम्झिन चाहनुहुन्छ?
1: हजुर, पहिलो पटक हजुर के लागि एकदम राम्रो छ,
0: हजुर धन्यवाद। हजुर, यति बेला राघवजी हुनुहुन्छ हामीसँग है,
1: मेरो बाबा खालि मम्मी भन्नु मात्रै आउँछ, सरी अनि बाबाको लागि, हरिको लागि, अदाको लागि, त्यसै गरी मनाउँदै गरौँ भने मेरो जुन अदामा लागि, फेरि कोही नि बच्चीको लागि, रामदासमा छोरोको लागि, ज्वाइँको लागि, अनि त्यसै गरी एउटा कोट्याङ भन्ने मेरो हजुर र हजुरआमा लागि, मामा माइतीको लागि, अनि त्यसरी मेरो छोरी सिरिताको लागि, बहिनी परमिला, सुशीला, अभियाना छोरीको लागि, छोरी खुसीको लागि, अन्त चाहिँ के अरे हुँदा सरलाई बहिनी कोपिला, छोरी अञ्जना, बिमाला, यो दादा छोरीको लागि, यो तलबार ब्रान्डको लागि भन्न चाहन्छु, अनि धेरै के अरे यता सुन्नुहुन्छ त के अरे काठमाडौँमा हुने रञ्जना बहिनीको लागि, जति पनि म भन्दा अगाडि पछाडि कल गर्ने साथीहरू सम्झिनुको लागि, अनि त्यसै गरी अब सुन्नुहुन्छ होला यता खेलाउने लागि, धन्यवादको लागि भन्न चाहन्छु, त्यसै गरी मेरो घर सम्झिनुको लागि, मेरो छोरो श्रीराम सुनिरहेको होला छोरोको लागि भन्न चाहन्छु, अनि त्यसै गरी गल्ती बासिन्दा सम्पूर्णको लागि, अनि जति पनि गल्ती हुनेछ भने घिना गर्ने माया गर्ने भन्ने सम्पूर्णको लागि, अनि त्यसै गरी यता चिन्ता नि।
0: हजुर साथी हुनुहुन्थ्यो, उहाँलाई धेरै धेरै धन्यवाद छ, मकोपलीजी हुनुहुन्थ्यो। र अहिलेको लागि हामी एकदमै मिठो गीत राख्छौँ, गीतपछि साथीहरूको कमेन्ट पढ्नको लागि आउनेछौँ तपाईँहरू पनि हेलम्बा।

0: एकदमै मिठो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा। तपाईँहरू पनि यस्तै मिठो मिठो मिठो गीत रोज्न चाहनुहुन्छ भने कल गर्दै आउँदै गर्नुहोला। र यसैको बीचमा कोही साथी लाइनमा जोडिसक्नु भएको छ र म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
1: हजुर नमस्कार।
0: हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: काभ्रेदेखि माया।
0: हजुर काभ्रेबाट मायाजी बोल्दै हुनुहुन्छ?
1: हजुर हजुर
0: हजुर। अनि मायाजी के छ खबर तपाईँको, सुनाइदिनुहोस्।
1: खबरहरू सबै ठिकै छ, पुरै झलमल्ल घाम लागिरहेछ भन्नुपर्छ। चौतारातिर सुनाउनुहोस्।
0: हजुर मल गाई त चौतारातिरको खबर एकदमै ठिकै छ, धेरै दिनपछिको घाम लागेको छ, रमाइलो छ, मजाले अलिअलि शिरशिर बतास पनि छ, चर्को चर्को घाम पनि छ है।
1: हजुर हजुर।
0: अनि सुनाइदिनुहोस् न के छ खबर, आजको दिन कस्तो हुँदैछ?
1: आजको दिन यस्तै हो, रमाइलो नै छ, ठिकै छ भन्नुपर्छ, झलमल्ल घाम लागिरहेछ, यस्तै यस्तै भन्नुपर्छ।
0: ओके ल ठिकै छ। अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ?
1: आज मलाई चाहिँ अशोक मोक्तानको आवाजमा रहेको न्यू सङ यो हनुमान भन्ने सङ प्ले गरिदिनु है।
0: हजुर अशोक मोक्तानको आवाजमा रहेको हनुमान भन्ने बोलको गीत।
1: हजुर हजुर
0: हुन्छ, हामी गीत राख्छौँ। अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि?
1: फर्स्टमा तपाईँको लागि अनि प्राविधिक मित्र अनि जसले हेर्न मेरो फ्रेन्डले माया गरेर सुन्नु भइरहेछ सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्टिन्छ। ओके बाई।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो माया लामा हुनुहुन्थ्यो यति बेला हामीलाई फोन गर्नु भएको थियो, सो उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। यता काभ्रेबाट हुनुहुन्थ्यो र हामी कमेन्टतर्फ लाग्छौँ। धेरैजना साथीहरूको कमेन्ट बाँकी छ, मिठा मिठा रमाइला रमाइला कमेन्टहरू त अब वाचन गर्नै परिहाल्यो। लेख्नु भएको छ, हेलो नमस्ते दादा नमस्कार, म पनि प्रोग्राम सुन्दैछु पिस्करबाट, इन्द्रावती थामी भन्नुभएको छ। इन्द्रावतीजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि अर्को साथीको कमेन्ट छ, हेलो नमस्कार हजुर, साङ्गीतिक अभिवादन, पाँच थर हिलिहाङ सात घर भई चार फिडिमबाट प्रोग्राम सुन्दैछु शुक्रराज रसाइली भन्नुभएको छ। र प्रोग्राम मार्फत सम्झिनु पर्दाखेरि चाहिँ जीवन सहयात्री कमला रसाली, प्रेमकला आचार्य, डिकेन्द्र सम्भाम्फे, अरुणा गोपाल, मणिषा गगन, सुमी सन्चमाया, तारा विनिता, मनमाया, रामकृष्ण श्रोणी, मोना सुप्रिया, त्यसै गरी कविता धनु हरफल रोशनी, त्यसै गरी सरस्वती राज घले, गीता कमला दिलु हरिमाया भूपाल लगायत सबैजनाको लागि शुभ दिन भन्नुभएको छ। शुक्रराजुलाई पनि धन्यवाद छ। अनि हेलो दाई हजुर नमस्कार, के छ आरामै हुनुहुन्छ? प्रोग्राम मजाले प्रोग्राम सुन्दैछु है त भन्नुभएको छ। बिरेजी हुनुहुन्छ यति बेला हामीलाई काठमाडौँबाट प्रोग्राम सुन्दै हुनुहुन्छ। अनि जेनु बान्तवा हुनुहुन्छ, नमस्ते अनि गुड आफ्टरनुन हजुर भन्नुभएको छ। नमस्ते, तपाईँले पनि आजको दिन एकदमै शुभ रहोस् है, यही कामना व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट छ, मिडिया प्रेमी निरण मगर हुनुहुन्छ, म काभ्रेबाट प्रोग्राम सुन्दैछु है त दाई हजुर भन्नुभएको छ। सो धन्यवाद छ निरञ्जी तपाईँले पनि। अनि त्यसै गरी अर्को साथीको कमेन्ट रहेको छ, हेलो नमस्ते हजुर, म मोरङबाट प्रोग्राम सुन्दैछु, सिम्पल सरिना गुरुङ आज जन्मदिन मनाउँदै हुनुहुन्छ दाई माधव ढुङ्गेलको लागि, अनि तिलक विष्ट सपना योङहाङको लागि जन्मदिनको शुभकामना भन्नुभएको छ। सो धन्यवाद छ उहाँलाई र उहाँको साथीहरूलाई पनि जन्मदिनको अनगिन्ती शुभकामना। अनि लक्ष्मी राई हुनुहुन्छ, नमस्ते अनि मिस यु अल भन्नुभएको छ। लक्ष्मीजीलाई पनि धेरै धेरै धन्यवाद छ। आज मेरो साथी कौशी गुरुङको चाहिँ यात्रामा सिन कुवैतदेखि नेपालसम्मको शुभ यात्रा भन्न चाहे भन्नुभएको छ रमाजीले। सो धन्यवाद छ रमाजीलाई पनि। नमस्कार हजुर, म बागमती प्रदेश तीनबाट प्रोग्राम सुन्दैछु भन्नुभएको छ रामजी घिमिरे हुनुहुन्छ। रामजीजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि आजको दिन एकदमै सुख रहोस्, शुभ रहोस्, दिन व्यापक रूपमा रमाइलो तरिकाले बितोस् यही कामना गर्दछु। अनि अर्को साथीको कमेन्ट छ, हेलो हजुर नमस्ते झोरले दाई सन्चै हुनुहुन्छ, म प्रोग्राम सुन्दैछु अम्बिका मगर फ्रम उदयपुर राइट नाउ युएईबाट प्रोग्राम सुन्दैछु फेसबुक लाइभ मार्फत, साथमा ड्युटी पनि गर्दैछु नि भन्नुभएको छ। र त्यसै गरी मलाई आज मिल्छ भने देउरालीमा हावा सरर भन्ने सङ्गले गरिदिनुहोस् न भन्नुभएको छ। र गीत सुनाउनु पर्दा एफएम होल युनिट टिमको लागि रमेश विमला अन्जान भूमिका अस्मी सम्झना सागर समर सवित्र प्रमोद अनिता अनि युनिसा उषा निरु सबैजनाको लागि भन्नुभएको छ। धन्यवाद छ उहाँले पनि। अनि हेलो दाई नमस्कार, के छ हजुरको खबर? धनकोटबाट प्रोग्राम सुन्दैछु है त। विनिता दाहाल हुनुभएको छ, विनिताजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि अर्को साथीको कमेन्ट छ, लेख्नु भएको छ बान्तुवा जेन हुनुहुन्छ, उहाँको कमेन्ट हामीले लिइसकेका छौँ भने हेलो गुड आफ्टरनून, नमस्कार हजुर, म पनि प्रोग्राम सुन्दैछु है मलेसियाको पिनाङबाट भन्नुभएको छ। सम्झिनु पर्दा अप्सरा, इमान्दार, केता, पवित्र, अनिता, निर्मला, हवारी, मनिषा, अभिरमान, मनिषा, बुद्ध, सिम्पल, त्यसै गरी सम्झना, सरस्वती, फुची, अन्जिता, पवन, कुमार, तिलक, राज, घले, युक्त प्रसाद, माया राई लगायत सबैजनालाई भन्नुभएको छ। रामलाल सुमनजीलाई पनि धन्यवाद छ। अनि गुड आफ्टरनुन, नमस्ते दासिक तामाङ उदयपुरबाट है त भन्नुभएको छ, धन्यवाद छ। अनि सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्ते अनि नमस्कार गर्नुभएको छ, धन्यवाद धन्यवाद छ तपाईँले पनि। अनि हेलो दाई नमस्ते, के छ खबर? इट्स मी रेणु रोसाइली, घर खादबारी हाल भने धरानबाट भन्नुभएको छ। रेणुजीलाई पनि धन्यवाद छ। एलिसा मगर हुनुहुन्छ, गुड आफ्टरनुन दाई भन्नुभएको छ, धन्यवाद छ। मायाजीलाई पनि धन्यवाद। अनि टेक बहादुर पुमाजी हुनुहुन्छ, उहाँले पनि प्रोग्राम मजाले सुन्दै हुनुहुन्छ उदयपुरबाट, सो धेरै धेरै धन्यवाद छ उहाँले पनि। अनि लासो लासो है ज्यो ज्यो भन्नुभएको छ यति बेला धनमाया लामा, सो धन्यवाद छ उहाँलाई पनि। शुभ दिनको कामना व्यक्त गर्दछु। अनि मेरो मान्छे तिमी नमस्ते गर्नुभएको छ। अनि पोया साङ्मु शेर्पा लिम्बू हुनुहुन्छ, अनि मिस यु अल भन्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। कमल श्रेष्ठ हुनुहुन्छ, नमस्कार हजुर, म तीनझुरे ग्रुपको सक्रिय सदस्य फेदाबाट भन्नुभएको छ। यस कार्यक्रम मार्फत अब बज्ने गीतहरू सम्झिनु पर्दा देव बास्कोटा, मनोज सूची, लोकेन राज, चित्र, सुशीला, सरला, मीडिया प्रेमी निर्मला, अनि फुलमाया आङ्खेवा, लिम्बु टिका, रामसुनवार, मेनुको लगायत सबैजनालाई भन्नुभएको छ, धन्यवाद छ। हाम्रो कमलजीलाई पनि, अनि गुड आफ्टरनुन दाई भन्नुभएको छ। सिमरिका थापा हुनुहुन्छ, धन्यवाद छ। अनि मिलन घायल मुटु हुनुहुन्छ, नमस्ते सबैको लागि प्रोग्राम मार्फत गीत सुनाउन चाहन्छु, दोह कतार है त भन्नुभएको छ। मिलनजीलाई पनि धन्यवाद छ। अनि अनिसा शेर्पा हुनुहुन्छ, मिस यु भन्नुभएको छ। माघी अभागी हिमा मगर्णी हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद छ। अनि दर्शन नमस्कार हजुर, म टिकराम सुनवार, तीनजुरी मीडिया ग्रुपको मेम्बर, रामे छाप घर भए हाल काठमाडौँबाट प्रोग्राम सम्झिनु पर्दा सोना, मीडिया प्रेमी निर्मला, जीवन, अञ्जना लगायत सबैको लागि है भन्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। अनि हेलो दाई, के छ हजुरको खबर? सन्चै हुनुहुन्छ भन्नुभएको छ, एकदमै सन्चै आरामै छु। तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भन्ने आशा गरे। प्रतिमा तामाङ हुनुहुन्छ, सो प्रतिमाजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि हेलो दादा नमस्ते, म पनि प्रोग्राम सुन्दैछु है त भन्नुभएको छ। सुसान हुनुहुन्छ, सुसानजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि अर्को साथीको कमेन्ट छ, लौ है दर्शन नमस्ते हजुर, के छ खबर? सन्चै आरामै हुनुहुन्छ। म यता भारतको हिमाञ्चलबाट कर्णप्रिय केसी संगीत घर दाङ तुलसीपुर मार्फत कार्यक्रम मजाले सुन्दैछु है त। सबै सबैको लागि मिठो सम्झना भन्नुभयो, उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैनौ है श्रोता, निर्धारित समय सकिएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो, सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद छ। अनि कल लागेन, कल उठेन भनेर उदास पनि नहुनुहोस्, भोलिको अवसायमा कल अवश्य लाग्नेछ, कल ट्राई गर्न भने नभुल्नुहोला। अनि फेसबुक पेजबाट अत्यन्तै मिठा मिठा रमाइला रमाइला कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शकरूपी महानुभावहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्दछु। सबै सबैको दिन आजको दिन एकदमै सुखद र शुभ रहोस् यही कामना गर्दछु। अनि हेतिन्जेलसम्म दिउँसोको समयमा आफ्नो काम कार्य व्यस्तताका बावजुद एक घण्टाको अवधिभर प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत सबै सबैजनालाई धेरै धेरै धन्यवाद छ। आजको दिन एकदमै सुख रहोस्, तपाईँहरूको दिन पनि एकदमै शुभ रहोस् यही कामना गर्दछु। अनि प्राविधिक मित्र राघव तामाङसँगै म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, शुभ दिन।

0: Time check. It's 2 PM.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चित्त बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ, बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: बा,
7: हजुर बुहारी,
6: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
7: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
8: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
9: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
8: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
10: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51, 9841-67-84, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
11: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: 2 7 4
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
2: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
3: चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasugari Nagarpalika 5, Singapore. Email hotelaruniko@gmail.com. Contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasugari Nagarpalika 5, Singapore.
4: This is LMWFM 89.6 MHz. 89.

0: sound check. It's 3 PM.
1: अहिले दिउँसोको 3 बजेको छ।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। केरुङ तातो पानी र कोरोला तीनवटै नाका बन्द भएसँगै चीन सगको स्थल व्यापार ठप्प। अविरल वर्षा यता बाढ़ी पहिरोबाट 21जनाको मृत्यु, 5 जना बेपत्ता। हिमबाड़ीमा ज्यान गुमाएकाहरूको 63% डीएनए परीक्षण। हिमलुङ हिम पहिरोका अपडेटमा मृतकको संख्या 4 पुग्यो, 12 जना अझै अज्ञात। सुनको भाव आज एकै दिन 5,000 रूपियाँले घट्यो। उत्तरी हुम्लामा भारी हिमपात नारा र न्यालु सड़क अवरूद्ध। विश्व बजारमा पुनः बढ़्यो तेलको मूल्य। र विश्व सितोरियो कराटेमा नेपाललाई 2 स्वर्ण सहित 3 पदक। नेपाल र चीन बीचका सञ्चालनमा रहेका सीमा नाका बाढ़ी र पहिरोबाट क्षति भएको अवस्थामा सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनका लागि सरकारले पहल गर्नुपर्ने सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भरत प्रसाद पराजुलीले सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा सांसद पराजुलीले तातोपानी नाकाबाट व्यापार गर्नका लागि कुनै पनि बाधा नरहेको भन्दै उक्त नाका खोल्नका लागि कूटनीतिक पहल थाल्नुपर्ने बताएका छन्। रसुवा र कोरोला नाका हाल पहल थाल्नुपर्ने बताउनु भएको छ। त्यसै गरी हाल सञ्चालनमा आउन नसकेको अवस्था सुरक्षित रहेको तातोपानी नाका खोल्न पहल लिनुपर्ने बताउनु भएको छ। सरकारले चीन सरकारसँग कूटनीतिक पहल गरेर दशैं पहिले नै उक्त नाका खोल्नुपर्ने सांसद पराजुलीको माग रहेको छ। वर्षा बाढ़ी पहिरो र हिमपातका कारण नेपाल चीन जोड्ने प्रमुख 3 स्थल नाका बन्द भएका छन्। रसुवाको केरुङ, सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरुला नाका बन्द भएपछि चीनसँगको स्थलमार्ग हुँदै हुने निकासी तथा पैठारी व्यापार प्रभावित भएको छ। मुस्ताङमा गएको शनिबार रातीदेखि परेको अविरल वर्षा र उपल्लो मुस्ताङमा भएको ठूलो हिमपातका कारण काभ्रे भीरदेखि कोरुला नाकासम्मको सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। विभिन्न ठाउँमा पहिरो, बाढ़ी र गिगरानले सड़क पूरिनका साथै कोरुला आसपास क्षेत्र 1 फिट भन्दा बढ़ी हिम जमेको छ। अब राष्ट्रिय खबर। अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरोमा 21जनाको मृत्यु भएको छ भने 5 जना अझै बेपत्ता भएका छन्। असोज 8 गतेदेखि हिजो साँझसम्मको अवधिमा 21जनाको मृत्यु भएको प्रधानमन्त्री भालेन्द्र शाहले जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहका अनुसार म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रूकुम, पश्चिम काभ्रे, धादिङ, मकवानपुर, सुर्खेत लगायत जिल्लामा 21जनाको मृत्यु भएको हो। प्रधानमन्त्री शाहले विपदमा परि मृत्यु भएकाप्रति श्रद्धांजलि व्यक्त गर्दै घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। घाइते निशुल्क उपचारको स्वास्थ्य मिलाइएको बताउनु भएको छ। हालसम्म देशभरमा बाढ़ी पहिरो, डुबान, चट्याङ लगायत 439 मनसूनजन्य घटना भएको प्रधानमन्त्री शाहले बताउनु भएको छ। चिनिया र नेपाली वैज्ञानिकहरूको संयुक्त टोलीबाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा भुटेकोशी नदीले बगाएर ल्याएका मानव अंगको डीएनए प्रोफाइल लिंकको काम भइरहेको छ। प्रयोगशालामा हालसम्म 1426 हाडका नमूना संकलन भएकोमा 63% डीएनए प्रोफाइल लिंकको काम भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलले बताउनु भएको छ। प्रवक्ता डाक्टर पौडेलका अनुसार 15 जना चिनिया विज्ञ र 10 जना नेपाली विज्ञहरू सहितको टोली निरन्तर खटेको छ। मुस्ताङको हिमलुङ हिम पहिरोमा 2 थप फेला परेको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीएले थप 2 सब फेला परेको हो। योसँगै हिमलुङ हिम पहिरोमा परिमृत हुनेको संख्या 4 पुगेको छ। नार्फा भूमि गाउँपालिका पास हिमुङ क्षेत्रमा खोजतलाशको क्रममा आज वीरेन्द्र गुरूङ र घनश्याम राईको सब भेटिएको हो। यसअघि आइतबार छवि भोटे र पासङ भोटेको सब भेटिएको थियो। उनीहरूको सब आज पोस्टमार्टमको लागि काठमाडौँ ल्याइएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्व लक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बसेको समिति बैठकले दशैं तिहार छठ लगायतका चाडपर्वमा यात्रुको चाप अनुसार पर्याप्त सवारी साधन व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ। निर्धारित बसपार्कबाट मात्र सवारी सञ्चालन गर्न तोकिएको स्थानबाट टिकट बिक्री गर्ने तथा सुरक्षित स्थानमा मात्र यात्रु चढ़ाउने र ओढ़ाल्ने व्यवस्था मिलाउन निर्देशन दिएको समिति सभापति आशिष गजुरेलले जानकारी दिनुभयो।
सुन आज तोलामा 5,000 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन तोलाको 2,94,300 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन 700 रूपियाँले बढ़ेर 2,99,300 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 145 रूपियाँले घटेर 4,510 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,555 रूपियाँमा कारोबार भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अस्वीकार गरेपछि आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको हो। इरानले गत साता संयुक्त राष्ट्रसंघको महासभामा 7 दिने युद्ध विरामको प्रस्ताव अघि सारेको थियो। सो प्रस्ताव कार्यान्वयन भए हर्मुज जलडमहरू पुनः खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको समस्या केही सहज हुने अपेक्षा गरिएको छ। विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गका रूपमा रहेको हर्मुज जलडमहरू अहिले अमेरिका र इरान बीचको तनावले महत्वपूर्ण विषय बनेको छ। तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फूर्ति बढ़न सक्ने चिन्ता थपिएको छ। यसको असर विभिन्न देशमा शेयर बजारमा समेत परेको छ। अब खेलकुदको खबर। जापानमा चलिरहेको विश्व सितोरियो कराते च्याम्पियनमा नेपालको टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्यसहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दरले स्वर्ण पदक जितेका हुन्। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तल सम्पूर्णमा समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जितेका छन्। एरिकाले आज भएको फाइनलमा चाइनिज ताइपेकी खेलाड़ीलाई 8-6 हराएकी हुन्। विश्व सितोरियो कराते च्याम्पियनशीपमा एरिकाको दोस्रो स्वर्ण पदक हो। यस्तै राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जितेका छन्। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जितेका छन्। उनले टीम कुमिनेतर्फ पनि काँस्य पदक जितिन्। मीनबहादुर तामाङले 67 केजी तलसम्ममा काँस्य जितेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। तातो पानी र कोरोला 3 वटै नाका बन्द भएसँगै चीनसँगको स्थल व्यापार ठप। अविरल वर्षा यता बाढ़ी पहिरोबाट 21 जनाको मृत्यु, 5 जना बेपत्ता। हिमबाढ़ीमा ज्यान गुमाएहरूका 63% अनि परीक्षण। हिमलुङ हिम पहिरो मक्का अपडेट, मृतकको संख्या 4 पुग्यो, 12 जना अझै बेपत्ता। 5,000 रूपियाँले घट्यो। उत्तरी हुम्लामा भारी हिमपात, नारा र न्यालु सड़क अवरूद्ध। विश्व बजारमा पुनः बढ़्यो तेलको मूल्य। विश्वस्तरीय कराटेमा नेपाललाई 2 स्वर्ण सहित 5-6 पदक। दिउँसो 3 बजेकै हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार।

0: बाह्रौ मित्र ये रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: अब किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849213727
6: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
7: हाम्रा सेवाहरू
8: स्टेसनरीका सम्पूर्ण सामानहरू
7: फोटोकपी प्रिन्ट
8: कलर प्रिन्ट
7: पीवीसी आईडी कार्ड
8: सबै प्रकारका खेलकुद सामग्रीहरू
7: सबै तहको तथा विभिन्न पुस्तकहरू
8: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
7: ट्रफी
8: मायाको चिनो
7: मेडल
8: फ्रेम
7: जर्सी सेटहरू तथा प्रिन्ट
8: सब्लिमेसन प्रिन्ट
7: जर्सी प्रिन्ट
8: कस्टमाइज कप प्रिन्ट
7: मेटल फोटो प्रिन्ट
8: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ
8: सेवा स्टेसनरी एन्ड सप्लायर्स
7: कन्ट्याक्ट नम्बर 9841924274
9: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य
10: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
9: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842404054
11: Elambu FM 89.6 MHz

0: निर्मली ए निर्मली
1: हजुर
0: भोलि घट्टा जाने होइन त
1: जाने हो नि
0: मेरो पनि चिठीहरू पुर्याउनु जानु ह सके जाउँ है
1: हुन्छ
0: ल अहिले गएँ ल

Thank you.

0: नानीको त मैले यसो गेमिङ कुरा सुन्छु नि के हो आ त्यसको त मेरो विचारै मिल्दैन, त्यो अर्कै पार्टीको म अर्कै पार्टीको त्यसलाई कसरी सम्झेँ भन्ने मैले, त्यसले हामीलाई भोटै दिन्न, मैले त मेरै पार्टीको मान्छेसँग छोरीको बिहा गरिदिइसकेँ, त्यही भएर आज बढाई कार्यक्रम राखेँ।
1: ए ठिकै छ सुभाइलाई।

0: Time check. It's 4 p.m.
1: अहिले अपराह्नको 4 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम प्रतिभाको डबली

हेलो, नमस्ते नमस्ते नमस्कार अनि सांगीतिक अभिवादन, साथमा गुड आफ्टरनून कार्यक्रम प्रतिभाको डबली लिएर यति बेला सदाझै तपाईँहरूको माझमा उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुत अन्जु अनि प्राविधिक क्षेत्रमा हुनुहुन्छ मित्र यति बेला राघव तामाङ हुनुहुन्छ अनि साथमा चाहिँ तपाईँ मित्रहरू हुनुहुन्छ। यो अपराह्नको समय आज चारैतिर एकदमै मजाले घाम लागिरहेको छ है। दुई तीन दिनको अविरल वर्षापछि आज चाहिँ एकदमै मौसम खुलेको छ है। बिहानैदेखि मजाले घाम लागिरहेको छ, रमाइलै भइरहेको छ है। एनिवे, यो समयमा तपाईँहरू पक्कै पनि विभिन्न कामधन्दाहरूमै हुनुहुन्छ होला। अब लगभग नेपालीहरूको महान चाड बडा दशैं पनि नजिकिँदैछ है। त्यसले गर्दाखेरि अब विभिन्न कुराहरूको जोहो गर्दै हुनुहुन्छ होला। त्यसै गरी यो अपराह्नको समय छ, खाजा नास्ता त पक्कै भयो होला, भएको छैन भने समयमै लिनु होला भन्छु सम्पूर्ण साथीहरूलाई। त्यसै गरेर कार्यक्रम प्रतिभाको डबली यति बेला तपाईँले सिन्धुपाल्चोक चौताराबाट हामीलाई सुनिराख्नु भएको छ। सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरी अनलाइन वेब साइट, हाम्रो पात्र एप, सामाजिक सञ्जाल फेसबुक मार्फत पनि तपाईँले चाहिँ विश्वभर हामीलाई एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ। विशेषत कार्यक्रम प्रतिभाको डबली तपाईँ हाम्रै प्रतिभा राख्ने डबली भएको कारणले चाहिँ फोन गर्नुपर्ने हुन्छ। विशेष फोन इन कार्यक्रम भएको कारणले यो व्यवसायमा चाहिँ तपाईँले फोन गरेर आफूभित्र भएका विभिन्न प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ। जस्तै कार्यक्रममा फोन गरेर गीत गाउन सक्नुहुनेछ। एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू, जति पनि ती आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभाहरू चाहिँ यहाँले राख्न सक्नुहुनेछ। जुनसुकै उमेर वर्गका साथीहरूले पनि कार्यक्रममा चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ है। त साथीहरू पनि यहाँहरूलाई भन्छु, आउनुहोला। नम्बर एकदमै खुला छ, 97 48 26 65 79। कार्यक्रममा फोन लाउनुभन्दा अगाडि चाहिँ तपाईँले राख्नुपर्ने प्रतिभा, तपाईँले के प्रतिभा राख्दै हुनुहुन्छ, आफूले राख्ने ती प्रतिभा चाहिँ एकदमै तयार गरेर व्यवसायमा तपाईँले फोन गर्नुभयो भने अझ राम्रो चाहिँ हुन्छ भन्छ है सम्पूर्ण साथीहरूलाई। त्यसै गरी हामीलाई अनलाइन वेबसाइट, हाम्रो पात्र एप्सबाट पनि सुन्दै हुनुहुन्छ भने कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर सुन्दै हुनुहुन्छ भने पनि यहाँले चाहिँ कार्यक्रममा होइन फोन डायल गरेर सहभागिता जनाउन सक्नुहुनेछ। त्यसै गरेर कमेन्ट बक्समा पनि आफ्ना रचनाहरू छन् भने लेखेर छोड्नुहोला, तपाईँका रचनाहरूलाई पनि एकदमै स्थान दिनेछु है साथीहरू भन्छु होइन। 97 48 26 65 79 एकदमै तपाईँलाई कण्ठ भएको नम्बर छोडेकी छु। सो माध्यम हुँदै आफूभित्र भएका ती अथाह प्रतिभालाई होइन प्रस्फोटन गर्नका लागि आउँदै गर्नुहोला साथी भन्दै कार्यक्रमको शुरूआतमा यति बेला हामी राख्छौं। एकदमै मिठो गीत गीतपछि पुनः उपस्थित हुनेछौ। तपाईँहरू भने कार्यक्रम सुन्दै गर्नुहोला।

यहाँहरूकोमा आजमा हामीले राख्यौं एकदमै मिठो गीत कार्यक्रमको शुरूआतमा माझीदाई पोखरा फेवा तालको लाउ माया होइन यो सधैँको नलाउ हो ख्याला ख्यालेको यस्तै यस्तै भन्दै थियो गीतले. गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु व्यवसायमा. अब भने तपाईँहरू आउन सक्नुहुनेछ अपरान्नको यो समयमा. तपाईँहरू कामधन्दा गर्दै हुनुहुन्छ होला, कामधन्दा गर्दै भए पनि हामीलाई चाहिँ माया गरेर तपाईँले फोनहरू गरेर सहभागिता जनाउन सक्नुहुनेछ. आउनुहोला 97 48 26 65 79 नम्बरको लागि गरिसकेका छौ. त्यसै गरेर अनलाइन वेबसाइटबाट पनि तपाईँले हामीलाई सुनिराख्नु भएको छ होला मैले आशा राखेकी छु. फेसबुक लाइभ मार्फत पनि यहाँले सुन्दै हुनुहुन्छ भने कमेन्ट बक्समा आफ्ना रचनाहरू लेखेर छोड्नुहोला. होइन कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ. आफूभित्र भएका ती अथा प्रतिभालाई राख्नका लागि आउन सक्नुहुनेछ है. नम्बर खुला छ एकदमै 97 48 26 65 79. रचनाहरू छन् या अथवा मुक्तकहरू गजलहरू छन् भने पनि तपाईँले चाहिँ मलाई म्यासेज पनि गर्न सक्नुहुनेछ 97 48 26 65 79. यहाँको कलहरू लागिरहेको छैन भने तपाईँका रचनाहरूलाई पनि मैले एकदमै स्थान दिनेछु है साथीहरू भन्छु. त्यसै गरेर मजाले घाम लागेर गमाइलो होइन, पानी परे पानी नै पानी होइन, मान्छेलाई चाहिँ जसो गर्दा पनि ठिक छैन. घाम लागेर अब गर्मी भने ओहो गर्मी भयो भन्छौँ, पानी पर्छ फेरि ओहो पानी नै पानी भन्छौँ, जसो गर्दा पनि ठिक छैन. तर आज त एकदमै गर्मी भइरहेको छैन, 2-3 दिनको वर्षापछि मजाले घाम लागेको छ, एकदमै गर्मी गर्मी महसुस भएको छ. एनिवे आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला होइन. एकदमै विभिन्न खालका ज्वरोहरू रुगाखोकीहरू लाग्ने यो समय छ. अब बिस्तारै गर्मी चाहिँ याम छुटेर जाडो याम सुरु हुँदैछ. त्यसले गर्दाखेरि चाहिँ एकदमै खानपानमा पनि ध्यान दिनुहोला भन्छु सम्पूर्ण साथीहरूलाई. आउँदै गर्नुहोला, फेरि पनि हामी गीत नै राख्छौं, गीतपछि सहभागिता जनाउँछौ. तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला.

कार्यक्रममा राख्यौँ हामीले एकदमै मिठो गीतहरू है. सो गीतहरू पछि पुनः स्वागत गर्न चाहन्छु. आज चाहिँ तपाईँहरूको फोन कलहरू सो मैले लिन सकिरहेको छुइनँ होइन, एकदमै प्रयास चाहिँ मैले गरिरहेको, सायद नेटवर्क प्रब्लमहरू हो या अथवा होइन. सो खैर केही छैन, यति बेला फेरि कमेन्टहरू पनि प्राप्त भएका छन्, मैले कमेन्टहरू पनि लिए लेख्नु भएको छ. आशिका तामाङ हुनुहुन्छ मेसी वाल फ्रेन्ड उदयपुरबाट, आशिका तामाङ भन्नुभएको छ. त्यसै गरी रामजी घिमिरे हुनुहुन्छ, नमस्कार सुन्दैछु सम्झना सबैमा भन्नुभएको छ है, धन्यवाद दुवैजनालाई. त्यसै गरी शुक्रराज रसाईली निर्दोष हुनुहुन्छ, उहाँले लेख्नु भएको छ हेलो हजुर नमस्कार एन्ड सांगीतिक अभिवादन, म चाहिँ पास्टर हिलियाङ सात घर भई हाल फिल्म चार डब्ल्यू चोक डब्ल्यूबाट शुक्रराज रसाईली निर्दोष हो. अब बज्ने गीत मार्फत चाहिँ साथीभाइ सम्पूर्णलाई चाहिँ होइन सम्झन चाहन्छु भन्नुभएको छ. अनि त्यसै गरी हुनुहुन्छ होइन, त्यसै गरी हुनुहुन्छ टेकबहादुर पुमा हुनुहुन्छ, सञ्चालिका अञ्जुजी नमस्कार शुभ सन्ध्या सुन्दैछु फेसबुक लाइभमा रेडियो एलम्बा एफएम लाई चाहिँ है. अनि त्यसै गरी लेख्नु भएको छ प्राविधिकमा साथ दिनुहुने मित्रलाई पनि धन्यवाद भन्नुभएको छ. अनि त्यसै गरी लेख्नु भएको छ उहाँले मीडिया प्रेमी झापानीवासी जन्मदिन मनाउनु हुने मीडिया प्रेमी श्रोता माधव ढुङ्गेलजीलाई जन्मदिनको लाखौं लाख शुभकामना दिन चाहन्छु. धरान विष्णु पादुकामा रहनुहुने दाजु रोशन फुलाहाङ राई ताप्लेजुङ निवासी कमला वनएम लिम्बू लगायत सम्पूर्ण सबैजनालाई चाहिँ अब बस्ने गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ. त्यसै गरी आउँदै गरेको दशैं तिहार छठ पर्वको अवसरमा पनि हार्दिक मङ्गलमय शुभकामना भन्न चाहनुभएको छ. अनि त्यसै गरी उहाँलाई पनि धन्यवाद भन्छु. अनि त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले कृष्ण मगर हुनुहुन्छ, लेख्नु भएको छ नमस्ते म पनि सुन्दैछु ल पोखराबाट भन्नुभएको छ है. सो कृष्णजी यहाँलाई पनि धेरै धेरै धन्यवाद. यसै गरी तपाईँहरू पनि कार्यक्रमको व्यवसायमा फोन डायल गर्दै जोडिनु होला चाहिँ मैले भनिरहेको छु है, तर आज फोन कलहरू लिन सकिरहेको छैन, खाएर केही छैन. तपाईँहरू फोन ट्राई गर्दै गर्नुहोला, तैपनि एक दुईजनाको फोन कल लिने चाहिँ मैले जमरको कोसिस गरेँ.

कार्यक्रम आजमा हामीले एकदमै मिठो गीत राख्यौं। गीतपछि पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हिलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबली सुनिराख्नु भएको छ। अब चाहिँ हामी पनि अन्तिम क्षणमा आइसकेका छौं। सुमन गुरूङ हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, अल साथीहरूलाई चाहिँ मिस गर्न चाहन्छु भन्नुभएको छ है। उहाँको कमेन्ट सँगसँगै कार्यक्रमको अन्तिममा छौं। जति पनि आजको बसाईमा साथीहरूको होइन सुनेर साथ दिनुभयो सम्पूर्ण रेडियो प्रेमी मित्रलाई धन्यवाद। त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर मिठा मिठा कमेन्टहरू गर्नुभयो, यहाँहरूलाई पनि धन्यवाद। प्राविधिक कक्षमा रहेर साथ दिनुभयो मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको बसाईबाट म पनि ओझेल पढ्न चाहन्छु। हौस् त, नमस्ते, नमस्कार।

Time check. It's 5 p.m. अहिले साँझको 5 बजेको छ।

0: Time check. It's 6 p.m.
1: अहिले साँझको 6 बजेको छ।

Elumbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। चीनसँग तातो पानी नाका खोल्न कूटनीतिको पहल गर्न राष्ट्रपा सांसद पराजुलीको माग। एक महिनामा प्राकृतिक विपदमा परि 1427 जनाको मृत्यु, 4093 जना बेपत्ता। कर्णाली प्रदेशमा सदस्य राजकुमार शर्मा पदमुक्त। बाढ़ीले जलविद्युत संरचनामा 74 अर्बको क्षति। प्रणालीबाट बाहिरियो 430 मेगावट विद्युत। हिमलुङ हिम पहिरोमा 4 जनाको शव भेटियो, 12 जना बेपत्ता। विश्व बजारमा पुनः बढ़ियो तेलको मूल्य। र विश्व एसियन गेम्समा चीनको दबाव, नेपाल 35 स्थानमा। लम्बु खबरको शुरूमा स्थानीय खबर। नेपाल र चीन बीचका सञ्चालनमा रहेका सीमा नाका बाढ़ी र पहिरोबाट क्षति भएको अवस्थामा सिन्धुपाल्चोको तातोपानी नाका सञ्चालनका लागि सरकारले पहल गर्नुपर्ने बताएको छ। स्वतन्त्र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भरत प्रसाद पराजुलीले सरकारसँग उक्त कुराको माग गर्नुभएको हो। प्रतिनिधि सभाको आजको बैठकमा सांसद पराजुलीले तातोपानी नाकाबाट व्यापार गर्नका लागि कुनै पनि बाधा नरहेको भन्दै उक्त नाका खोल्नका लागि कूटनीतिक पहल थाल्नुपर्ने बताउनु भएको छ। रसुवा र कोरोला नाका हाल सञ्चालनमा आउन नसकेको अवस्थामा सुरक्षित रहेको तातोपानी नाका खोल्न पहल लिनुपर्ने बताएको हो। सरकारले चीन सरकारसँग कूटनीतिक पहल गरेर दशैं पहिले नै उक्त नाका खोल्नुपर्ने सांसद पराजुलीले माग गरिएको छ। सांसद पराजुलीले तातोपानी नाका बाहेकका नाका पहिरो र बाढ़ीले बन्द भएको हुँदा चीनसँगको कनेक्टिभिटी पूर्ण रूपमा बन्द भएको बताउनु भएको छ। चीनबाट नेपालका लागि ल्याउनका लागि सीमा नाकामा भदौ 10 पहिले नै पुर्याएका कन्टेनर अहिलेसम्म चीनतर्फ नै अलपत्र परेका छन्। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। पछिल्लो एक महिनामा मुलुकमा भएका 2 ठूला प्राकृतिक विपदमा परि 1427 जनाको मृत्यु भएको छ। एकै महिनामा आएकै 2 ठूला विपदमा परेर अहिलेसम्म 1427 जनाको मृत्यु भएको र 4093 जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो। भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीका कारण सम्पर्कविहीनहरूको खोजी तथा उद्धार पूरा नहुँदै सोझ 8 गतेदेखि 4 दिनसम्म भएको लगातार वर्षातका कारणले थप क्षति भएको छ। प्राधिकरणका अनुसार भोटेकोशी बाढ़ीका कारण 4099 जना र पछिल्लो मनसूनका कारण 4 जना सम्पर्कविहीन भएका छन्। भोटेकोशी बाढ़ीमा परेर 1369 जना मृत भेटिएका छन् भने अविरत वर्षाका कारण आएको बाढ़ी र पहिरोमा परेर 27 जनाको मृत्यु पुष्टि भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता उपसचिव शान्ति महतले जानकारी गराएका छन्। चिनिया र नेपाली वैज्ञानिकहरूको संयुक्त टोलीबाट नेपालमा विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा भोटेकोशी बाढ़ीले बगाएर ल्याएका मानव अंगहरूको डीएनए प्रोफाइलिङको काम धम्माधम भइरहेको छ। प्रयोगशालामा हाल 1426 हाड़का नमूना संकलन भएकोमा 63% डीएनए प्रोफाइलिङको काम भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलले बताउनु भएको हो। प्रवक्ता डाक्टर पौडेलको अनुसार 15 जना चिनिया विज्ञ र 10 जना नेपाली वैज्ञानिकहरूको सहित टोली निरन्तर रूपमा खटिरहेको छ। चीनको सहयोगको स्वरूप उपलब्ध गराएको ऱ्यापिड डीएनए सिक्वेन्ससँग मेसिनले 2 घण्टामा 2 नमूनाको डीएनए प्रोफाइलिङ गरेको छ र यसअघि नास्टमा 25 क्यालिपरीको सिक्वेन्सर मात्र थियो। नेपाल प्रहरीको प्रयोगशाला र राष्ट्रिय प्रविधि विज्ञान प्रयोगशालामा क्षमताले नभ्याएपछि नास्टलाई हड्डीको डीएनए परीक्षण गर्न जिम्मा दिएको थियो। प्रवक्ता पौडेलको अनुसार हड्डीमा डीएनए मात्र कम हुने भएकाले समय लागेको छ। तसर्थ चाइवा चाइना एडबाट आएका उपकरणको प्रयोग गरी नास्ट मोलिक्युलर र बायोमेट्रिक कल प्रयोगशालामा डीएनए परीक्षणको लागि काम द्रुत गतिमा भइरहेको छ। प्रवक्ता पौडेलको अनुसार डीएनए प्रोफाइलिङ गर्दा साथमा दाँत हड्डीबाट निकालिएका डीएनए निकालिन्छ र त्यसपछि पीसीआर गरिन्छ। सिक्वेन्सरमा राखेर डीएनएको गुणस्तर परीक्षण गरिन्छ। त्यस बेला विपदका बेला अनुसन्धानको महत्व बढ़ी हुने र यसलाई राज्यले समेत प्रवर्धन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्च अदालतले सदर गरिएको छ। नेकपाले शर्मालाई पार्टीले कार्यवाही गरेको र पदमुक्त गर्न भन्दै प्रदेश सभालाई पत्र पठाएपछि शर्माले उक्त निर्णय विरूद्ध सर्वोच्चमा रिट दायर गरिएको थियो। आज सोमबार न्यायाधीश सारंग सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शर्माको रिट खारिज गर्दै नेकपाको निर्णयलाई सदर गरिएको छ। यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश जारी गर्दै नेकपाको निर्णय तत्काल कार्यान्वयन नगर्न सांसदको माग सांसदको रूपमा काम गर्न कार्यवाही गर्न निर्देशन दिएको थियो। 2079 सालको प्रदेशसभा निर्वाचनमा शर्मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार बनेर निर्वाचित भएका थिए, तर पार्टीभित्र नेता जनार्दन शर्मा अलग हुँदा उनी पनि उतै लागेपछि कार्यवाहीमा परेको हो। नेकपाले उनलाई गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको पार्टीको उम्मेद्वारलाई हराउने गरी प्रगतिशील लोकतान्त्रिक पार्टीको उम्मेद्वारको प्रचार प्रसारमा लागेको आरोप लगाउँदै कार्यवाही गरिएको छ। उनी कर्णाली प्रदेशसभाका पूर्व मुख्यमन्त्री समेत रहेका छन्। अविरल वर्षा र बाढ़ीका कारण देशका प्रमुख जलविद्युत आयोजना तथा प्रसारण संरचनामा व्यापक रूपमा क्षति पुगेको छ। बाढ़ीले भटेकोशी र त्रिशुली नदी किनारमा क्षति पुर्याउँदै माथिल्लो त्रिशुली 3B 220 केभी हब भगाएपछि विभिन्न आयोजनाबाट उत्पादित कुल 430 मेगावाट विद्युत राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ। यस प्राकृतिक विपदबाट नेपाल विद्युतमा प्राधिकरण र यसका सहायक कम्पनीहरूमा मात्रै प्रारम्भिक रूपमा करिब 74 अर्ब रूपैयाँ बराबरको भौतिक क्षति पुगेको अनुमान गरिएको छ। देशभरका विभिन्न नदी करिडोरमा रहेका कुल 1,292 मेगावाट क्षमताका जलविद्युत आयोजनाहरू बाढ़ीबाट प्रभावित भएका छन् र बाढ़ीका कारण आकस्मिक रूपमा बन्द गरिएको केही केन्द्रहरू पुनः सञ्चालनमा आइसकेको छ भने प्रसारण टावर तथा मुख्य संरचनामा क्षति पुगेको आयोजकहरूले सुचारू गर्न प्राविधिक टोली कार्यकक्षमा खटिएको छ। उत्पादकहरू मार्फत प्राधिकरणको सहायक कम्पनी मार्फत प्राविधिक रघुघाट जलविद्युत आयोजनाको टेल रेट्स गेट र डटकम क्षति पुगेको छ। आयोजनाको 21 फ्लोरमा बाढ़ीको पानी पसेकाले सफाई गरी पुनः सञ्चालनमा ल्याउन करिब 10 दिन लाग्ने देखिएको छ। यद्यपि स्विच यार्ड सामान्य रहेकाले चार्ज गरिसकेको छ। यसै गरी कुशमा दाना प्रसारण लाइनमा पनि क्षति पुग्दा कुल 7 वटा जलविद्युत केन्द्रको 190 मेगावाट विद्युत प्रवाह गरिएको छ। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर हराएका मध्ये थप 2 जनाको शव भेटिएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनजीको अनुसार हिजो 2 जनाको शव भेटिएकोमा आज थप 2 जना गरी अहिलेसम्म 4 जनाको शव भेटिएको छ। हिजो छेबी भोटे र पासङ भोटे तथा आज वीरेन्द्र गुरूङ र घनश्याम राईको शव फेला परेको एनएनएमजीएसले जनाएको छ। हिमलुङ हिम पहिरोमा क्षेत्रमा खोज र उद्धार टोली आज पनि खोजी अभियानलाई निरन्तरता दिइरहेको अध्यक्ष तालु स्तुला सिंह राहुत गुरूङले जानकारी दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्व लक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा सोमबार आज बसेको समितिको बैठकले दशैं तिहार छठ लगायतका विभिन्न चाडपर्वमा यात्रुको चाप अनुसार पर्याप्त सवारी साधन व्यापधान व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ। निर्धारित बस पार्कबाट मात्र सवारी सञ्चालन गर्ने, तोकिएको स्थानबाट टिकट मात्र गर्ने र सुरक्षित स्थानमा मात्र यात्रु चढ़ाउने र उड़ाल्ने व्यवस्था मिलाउने निर्देशन दिएको समितिको सभापति आशिष गजरेलले जानकारी दिएको छ। यात्रुले टिकट नपाउने, तोकिएको भन्दा बढ़ी भाड़ा तिर्नुपर्ने, अनियमितता तथा ठगी व्यवहार्नुपर्ने अवस्था आउन नदिन सहज टिकट उपलब्ध, भाड़ादरको प्रभावकारी कार्यान्वयन र बलियो गुनासो सुनवाई व्यवस्थापन सहितको कार्ययोजना तत्काल तयार गरी लागू गर्न पूर्वाधार विकास मन्त्रालयले निर्देशन दिएको जानकारी गराएको छ। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिगदिलले बीपी राजमार्गलाई 10 दिनभित्र वैकल्पिक ट्र्याक खोलेर र अन्य प्रविधिबाट सुचारू गरिने स्पष्ट समेत पारेका छन्।
हेलम्बो खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम स्वीकार गरेपछि आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको छ। इरानले गत साता संयुक्त राष्ट्रसंघको महासभामा 7 दिने युद्ध विरामको प्रस्ताव अगाडि सारेको थियो। सो प्रस्ताव कार्यान्वयन भए होर्मुज जलयाडहरू पुनः खोल्ने र विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको समस्या केही सहज हुने अपेक्षा गरिएको थियो। विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गको रूपमा रहेको होर्मुज जल याडहरूमा अहिले अमेरिका इरान बीचको तनावको महत्वपूर्ण विषय बनेको छ। तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्थिति बढ़ाउन सक्ने चिन्ता थपिएको छ। यसको असर विभिन्न देशका शेयर बजारमा समेत परेका छन्। खेल खबरमा एसियन गेम्सको पदक तालिकामा चीनको दबाव कायम छ। आइची नागोयामा जारी विश्व एसियन गेम्समा चीनले हरेक खेलमा आफ्नो दबाव देखाइरहेका छन्। जारी विश्व एसियन गेम्समा 43 खेलको 71 विधामा 469 स्वर्ण पदकका लागि खेल हुनेछ, जस मध्ये 270 स्वर्ण पदक खेल सकिसकेको छ। पदक तालिकामा हाल चीन 128 स्वर्ण 52 रजत र 45 काश्य सहित 225 पदक सहित शीर्ष स्थानमा छ र चीनलाई आयोजक राष्ट्र जापानले तालिकाका अनुसार पछाइरहेको छ। र यसै गरी दक्षिण कोरिया 21 स्वर्णबाट नै 90 पदक जितेको छ र चौथो स्थानमा उज्बेकिस्तान रहेका छन्। उसले उज्बेकिस्तानले यति बेला 41 पदक जितेको छ भने कजाकिस्तानले 45 पदक जितेको छ। यसै गरी सातौं स्थानमा इरान रहेको छ। इरानले जम्मा 32 जितेको छ भने काश्य सहित 8 स्थानमा बहराइनले 13 पदक जितेको छ। 9 स्थानमा उत्तर कोरिया रहेको छ। मलेसिया पनि रहेका छन् भने नेपालले भने 2 काश्य जितेको छ। नेपाल पदक तालिकाको 35 स्थानमा रहेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। चीनसँग तातो पानी नाका खोल्न कूटनीतिक पहल गर्न रासोपा सांसद पराजुलीको माग। एक महिनामा प्राकृतिक विपदमा परि 1427 जनाको मृत्यु, 4093 जना बेपत्ता। कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त। बाढ़ीले जलविद्युत संरचना 74 अर्बको क्षति। प्रणालीबाट बाहिरियो 430 मेगावटको विद्युत। हिमाल हिमलुङ हिम पहिरोमा 4 जनाको शव भेटियो, 12 जना बेपत्ता। विश्व बजारमा पुनः तेलको मूल्य बढ़्यो। र विश्व एसियन गेम्समा चीनको दबाव, नेपाल 35 स्थानमा झर्यो। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुसिंह तामाङ बिदा हुन चाहन्छु। हवस्, नमस्कार।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
4: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
3: किन?
4: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिन्ता बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
3: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
4: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एकपटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
3: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
4: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: एलम्बु एफएम 89.6 मेगाहर्ज।

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। कार्यक्रमलाई शुरू गरौं एउटा आशिष।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण ख्रिस्टियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब ढिला नगरिकन कार्यक्रमको विशेष प्रश्न उत्तरतर्फ लागौं। आजको कार्यक्रममा हामीले धर्मशास्त्र बाइबलमा आधारित रही तपाईहरूले नै पठाउनु भएका जिज्ञासा तथा प्रश्नको उत्तरहरू समेट्ने हाम्रो छुट्टै सेगमेन्ट जीवनको वचन प्रश्न उत्तर लिएर आएका छौं। अब प्रस्तुत छ प्रश्न उत्तर सेगमेन्ट।
1: जय मसीह अनि नमस्कार यहाँहरू सम्पूर्णलाई, म प्रस्तुत गोविन्द विश्वकर्मा। कार्यक्रम जीवनको वचनको एउटा महत्वपूर्ण श्रृंखला हो प्रश्न उत्तर श्रृंखला, र आजको कार्यक्रम जीवनको वचनको यो प्रश्न उत्तर श्रृंखलामा हामीसँग तपाईँका विभिन्न मनमा लागेका जिज्ञासा तथा प्रश्नहरू हामीले आजको यस कार्यक्रममा जोन एम पीटर मेमोरियल ट्रेनिङ सेन्टरका प्रधानाध्यापक सुमन राईज्यूसँग तपाईँका प्रश्न हुनेछन् र उहाँको उत्तर हुनेछ। आउनुहोस् कार्यक्रमलाई शुरू गर्नेछौ। सर, तपाईँलाई स्वागत छ।
2: हुन्छ, जय मसी।
1: अहिले आराम हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
2: हजुर, म एकदमै आराम छु, प्रभुको अनुग्रहमा।
1: अहिले जोन एम पीटर ट्रेनिङ सेन्टरमा तालिम केन्द्रमा कसरी पठन पाठनहरू अगाडि बढ़िरहेका छन्?
2: अहिले हाम्रो राम्रो भइरहेछ, त्यो द्रुत गतिमा नै गइरहेको छ। सबै विद्यार्थीहरूले एकदमै राम्रोसँगले परमेश्वरको वचनलाई अध्ययन गरिरहनु भएको छ।
1: हजुर, हुन्छ, हामी सिधै कार्यक्रममा अगाडि बढ्नेछौँ। तयार हुनुहुन्छ?
2: एकदमै।
1: कार्यक्रम यो जीवनको वचनको प्रश्न उत्तर श्रृङ्खलामा विशेष गरी विभिन्न समसामयिक प्रश्नहरू र विशेष गरी बाइबल अध्ययन गरिरहनु भएको र ज जसले बाइबल अध्ययन गरिरहँदाखेरि विभिन्न मनमा लागेका प्रश्नहरू चाहिँ लिएर आउने गर्दछौं, र त्यसै क्रममा आज यो हामीले चाहिँ मुक्ति र उद्धारको विषयमा विशेष गरी स्याल्वेसनको बारेमा चाहिँ हामीले सम्बन्धित प्रश्नहरू लिएर आएका छौं, र ती प्रश्नहरूको जवाब दिनको लागि हामीले हजुरलाई निम्ति आएका छौं। म पहिलो प्रश्नतिर अगाडि बढ्न चाहन्छु। पहिलो प्रश्न यसरी चाहिँ सोधिएको छ, स्याल्वेसन एउटा इज स्याल्वेसन बाई फेथ एलोन ओर बाई फेथ प्लस वर्क, अर्थात हाम्रो उद्धार चाहिँ केवल एउटा विश्वासको कारणले हाम्रो उद्धार हुन्छ अथवा विश्वास सँगसँगै हामीले काम पनि गर्नुपर्छ, यो काम र विश्वास यो दुईटालाई चाहिँ विश्वासीले कसरी बुझ्ने एउटा मुक्ति र उद्धारसँग सम्बन्धित रहेर?
2: हजुर, हुन्छ, धन्यवाद प्रश्नको लागि। यो अति नै सान्दर्भिक प्रश्न र एकदमै महत्वपूर्ण प्रश्न पनि यो अर्थमा छ, किनकि मुक्ति भनेको यो साल्वेसन भनेको एकदमै यो हाम्रो जीवनसँग सम्बन्धित छ, जीवन र मृत्युसँग सम्बन्धित छ, त्यो पनि अनन्तको जीवन अनन्तको मृत्युसँग सम्बन्धित विषय भएकोले यो एकदमै महत्वपूर्ण छ विश्वासीहरूको जीवनमा। र यो साल्वेसनलाई अथवा मुक्तिलाई प्राप्त गर्नलाई कि हामीले भरोसा यीशुमाथिको भरोसाले मात्रै पुग्छ कि वा हाम्रो काम पनि त्यसमाथि पर्दछ भन्ने अथवा काम पनि गर्नुपर्छ भन्ने खालको प्रश्नमा बाइबलले चाहिँ हामीलाई एकदमै स्पष्टसँग उत्तर दिन्छ। मुक्ति चाहिँ परमेश्वरबाट हो, परमेश्वरबाटको मुक्तिलाई चाहिँ मानिसको काम कुनै पनि प्रयास मानिसको कुनै पनि इच्छाले अथवा मानिसको हरेक अनि आफ्नो प्रयासले एफर्टले चाहिँ हुँदैन, किनकि यो परमेश्वरबाटकै हो र परमेश्वरबाट नै हुन्छ। अनि बाइबलले हामीलाई केही क्राइटेरिया दिएको छ, विशेष गरी एफिसीको पत्रमा हामीले 2:8-10 पदमा हामीले हेऱ्यौँ भने अनि यो चाहिँ विश्वासद्वारा मात्र हो भनेर भन्दछ, यीशुमाथिको विश्वासद्वारा मात्र।
1: हजुर, जस्तो याकुबको पुस्तक हामीले पढ्ने हो भने पनि हामीलाई चाहिँ विश्वास सँगसँगै काम पनि भन्ने कुराहरू चाहिँ गरिएको छ। त्यसमा चाहिँ विश्वास, तिमीले विश्वास गरेको तिम्रो आस्था होइन, काम बिनाको विश्वास चाहिँ मरेतुल्य रहन्छ भन्ने खालको एउटा सिद्धान्तलाई चाहिँ याकुबले अगाडि सार्नु भएको छ। अनि धेरैजना क्रिस्चियनहरूले चाहिँ विश्वास गरेर मात्र हुँदैन, हामीले चाहिँ चर्चमा आउँदाखेरि हाम्रो व्यक्तिगत जीवनमा क्रिस्चियनहरूले चाहिँ गर्ने कामहरू चाहिँ महत्वपूर्ण छ र त्यसैको आधारमा उद्धार सुनिश्चित हुन्छ भन्ने खालका कुराहरू पनि उठ्छन् नि त। याकुबको पुस्तकलाई विशेष गरी हजुरले कसरी बुझ्नुहुन्छ?
2: हजुर, यो चाहिँ विशेष गरेर एउटा हामीले बुझ्नुपर्ने कुरा हुन्छ। याकुबको पत्रलाई हामीले कसरी अध्ययन गर्ने, विशेष गरेर याकुबले अघि नै भन्नुभएको जस्तो

0: विश्वास चाहिँ एउटा प्रमाण हो भन्नु खोजेको याकुबले चाहिँ है, एकरे यो काम चाहिँ प्रमाण हो भनेको है, विश्वासद्वारा मुक्ति सुनिश्चित छ र अनि मुक्ति पाइसकेको मानिसको जीवनमा चाहिँ त्यो काम चाहिँ असल कामहरू चाहिँ एउटा प्रमाण हो भन्न खोजेको वास्तवमा याकुबले चाहिँ है। यदि उसको जीवनमा विश्वासी भन्छ तर उसको जीवनमा त्यो विश्वासीको जस्तो कामै छैन, विश्वासीले जस्तो एउटा गर्नुपर्ने उसले कर्तव्य नै निर्वाह गर्दैन भने ऊ चाहिँ मरेतुल्य जस्तो ऊ चाहिँ खोक्रो।
1: यो कुराले चाहिँ कामले चाहिँ उसको उद्धारमा मुक्तिमा, अझै हामी सुरुकै प्रश्नमा जाउँ, मुक्ति र उद्धारमा के फरक पार्दैन भन्न खोज्नु भएको?
0: कामले भन्दा पनि काम चाहिँ उसको जीवनमा देखिनुपर्छ
1: हजुर,
0: त्यो चाहिँ एउटा व्यवहारिक एउटा पक्षबाट हेर्दाखेरि पनि, अनि मुक्ति पाएको छु भन्ने तर मुक्ति पाएको जस्तो नै काम गरेन भने त उसको जीवनमा भएन नि। मुक्ति पाएको मानिसले त राम्रो काम गर्नु पर्यो नि, जस्तो एपिसीको पत्रमा लेखेको छ नि त
1: हजुर,
0: अनि हामी चाहिँ एउटा सृष्टिकर्ताको एउटा सुन्दर एउटा सिपको एउटा हातको सिप हौ भनेको छ नि
1: हजुर,
0: भने चाहिँ हामी चाहिँ राम्रो काम गर्नुपर्छ, विश्वासीहरूले चाहिँ असल काम भलाइको काम होइन सधैँ, अनि एउटा ख्रिस्टलाई चरित्र गर्ने काम, ख्रिस्टलाई प्रतिबिम्बित गर्ने काम चाहिँ विश्वासीको जीवनमा हुनुपर्छ। याकुबले भन्नु खोजेको त्यही हो है, हामीलाई न त कामले न त व्यवस्थाले मुक्ति दिन्छ, तर हामीलाई केले चाहिँ दिन्छ भने विश्वासद्वारा नै मुक्ति हुन्छ, तर काम चाहिँ देखिनुपर्छ, एउटा प्रमाणको स्वरूपमा देखिनुपर्छ, त्यही भन्नु खोजेको।
1: अहिले जस्तो मान्छेहरूले चाहिँ क्रिस्चियनहरू प्राय हाम्रो मण्डलीभित्र पनि विभिन्न खालका विधि विधानहरू हुन्छन्, चालचलनहरू हुन्छन्, मण्डलीको आफ्नै सिद्धान्त हुन्छ, कसैले चाहिँ मण्डलीमा आउँदाखेरि एउटा वस्त्रहरूको कुराहरूलाई हेरेर अथवा दान दिनेदेखि कुराहरूलाई हेरेर त्यसपछि मण्डलीमा आउँदाखेरि यो हुने र विश्वासीको जीवनको एउटा पहिचान यस्तो हुने भनेर चाहिँ एउटा कुनै एउटा सिद्धान्त नै प्रतिपादन गरेको, एउटा खाका नै तयार गरेको हुन्छन्। ती सबैलाई चाहिँ उनीहरूले मुक्ति र उद्धारसँग जोडिराखेको अवस्था हामी पाउँदछौँ। यदि हामीले यस्ता कुराहरू पालन गरेनौँ भने हामी चाहिँ परमेश्वरको लागि अयोग्य हुन्छौँ अथवा उहाँको एउटा अन्तिम न्यायमा हामी चाहिँ चुक्छौँ भन्ने खालका कुराहरू पनि गर्नुहुन्छ नि, यो कुरालाई चाहिँ कसरी हेर्नुहुन्छ?
0: यो बाहिरी पोसाक भित्री पोसाक कस्तो लगाउनुपर्छ अनि के हुनुपर्छ भन्ने यो सबै विवादहरू मात्रै हुन्, अनि बाइबलले हामीलाई केही पनि भन्दैन बारेमा। बाइबलले के भन्छ त, हाम्रो पोसाक चाहिँ अनि मोडेस्ट हुनु पर्यो है, सुहाउँदो
1: हुनु पर्यो,
0: त्यति मात्रै भन्छ। क्रिस्चियनहरूलाई कस्तो कपडा, पहेँलो लाउने कि सेतो लाउने कि होइन, मफलर लाउने कि होइन, जामा लाउने कि क्रुसको चिह्न राख्ने कि, सबै कुराहरू चाहिँ सबै मानिसले बनाएको एउटा सिद्धान्त मात्रै हुन्, त्यसमा हामी लडेर बस्नु पर्दैन। तर हामीले गर्नुपर्ने कुरो चाहिँ के हो भने एउटा सुहाउँदो अनि कपडा पोसाक लाउनुपर्छ विश्वासीले, जसले चाहिँ अरूलाई पनि एउटा पोजिटिभ अथवा सकारात्मक एउटा सन्देश दिन सकोस्। अरू चाहिँ बाँकी रह्यो त्यो जम्मै यो डाइभर्सिटी अथवा विविधता मात्रै,
1: विविधता मात्रै हो। काम र विश्वासको विषयमा नै एउटा अन्तिम प्रश्न सोधे, कतिपय चर्चहरू यस्ता छन् जुन चर्चले चाहिँ एउटा दिनको पालना गर्नुपर्छ, जस्तो उदाहरणको लागि सेभेन डे एडभेन्टिस्ट चर्चहरूले चाहिँ कतिपय समयमा हाम्रो शनिबारको परिपालना गर्नुपर्छ, शनिबारमा कुनै काम गर्नु हुँदैन भन्ने खालको कुराहरू पनि गर्नुहुन्छ भने, एउटा त्यो दिनलाई चाहिँ महत्त्वपूर्ण एउटा कामको हिसाबले हामीले कुनै पनि कामहरू आफ्नो जीवनमा हामीले छ हप्ताभरिमा चाहिँ छ दिन धेरै काम गर्यौँ तर एक दिन चाहिँ हामीले परमेश्वरको लागि छुट्याउनु पर्छ भन्ने कुराहरूलाई चाहिँ जोड दिनुहुन्छ, यो विषयमा के भन्नुहुन्छ तपाईँले?
0: यो सबै कुरा चाहिँ जस्तो सबातको कुरा आयो
1: हजुर,
0: अनि यो सबै चाहिँ व्यवस्थाको कुराहरू आयो, अनि व्यवस्था पुरानो करारमा इजरायली जातिसँग परमेश्वरले गर्नुभएको बाचा बन्धनहरू थिए, इजरायली जातिहरूले के गर्नुपर्छ के गर्नु हुँदैन प्रोटोकल्सहरू थिए त्यहाँनिर होइन, उनीहरू केमा उनीहरूको आधार थियो होइन, परमेश्वरको वचनमा आधार थियो, व्यवस्था उनीहरूले

0: अनि अनि त्यसलाई चाहिँ यीशु ख्रीष्टले सच्याउनु भयो है। एकदमै उहाँले चाहिँ एकदमै एउटा एक प्रकारको रिभोल्युसन जस्तो है, क्रान्ति जस्तो त्यहाँनिर देख्छौँ हामीले होइन, किनभने उहाँले सबातको दिनमा निको बनाउनु भयो नि,
1: तपाईँले काम
0: गर्नु युएन छमा हेर्नु भने व्यवस्थामा एउटा कोजोलाई चाहिँ सबातको दिनमा चाहिँ यीशु ख्रीष्टले निको बनाउँदाखेरि त्यहाँ फरिसीहरू चाहिँ निकै चर्किएको अवस्था छ यीशुलाई, अनि किन चाहिँ त्यो आश्चर्य कर्म नहेरेर उनीहरूले चाहिँ व्यवस्थालाई हेरिरहेको छ क्या, यो दिन चाहिँ कामै गर्नु नपर्ने होइन, थुकै निल्नु हुँदैन, त्यो खालको कट्टरपन्थीहरू पनि छन् अहिले होइन। तर यो चाहिँ एकदमै गलत हो, झुटो शिक्षा हो यो सबै कुरा। यदि हामीले व्यवस्थालाई जोड्छौँ भने चाहिँ, यदि हाम्रो मुक्ति र उद्धारको सन्दर्भमा यदि कुनै पनि व्यवस्था, कुनै पनि काम, कुनै मानिसको प्रयासद्वारा, कर्मद्वारा जोड्छौँ भने चाहिँ यो सबै झुटो शिक्षा हुन सक्छ। किनभने बाइबलले एकदमै हामीलाई देखाउँछ कि यीशु ख्रीष्टको बलिदान चाहिँ अन्तिम बलिदान हो, कुनै पनि उहाँले यी व्यवस्थालाई सबैलाई पूरा गरिदिनु भएको छ, ख्रीष्टै व्यवस्था हो है। त्यसले गर्दा अनि मानिसले कुनै हालतमा ना त व्यवस्थालाई पालन गर्न सक्छ, अनि त्यही सक्ने नसक्ने अवस्थाको कारणले गर्दा ख्रीष्टको बलिदान नै अपरिहार्य थियो।
1: भनेपछि हामी यसको कन्क्लुजनमा चाहिँ यीशु ख्रीष्टमा विश्वास नै सबैभन्दा ठुलो कुरा हो, र मुक्ति चाहिँ उहाँमा विश्वास गरेपछि मात्रै पाइन्छ, उहाँद्वारा मात्रै मुक्ति पाइन्छ, र कामको कुरा चाहिँ चर्चभित्र गर्ने र एउटा विश्वासीको आफ्नो जीवनमा नैतिकता देखाउने कामहरू, अथवा एउटा बाइबलले भने जस्तै नुन र ज्योति चाहिँ चम्किनुपर्ने कुराहरू चाहिँ यो एउटा हाम्रो दायित्व हो, कर्तव्य हो, तर त्यसले चाहिँ मुक्ति र उद्धारमा केही फरक पार्दैन भन्ने नै रह्यो
0: एकदमै। किनभने salvation is by faith alone, grace alone, Christ alone भनेर जुन एउटा मुक्तिद्वारा मुक्ति चाहिँ विश्वासद्वारा अनि ख्रीष्टद्वारा भन्ने चाहिँ यो सुधारवादीहरूको एउटा स्लोगन, उनीहरूको एउटा नारा पनि त्यही थियो है। किनभने त्यो बेला मण्डलीले के सिकाइरहेको थियो, उनीहरूले चाहिँ काम पनि, मुक्तिको लागि चाहिँ काम पनि चाहिन्छ भन्ने खालको त्यो झुटो शिक्षाहरू सिकाइरहेको थियो। त्यसले गर्दा चाहिँ सुधारवादीहरू अनि चाहिँ महत्वपूर्ण उनीहरूले भूमिका खेले, उनीहरूले भने कि साल्वेसन, मुक्ति चाहिँ केवल ख्रीष्टद्वारा अनि उहाँमाथिको विश्वासद्वारा मात्र।
1: हस्, कार्यक्रम जीवनको वचनमा आफ्नो अमूल्य समय दिएर कतिपय हाम्रा श्रोताहरूको मनमा लागेका प्रश्न तथा जिज्ञासाहरूको उत्तर दिएर एउटा असल तरिकाले हामीले आज यो जीवनको वचनको कार्यक्रममा समय व्यतीत गर्न पायौँ र हजुरले समय दिनुभयो, धेरै धेरै धन्यवाद छ।
0: हस् त, धन्यवाद छ मलाई पनि यो अवसर दिनुभयो केही प्रश्नहरूको उत्तर दिनलाई। यो अवसरको लागि सर्वप्रथम परमेश्वरलाई धन्यवाद, र कार्यक्रम जीवनको वचन र अनि हाम्रो गोविन्द सरलाई पनि धेरै धेरै धन्यवाद।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। श्रोता, अब कार्यक्रमलाई बीच मार्ने बेला भएको छ। कार्यक्रम के कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया तथा जिज्ञासाको लागि हामीलाई सम्पर्क गर्नुहोला, जसका लागि हाम्रो स्टुडियोको फोन नम्बर 98510-38516, 98511-56864 र 98642-54683 र फेसबुकमा www.facebook.com/ncc-program.com लगइन गरेर पनि हामीलाई प्रतिक्रिया पठाउन सक्नुहुन्छ। र प्रश्नोत्तर कार्यक्रमका लागि हाम्रो अफिसियल फेसबुकद्वारा तपाईँहरूले प्रश्न पठाउन सक्नुहुन्छ र हामी तपाईँलाई कार्यक्रम मार्फत उत्तर दिने प्रयास गर्नेछौ। साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउनेछौ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: विद्युतीय संरचनामा ठूलो क्षति, सातवटा जलविद्युत केन्द्रको 190 मेगावाट विद्युत प्रसारण अवरूद्ध।
1: यसपटक बाढ़ीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1000 मेगावाट उत्पादन अवरूद्ध भएको छ।
0: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित चारजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू, 13 सम्पन्न हुने।
2: 13 गतेसम्म सबै 165 मेगा क्षेत्रमै पत्नी सभा क्षेत्रमै तपाईँको माझी पत्नीको निर्वाचन भइसकेको हुन्छ।
0: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम बढ़दै विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको सांसदहरूको भनाई। प्रधानमन्त्रीको मातहतमा बलियो संयन्त्र बने मात्र विपदमा संयोजनकारी कार्य हुने।
3: गृह मन्त्रालयका अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्यससँग चाहिँ त्यो डाइरेक्ट जोड दिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि।
0: र जापानमा जारी 20 एसियन प्रतियोगिताको पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बसाईसराय आफैमा नकारात्मक होइन, यो अवसर र विकासको खोजीसँग जोड़िएको सामाजिक प्रक्रिया पनि हो, तर गाउँबाट शहरतर्फको एकतर्फी प्रवाहले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक र जनसांख्यिक सन्तुलनलाई कमजोर बनाएको छ। अझ डोजरे विकासले बाढ़ी र पैह्रोको चपेटाले असुरक्षित भएपछि पहाड़ छोड्नेको संख्या बढ़दो छ। यस्तो बसाईसराईले गाउँलाई समृद्ध र शहरलाई बस्न योग्य दुवै बन्न दिँदैन। अब खबर सन्तोष गन्धर्वबाट।
5: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ। आर्थिक वर्ष 2079-80 देशभर 119,392 जनावरको टोकाईका घटनाहरू दर्ता भएकोमा 2080-81 यो संख्या बढ़ेर 210,301 पुगेको थियो। पछिल्लो आर्थिक वर्ष 2081-82 आइपुग्दा टोकाईका कुल घटना 223,510 पुगेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रदेशगत आधारमा हेर्दा 2081-82 सबैभन्दा बढ़ी बागमती प्रदेशमा 80,185 जनावरको टोकाईका घटनाहरू दर्ता भएका छन्। जनावरको टोकाईका घटना बढ़नुले रेबिज नियन्त्रणमा थप चुनौती देखिएको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्। विशेष गरी कुकुरको टोकाई र रेबिजको जोखिम बीच प्रत्यक्ष सम्बन्ध भएकाले पनि टोकाईपछि समयमा उपचार तथा रेबिज विरूद्धको खोप लगाउनु महत्वपूर्ण हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डाक्टर अनुप वास्तोलाले सीआईएनसँग बताउनुभयो।
6: एउटै मात्र भनेको कम्युनिकेसन, रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट, संचार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा। अर्को कुरा चाहिँ हामी अहिले पछि छलफल गरौँला होइन, एउटा अर्को एकदमै इम्पोर्टेन्ट कुरा छ, त्यो भनेको चाहिँ हाम्रो कम्युनिटीमा भएका कुकुरहरू हामीले होइन भन्दाखेरि स्ट्रेट डग भन्छौँ, तर अहिलेको परिप्रेक्ष्यमा हामी रेस्पेक्ट होइन कम्युनिटी डग भन्छौँ, र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने, इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने, बच्चाहरूको संसर्गमा आयो, अन्य व्यक्तिहरूको संसर्गमा आयो भने, जुन अघि म्यामले भन्दा चेन्ज हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरे जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न
7: सकिन्छ। यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटै, जस्तो आज कसैलाई टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ कति छिटो?
6: एकदम ट्रिकी क्वेसन छ यसलाई। के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ, कुकुरको टोकाई भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाई भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। अब मुख्य अर्को एउटा कुरा पनि म यहाँ जोडिहाल्छु अहिले होइन, के छ भन्दाखेरि कुकुरको टोकाई हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्ने पर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ,
7: तत्कालै
6: तपाईँको समुदायका मान्छे बाउ आमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने, साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
5: विभिन्न राजनैतिक दलका सांसदहरूले भोटेकोशी बाढ़ी पछिको उद्धार तथा प्रतिकारको समयमा भएको सिकाइका आधारमा आवश्यक कानून निर्माणका लागि पार्टीभित्र र संसदमा सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अखोरा नेपालले काठमाडौँमा आज आयोजना गरेको विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान तथा कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सांसद तथा सरकारवाला निकायका प्रतिनिधिले भएका कानून लागू गर्न र नभएका कानूनहरू बनाउनु पर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन्। छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद कमल सुवेदीले विपद जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो। नेकपा एमाले सांसद पद्मा आर्यालले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको बताउनुभयो।
8: कानून भनेर त यो पूर्व सूचनासित जोडिएर गरे हो, अब अर्को कानून चाहियो, अहिलेको पुनर्स्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो। रातो टासित त निर्देशिकाले नि काम गर्छ होइन, कार्यविधिले पनि काम गर्छ, तर हामीले अस्थायी खालको पुनर्स्थापना के हो भन्दा अस्थायी, पुनर्निर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून छ। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गर्यो अहिले हामीले भनिरहेछौँ।
5: जल विज्ञान तथा जलस्रोत केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय पोर्टुगल आवश्यक रहेको बताउँदै बाढ़ी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम प्रष्ट हुने गरी कानूनी रूपमा नै राष्ट्रिय पोर्टुगल बनाउनु पर्ने धारणा राख्नुभयो।
9: यो अर्ली वार्निङ सिस्टमको एउटा नेशनल प्रोटोकल बन्नु पर्यो भनेर भनिरहेछौ होइन, एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौ। नेशनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर, चाहे त्यो चाहिँ मौसमी म्यापिङहरू हुन्छ होइन, अलर्टहरू जारी हुन्छ, त्यसपछि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब सुरु गर्न खोजिरहेछौँ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भनरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित

0: 92 मेगावाट क्षमताका जलविद्युत आयोजनामा प्रभाव परेको छ। प्रसारण लाइनतर्फ कालीगण्डकी करिडोरको 220 केबी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानाकुसमा खण्डको टावर नम्बर 21 र 22 क्षति पुगेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हाल 7 जलविद्युत केन्द्रको 190 मेगावाट विद्युत प्रसारण अवरूद्ध भएको बताउनुभयो।
1: असोज 8 11 गतेसम्म परेको अविरल वर्षापछि आएको बाढ़ी तथा पहिरोका कारण प्रसारण वितरण तथा विद्युत उत्पादन संरचनामा क्षति पुग्दा विद्युत उत्पादन र आपूर्ति प्रभावित भएको छ। प्रारम्भिक विवरण अनुसार कालीगण्डकी करिडोर प्रसारण लाइन अवरूद्ध हुँदा 13 आयोजनाको करिब 370 मेगावाट तथा विभिन्न नदी खोलामा आएको अत्याधिक बहावका कारण म्याग्दी स्याङ्जा कास्की लमजुङ र तनहुँका थप 14 आयोजनाको करिब 630 मेगावाट उत्पादन प्रभावित भएको छ। यसपटक बाढ़ीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1000 मेगावाट उत्पादन अवरूद्ध भएको छ।
0: त्यस्तै भदौ 10 गते भटिकोशी र त्रिशुली नदीको बाढ़ीले माथिल्लो त्रिशुली 320 केबी हबमा क्षति पुगेको छ। त्यस्तै विभिन्न आयोजनामा क्षति पुर्याउँदा 430 मेगावाट प्रणालीबाट बाहिर रहेको र त्यहाँ प्राधिकरण तथा सहायक कम्पनीहरूको करिब 74 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान पनि सार्वजनिक गरिएको छ। कांग्रेस आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार 32 जिल्लाका 55 निर्वाचन क्षेत्रमा आज अधिवेशन शुरू भएको हो। यसअघि 10 असोजमा प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन सक्ने तालिका थियो, तर देशभर बाढ़ीका कारण धेरैजसो जिल्लामा अधिवेशन हुन सकेको छैन। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएमसँग भन्नुभयो,
2: प्रतिनिधि सभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन 10 गतेदेखि 13 गतेको अवधिभित्रमा सबै 165 क्षेत्रमै सकिनेछ। यही अवधिभित्र काठमाडौँ 5 भ्यालीमा काठमाडौँ 5 ललितपुर 3 ललितपुर 1 को निर्वाचन सकिसकेको छ भने अरूमा निर्वाचन सकिएर मत परिणाम अथवा निर्वाचन परिणाम आउन सुरु भएको छ अहिले र कार्यक्रम जारी छ। यो निर्वाचन कार्यक्रम जारी छ, भोलिसम्ममा सम्भवतः आधीभन्दा बढी निर्वाचन क्षेत्रहरूमा चाहिँ निर्वाचन परिणाम पनि आइपुग्छ र 13 गतेसम्म सबै 165 निर्वाचन क्षेत्रमै प्रतिनिधि सभा क्षेत्रमै तपाईँको माझी प्रतिनिधिको निर्वाचन भइसकेको हुन्छ।
0: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अधिकारी सहित वसन्त कुमार बस्याल छेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठ विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। अख्तियारका अनुसार चीनको बोर्डरमा रोकिएको सामान आयात गर्न स्वीकृति दिलाइदिने भन्दै अधिकारीले सेवाग्राहीसँग व्हाट्सएप मार्फत

0: यसैबीच नेपाली क्रिकेट टोली हङकङ सिक्सेल क्रिकेटमा सहभागी नहुने भएको छ। आयोजकले आज सार्वजनिक गरेको टीमको सूचीमा नेपालको नाम परेको छैन।
1: धुन्चे र स्याप्रो बेसी जोड्ने पुल छिट्टै बन्दै
2: धुन्चे र स्याप्रो जोड्नका लागि हामीले त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौँ त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट शुरू गर्छौँ।
1: बाढ़ी प्रभावित क्षेत्रका सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली भोटेकोशी बाढ़ीपछि आपतकालीन छुट्टै कानूनको आवश्यकता महसुस विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
4: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
3: ओहो, तिमी त घरको खाने भएछौ नि।
5: के को सरसल्लाह हो दुईजनाको?
4: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
5: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
3: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
5: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
6: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
7: क्यासको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
9: धुन्चे र स्याफ्रुबेसी जोड्ने पुल बाढ़ीले बगाउँदा रसुवाको आमा छोदिङमो गाउँपालिकामा फलेको बन्दा बजारसम्म पुर्याउन समस्या भइरहेको किसानले बताएका छन्। हामीले रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेलाई धुन्चे र स्याफ्रुबेसी जोड्ने पुल निर्माणको काम कहिलेबाट शुरू हुन्छ भनेर सोधेका छौं।
2: धुन्चे र स्याप्रु जोड्नका लागि हामीले त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौं त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट शुरू गर्छौँ। बेली ब्रिज पनि हो र हामी चाहिँ त्यसको अल्टरनेट झोलुङ्गे पुल पनि त्यसमा सँगसँगै अहिलेलाई राख्ने भन्ने हाम्रो प्लान छ। पूर्वाधार मन्त्रालयबाट आउनुभएका, सम्बद्ध निकायबाट आउनुभएका प्राविधिक टोलीले के सुझाव दिनुहुन्छ त्यो अनुसार चाहिँ दीर्घकालसम्म चाहिँ कायम हुने खालको चाहिँ कनेक्टिभिटी चाहिँ हामी जोड्छौँ। उद्धार र खोजको चाहिँ जुन काम गरिरहेका थियौँ त्यसले गर्दा पनि हामीलाई चाहिँ त्यो एसेसमेन्ट गर्नको लागि अलिकति गाह्रो भयो र कहाँनिर चाहिँ हामीले बेली ब्रिजहरू राख्ने, कहाँ चाहिँ सजिलो हुन्छ, एक्सेसिबल हुन्छ भन्ने विषयमा पनि हामीले प्राविधिक रूपमा चाहिँ तय गर्नुपर्ने अवस्थाले गर्दा केही ढिलो पक्कै भएको हो। यद्यपि अहिले हामीले ट्विन सञ्चालन गरेका छौँ त्यहाँ, त्यो ट्विनलाई चाहिँ इलेक्ट्रिक बनाउने र अटो सञ्चालन हुने बनाउने साथसाथै चाहिँ बेली ब्रिजको प्रक्रिया पनि हामी अगाडि बढाउँछौँ।
9: अबको केही दिनमै धुन्चे र स्याफ्रुबेसी जोड्ने पुल निर्माणको काम शुरू हुने बताउँदै हुनुहुन्थ्यो रसुवाका प्रमुख जिल्लाधिकारी कमल प्रसाद पाण्डे। कुकुरले टोक्न साथ रेबिज विरूद्धको खोप लगाउन चिकित्सकहरूले सुझाव दिएका छन्। अनि कुकुरले गाईवस्तुलाई टोक्यो भने चाहिँ के गर्ने? पशु सेवा विभागका डाक्टर रोशिका श्रेष्ठ।
10: तपाई यदि बाढ़ी प्रभावित क्षेत्रहरूमा बसिराख्नु भएको छ भने रेबिज रोगको संक्रमणको उच्च जोखिमको एरियामा हुनुहुन्छ। हाल आएको बाढ़ीको कारणले घर गाई गोठहरू नै बगाइरहेको अवस्थामा

0: हाम्रा जनावरहरू विस्थापित भएको अवस्था छ, उनीहरू खानाको खोजीमा आवासको खोजीमा जंगलतिर भौतारिरहेको अवस्था छ, जसले गर्दा उनीहरूलाई रेबिज रोगको संक्रमण भई पुनः हाम्रो समुदायमा आएर रेबिज रोग फैलाउने सम्भावना रहेको छ। यदि तपाईँलाई शंकास्पद कुकुरहरूले टोकिहालेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिज विरूद्धको सुई लगाउनु अत्यन्त आवश्यक हुन्छ। यो रेबिज रोग लागिसकेपछि यसको कुनै पनि उपचार हुँदैन भने समयमा नै हामीले भ्याक्सिन लगायौं भने यस रोगबाट सजिलै बस्न सकिन्छ। यदि हाम्रा घर पालुवा जनावरहरू गाई भैँसी भेडा बाख्राहरूलाई शंकास्पद कुकुरहरूले टोकिहालेमा स्थानीय तहको पशु स्वास्थ्य शाखामा सम्पर्क गरी रेबिज रोग विरूद्धको सुई निशुल्क लगाउनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु।
1: कुकुरले टोकिहाले जति सक्दो छिटो रेबिज विरूद्धको खोप लगाउन सुझाव दिँदै हुनुहुन्थ्यो पशु सेवा विभागका डाक्टर रोशिका श्रेष्ठ। गत भदौ 10 गते बाढ़ी आउँदा नुवाकोट देवीघाटका अर्जुनलाल श्रेष्ठको परिवारका सबै सदस्य काठमाण्डुमा थियो। बाढ़ीले घरमा चाहिँ क्षति गर्यो। यो बाढ़ीको सिकाई पनि अघिल्लो पटकको भन्दा फरक छ।
2: हामी 9 गतेदेखि नै घरमा कोही पनि थिएनौं, जसको कारणले गर्दाखेरि मेरो आफ्नै परिवारमा चाहिँ मानवीय क्षति मैले बेहोर्न परेन। परिवारमा मैले व्यक्तिगत हिसाबले मानवीय क्षति बेहोर्न नपरेको कुरो चाहिँ आफ्नो नाममा छ। तथापि यहाँ बस्ने हामी सबै पीड़ित छौँ, सबै मर्माहत छौँ। सेवा सुविधा जहाँ पाइन्छ मान्छेको बस्ती त्यहीँ हुने, बजार त्यहीँ बस्ने भएको कारणले गर्दाखेरि अब वर्षै पछि कहिले चाहिँ नि अब कुन जिल्लामा चाहिँ नि अब बाढ़ी पहिरो पर्ने, कहिले कुन जिल्लामा बाढ़ी पहिरो गर्ने हुने भएको कारणले गर्दाखेरि पुल पुलेसाहरू बनाउने सन्दर्भमा अब नदी किनारको तल बेसीको भाग छेउछाउमा भए पनि अब सड़कको विकास गर्दाखेरि त्यसलाई चाहिँ अलिकति अलि माथिल्लो भेग हुँदै लगिदिएको भएदेखि सायद अब बेसीमा बस्ने बस्तीहरू त्यो नदी सतहभन्दा माथि बस्थ्यो होला। पूर्वाधारहरू पनि नष्ट हुने थिएन, मानव क्षति पनि हुने थिएन। अब अहिले अब यसलाई स्थानान्तरण गर्न सक्ने अवस्था पनि छैन। त्यसो भएको हुँदा अब जुन जुन ठाउँमा चाहिँ नयाँ विकासका संरचनाहरू निर्माण हुँदाखेरि कम्तीमा पनि नदी सतहबाट 50-60 मिटरको चाहिँ अब माथिबाट सड़क सञ्जालको विकास भइदियो भने यो किसिमको क्षति हुँदैन थियो भन्ने मलाई लाग्छ।
1: नुवाकोट देवीघाटका अर्जुनलाल श्रेष्ठ रसुवा भोटेकोसी बाढ़ी पछिको अनुभव सुनाउँदै तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट गर्न र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोसी बाढ़ी र विपद सम्बन्धी कानून निर्माणको कुरा
4: यी सबैलाई समेटेर एउटा कानून बनाउन जरूरी छ। अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ।
3: पछिल्ला घटनाहरूले आपतकालीन छुट्टै कानूनको आवश्यकता देखाएको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
6: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
5: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
6: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
5: पर्छ नि बहिनी, झन यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
6: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
7: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
6: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
8: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
9: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेक को 200 Mbps इंटरनेट 7 महीना को लागि मात्र ₹5,700 साथ ही क्यारो टीवी एप में पाउनु होस् 200 भन्दा बड़ी HD र SD टीवी चैनल हरू वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र IPTV अब क्लासिक टेक में आज ही जड़ान गर्नु होस् कॉल गर्नु होस् 9709184147 शर्तहरू लागू हुने छन्
10: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब भोटेकोशी बाढ़ी र विपद सम्बन्धी कानून निर्माणको प्रसंग 1,000 भन्दा बढ़ीको मृत्यु भइसकेको रसुवाको भोटेकोशी बाढ़ीको कारण परेका प्रभावहरू अनगिन्ती छन् त्यसको तथ्याङ्क समेत निकाल्न सकिएको अवस्था छैन बाढ़ीपछिको उद्धार अनुभव आवश्यक कानून र अपनाउनु पर्ने सावधानीका बारेमा सांसद श्रीराम नेउपानेसँग साथी लील प्रकाशचन्दले कुराकानी गर्नुभएको छ
2: भूकम्प पनि हुन्छ कोविड पनि भूकम्प थियो एउटा विपद थियो आफैमा अनि त्यसपछि आगलागी पनि हुन सक्छ अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन् यी सबैलाई समेटेर एउटा कानून बनाउन जरूरी छ अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ त्यो कानून आवश्यक छ किनभने त्यो विपदको समयमा त्यहाँ के चाहिन्छ त्यो तत्काल निर्णय गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने हुन्छ त्यसलाई विद्यमान अहिले भइरहेको कानूनमा टेक्दै गर्दाखेरि त्यो ढिला हुन्छ त्यो कानून हुने हो भने त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय अन्तर्गतै हुनुपर्छ भन्ने पनि छैन मानव गतिविधि संसारको अर्को कुनामा हुन्छ त्यसको प्रभाव हाम्रो जस्तो देशमा आइपुग्छ र हाम्रो जनजीवनमा प्रत्यक्ष रूपमा पार्छ भने त्यस्ता कुराहरूलाई हामीले त्यही किसिमको संयन्त्र तयार गर्नु पर्यो विकास गर्नु पर्यो र सहकार्य पनि अब क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बीचको विभिन्न तहका सरकारहरूको बीचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरूरी छ
11: प्रधानमन्त्रीजीले राष्ट्रसंघको सभामा त भन्नुभयो होइन चीन भारत नेपाल लगायत देशसँग एउटा संयन्त्र बनाउनु पर्यो तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन् यो चीनसँग हाम्रो भारतसँग जति सजिलो भइरहेका छ चीनसँग त्यो जुन खालको त्यो अप्ठ्यारो छ नि त्यो फुकाउनको लागि प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले
2: तपाईँको पार्टी सरकार भनेर मैले भन्दै गर्दा तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र अहिले यहाँ सबै निकायबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ र हामी त संसदमा हामीले त आवाजै उठाउँछौ हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौं र त्यसलाई हामी इस्ट्याब्लिसै गर्छौं त्यसमा कुनै शंकै छैन त्यसमा हामी प्रतिबद्ध छौं त्यो गर्छौं अहिले मैले भन्दै गरेको सबै ठाउँबाट त्यो सरकार पक्षहरूबाट पनि त्यो आवाजहरूलाई सम्बन्धित निकायमा ल्याउँदै गर्दा त्यसलाई रियलाइज गर्दै गर्दा अझ थप छलफल गरेर त्यसलाई परिष्कृत बनाएर बुन्दागत रूपमा ल्याउँदै गर्दा अझ नीति निर्माणमा सहज हुन सक्छ अब विशेष गरी हिमताल अहिलेको सबैभन्दा फ्युचरमा अब भविष्यमा हुन सक्ने जोखिम भनेको हिमतालमै केन्द्रित छ 2,000 भन्दा बढी हिमतालहरू भएको नेपाल हो अब सर्वोच्च शिखर लगायत 14 मध्ये 8 शिखरहरू नेपालमै छन् विशाल हिम श्रृंखला छ अनि त्यसपछि त्यो हिमतालहरू 2,000 भन्दा बढी मध्ये 47 हिमतालहरू जोखिम को अवस्थामा छन् भनेर इसी मोडको 2020 होला सायद स्टडीले बताएको छ तर अब के हुनु पर्यो भने अब त्यसलाई अपडेट गर्नु पर्यो 6 वर्ष अगाडि जे थियो आज त्यही स्थिति छ कि छैन तिनीहरूको स्थिति के छ त्यहाँको भौगोलिक अवस्था सेन्सिङ सिस्टम नेभिगेसन सिस्टम अनि त्यसपछि पछिल्ला प्रविधिहरू प्रयोग गरेर अबको सिचुएसन के छ र कुन कुन बढी जोखिमपूर्ण छन् त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ के उपाय अवलम्बन गर्न सकिन्छ त्यतातिर ध्यान दिने गरी हामीले कानून निर्माण गर्नुपर्छ नीति निर्माण गर्नुपर्छ अहिलेको यो भोटेकोशीले त्यो एउटा लेसन पाठ पनि सिकाएको छ कानून निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने अनि त्यसपछि हामीले ती पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति फितलो हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरूरी छ जलविद्युत आयोजनाहरूको त मैले पटक पटक
11: भन्छु त्यो आयोजनामा यो हाम्रो नागडुङ्गा सुरुङ मार्गको विषयमा तपाईँले पनि धेरै ठाउँमा लेखेको पनि हामीले हेर्यौँ होइन कम्तीमा बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ।
4: यो विषयमा
11: हामीले के कुरा सुधार गर्नुपर्छ?
4: उहाँले पनि उठाउनु भएको थियो, मैले अब जस्तो उहाँले एउटा कुरो के उठाउनु भयो भने माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले जनपानी त्यो बढी असर गर्यो भन्ने, त्यो चाहिँ होइन। के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजन, तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, नदीलाई कटान गर्नबाट जोगाउँछ।
3: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ। लगातारको अविरल वर्षापछि आएको बाढ़ी, पहिरो र डुबानका कारण 21 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता छन्। आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ। खाद्य प्रयोग तथा गुण नियन्त्रण विभागको खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ र जापानमा 20 एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: Time check. It's 8 p.m.
1: अहिले बेलुकीको 8 बजेको छ।

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: Elumbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो, नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन अभिवादन टक्राउन चाहे सुन्दै हुनुहुन्छ एलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुता हाइसिंह तामाङ छु भने यति बेला प्राविधिक कक्षबाट साथी दिदी हुनुहुन्छ, प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि साथमा प्रोग्राम सुनेर भरपूर साथी दिदी हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला यो रातिको समय छ, हेलम्बा एफएम लाइभ प्रोग्राम सुन्दै हुनुहुन्छ। यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको यस प्रोग्राम अनि यस रेडियोलाई यति बेला हामीलाई स्थानीय जिल्ला काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायत सिन्धुपाल्चोकका विभिन्न पालिका, विभिन्न स्थानीय तहका विभिन्न गाउँ बस्तीबाट सुन्दै हुनुहुन्छ भने यति बेला हामीलाई देश विदेशका विभिन्न स्थान, विभिन्न ठाउँ ठाउँमा, विभिन्न कुना कन्दरासम्म यो रेडियो सुन्नका लागि यति बेला सामाजिक सञ्जाल हेलम्बा एफएमको आफ्नै फेसबुक अफिसियल फेसबुक पेजबाट एकैसाथ हेलम्बा एफएमको अडियो लाइभ सुनिराख्नु भएको छ र सुन्दै आइराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभरात्रि हरेक साथको छ दिन आउने गर्दछ श्रोता। रातिको 9 बजेबाट 10 बजेसम्म तपाईँहरूले हाम्रो यस प्रोग्राम सुन्न सक्नुहुनेछ। हाम्रो यो प्रोग्राम तपाईँहरूले रातिको 9 बजेदेखि 10 बजेसम्म 1 घण्टा यो प्रोग्राम सुन्न सक्नुहुनेछ। अनि त्यसै गरी तपाईँहरूले यो प्रोग्रामलाई शनिबारको दिनमा चाहिँ सुन्न सक्नुहुने छैन र अन्य दिनहरूमा तपाईँले यसै समयमा मजाले प्रोग्राम सुन्न सक्नुहुनेछ, प्रोग्राम सुनेर साथ दिन सक्नुहुनेछ। यो रातिको समय छ, धेरैजना श्रोता महानुभावहरूले खाना खाइसक्नु भयो होला, खाना खाएर मजाले सुतिसक्नु भयो होला, कतिपय श्रोताहरू मजाले आफ्नो ड्युटी गर्दै हुनुहुन्छन् रातिको समयमा पनि, कतिपय साथीहरूको खाना बाँकी नै होला, खाना बनाउँदै हुनुहुन्छ होला, कतिपय साथीहरू अझै पनि केही न केही कार्यहरू गर्दै हुनुहुन्छ होला, अब कतिपय साथीहरू गृह कार्य गर्दै हुनुहुन्छ, कतिपय साथीहरू परीक्षाको तयारीमा हुनुहुन्छ, कतिपय साथीहरू विविध कार्य गर्दै हुनुहुन्छ र पनि यो रातिको समयमा हेलम्बा एफएमलाई रेडियोको भित्ता अनि घरका भित्ताका छेउछाउमा रेडियो क्यासेटहरू अन गरेर मजाले रेडियोको सारथी बन्दै यो अबको निधाउने समयमा रेडियो सुन्दै यो समय कटाउनुपर्छ, यो समय व्यतीत गर्नुपर्छ भनेर एकदमै कम्बर कसेर होइन एकातिर पल्टिएर पक्कै पनि यो समयमा रेडियो सुनिराख्नु भएको नै होला भनेर हामीले एकदमै आशा र अपेक्षा गरिएको छ। पक्कै पनि खाना त धेरैजना श्रोताहरूले लिइसक्नु भएको छ, कतिपय श्रोताहरू त सुतिसक्नु भएको छ, विशेष त अब भर्खर अब एकदम चिसो चिसो मौसम आउँदैछ, चिसो लाग्न थालेको हो कि जस्तो महसुस भएको छ। बिहान र बेलुकाको समयमा हल्का हल्का यो शीत चुइने अवस्था पनि आइसकेको छ। अब शीत झर्न थालिसकेपछि, शीत चुइन थालिसके पछाडि चाहिँ चिसो लागेको हो कि भनेर हामीले महसुस गर्न, अनुभव गर्न चाहिँ सकिन्छ र आज पनि हामी तपाईँहरूको रात्रिकालीन सन्देश लिनेछौ। तपाईँहरूले आफ्नो घर परिवारजन, आफन्त, इष्टमित्र, साथी संगी सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न चाहनुहुन्छ भने तपाईँहरूले हाम्रो यस कार्यक्रममा कल गर्न, श्रोता रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रममा कल गर्नका लागि नम्बरहरू छ 9860552525। यदि तपाईँहरू परदेशी साथी हुनुहुन्छ भने सोही नम्बरमा तपाईँहरूले हामीलाई वाट्सएप गर्न सक्नुहुनेछ। यदि साथीहरूले एनसेल युजर हुनुहुन्छ भने 9813-6633-41 पनि तपाईँहरूले कल गर्न सक्नुहुनेछ। 9813-6633-41 र 9860552525 कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा एकदमै मिठो अनि रमाइलो गीत राख्छौ, गीतपछि तपाईँहरूको माझमा आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको बीचमा राखिसकेका छौं र कार्यक्रमको शुरूआतमा भनौं है, र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा। रात्रिकालीन सन्देश राख्नको लागि कार्यक्रममा जोडिन सक्नुहुनेछ श्रोता। तपाईँहरूले यस बसाईमा कार्यक्रममा कल गरेर रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। यो रातिको समय हो, धेरैजना श्रोता साथीहरूले खाना खानुभयो होला, कतिपय साथीहरूको चाहिँ अब बाँकी छ, कतिपय साथीहरूको भइसक्यो होला, कतिपय साथीहरू सुत्ने तर्खरमा हुनुहुन्छ, अब कतिपय साथीहरूको अब यति बेला धेरै नै कार्य गर्दै हुनुहुन्छ, गृह कार्य गर्दै हुनुहुन्छ, विविध कार्य गर्दै हुनुहुन्छ होला होइन। सो जे जस्तो अवस्थामा रहनु भए पनि तपाईँहरूले अबको एक घण्टा भने हामी सँगै साथ दिनुहुनेछ, प्रोग्राम सुनेर साथ दिनुहुनेछ भनेर हामीलाई एकदमै आशा गरिएको छ। कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि नम्बर एकदमै खुल्ला छ श्रोता, 9860525525 तपाईँले कल गरेर आफ्नो घर परिवारजन आफन्त इष्टमित्र साथी संगी सबैजनामा मिठो निधरीको कामनाहरू व्यक्त गर्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ कल गर्नुपर्ने हुन्छ, कल गर्नको लागि सजिलो नम्बर छ, सोही नम्बरमा कल गर्दै आउँदै गर्नुहोस्। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते। हजुर नमस्ते। अनि दर्शन, शुभ नाम पनि सुनिदिहालौ न है। हजुर सरस्वतीजी बोल्दै हुनुहुन्छ है। हजुर सरस्वतीजी, अनि खाना खानु भयो कि छैन तपाईँले? हजुर एकदमै अब खाना भएर नै कार्यक्रममा जोडेको छु भन्नुपर्छ। अनि आराम हुनुहुन्छ नि है? ओके ल, अब आराम त हुनु पर्यो नि धेरै दिन पछाडिको है। ल ओके, अनि आजको दिन कस्तो भयो तपाईँको? हजुर हजुर, जेस ड्युटी चलिरहेको छ
1: एकदम।
0: ओके ल हुन्छ, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले? ओके बाई बाई साथी हुनुहुन्थ्यो, सो उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा कल गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ, घर परिवारजन आफन्त इष्टमित्र सबैजनाको रात्रिकालीन सन्देश राख्न चाहनुहुन्छ। तपाईँहरूले पनि कार्यक्रममा सहभागिता जनाएर आफ्नो घर परिवारजनलाई सम्झन चाहनुहुन्छ, मिठो निधरीको कामना व्यक्त गर्न चाहनुहुन्छ भने यस बसाईमा सहभागिता जनाउनुहोस्। हामी तपाईँहरूको फोन कल लिनेछौ, तपाईँहरूसँग मिठो कुराकानी गर्नेछौ, अनि तपाईँहरूको रात्रिकालीन सन्देश लिनेछौ। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
2: हेलो नमस्ते।
0: हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर आज म गेस गर्दैछु हाम्रो सफल आयुषी हुनुहुन्छ। हजुर एकदमै सन्चै आरामै छु, तपाईँले के कस्तो हुनुहुन्छ?
2: ठिकै छ दादा, भर्खरै ड्युटीबाट आएर बसिरहेको छु भन्नुपर्छ है।
0: ए हजुर, भनेपछि अब आजको खाना बाँकी नै होला? ए ल ठिकै छ, पक्कै पनि अब भर्खर ड्युटीबाट आउनु भएको छ, एकछिन रेस्ट गर्नु, आराम गर्नु मजाले, अनि फ्रेस भइसके पछाडि मात्र खाना लिनु होला नि।
2: हजुर दादा, फ्रेस त भइसकेको तर पनि अब एकछिन पछाडि खाने, 8 बजीतिर खाने भन्नुपर्छ नि। हजुरले खाना खाइसक्नु भयो?
0: हजुर मेरो खाना भइसक्यो, खाना भएर नै कार्यक्रममा जोडिएको हो भन्नुपर्छ है।
2: हुन्छ, प्राविधिकमा मित्र कुन हुन्छ?
0: हजुर यति बेला राघवजी हुनुहुन्छ। हजुर एकदम हजुर एकदमै पक्कै पनि। अनि आजको ड्युटी, आजको दिन कस्तो भयो तपाईँको?
2: एकदमै राम्रो थियो दादा, मौसम एकदमै ठिक छ भनौँ। हिजो अब भर्खर भर्खरै अब अलिक जाडो जाडो हुन्छु कि जस्तो हुँदैछ,
0: अहिलेसम्म
2: नेपाल जस्तो जाडो चाहिँ घर त्यहाँ भइस हालेको छैन, तर पनि अलिअलि हुर्सी हुर्सी जस्तो चाहिँ महसुस हुने मौसम भइरहेको छ भन्नुपर्छ है।
0: हजुर पक्कै पनि ल, एकदमै अब हामी चिसो चिसो मौसमको अब एकदमै प्रारम्भिक चरणमा नै छौँ, सुरुवाती चरणमा छौँ। अब विस्तार विस्तार केयर गर्नुपर्छ, तातो न्यानो हुनुपर्छ, सुरक्षित तरिकाले आफ्नो कार्य गर्नुपर्छ, सेफ रहनुपर्छ, एकदमै ध्यान दिनुहोला स्वास्थ्यको लागि पनि है त। एकदमै खुसी लागेको कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
2: रात्रिकालीन सन्देशहरू राख्नुभन्दा पनि आजकै दिन विशेष बर्थडे सेलिब्रेसन गर्नु हुने हाम्रो हाम्रो टिका पाम्पाङ अनि त्यतिखेर मेरो सारो भान्जा हाम्रो सङ्गीत लिम्बु तिनैजनालाई जन्मदिनको धेरै धेरै सेवा हाप्पी बर्थडे थियो। मैले पनि हाप्पी टिका सब्जी थालेका थालेका पर्छु पहिलाहरूमा सबै सफलताले चिमित होस्, साथमा ढिलो भए तापनि जन्मदिनको धेरै धेरै सुखी हामीलाई भन्न चाहन्छु। त्यसै गरी अपकमिङ बिच गर्दै बर्थडे सेलिब्रेसन गर्नु हुने मेरो प्यारो भान्जा विनम लिम्बु, त्यसै गरी मेरो प्यारो साथी हुनुहुन्छ हाम्रो विवेक मानसावराईलाई जन्मदिनको अघि सुविधा हामीलाई व्यक्त गर्न चाहन्छु। र गुड नाइट विशेषका शब्दहरू भन्नु पर्दाखेरि सर्वप्रथम त एकछिन बोल्नुहुन्छ श्री हजुर नेपाल पूर्वतिर तिमी हुनुहुन्छ बाबा बोल्नु पछि सम्झना दिदी विमला राई भान्जा दिन प्लस बाबा निन्द्रलाई पनि मिठो कामना व्यक्त गर्न चाहन्छु। र मुटु प्रेम तामाङ मुटु सन्देश दिदी सम्झना प्लस माया चारी सकि हाम्रो निरुता सामलिङ्गै रमला साम्पाङ्गै सरिता राई बान्ता सुप्रिया हाम्रो रमला साम्पाङ त्यसै गरी मिला प्रेमी राई अनिसा हुनुहुन्छ हाम्रो सुस्मिता नाथिरिङ सानुमा शेर्पा हाम्रो सिम्पल सरिना पुष्प अञ्जली दाईलाई पनि सम्झना प्लस माया गुड नाइट भन्न चाहन्छु। हाम्रो तीर्थ राई हुनुहुन्छ मिसिम तीर्थ राई रोपाली सक्षमकार मिसिम माङ्गै मिसन माङ्गै रुपेश मिसिम जेवाज हाम्रो रसन फुलाखाङ राई दिदी भूमिका राई दादा सुन बस्ने चन्द किरात लाभलाई धेरै सम्झना अन्तै गरी सिरत राई तुम्सा कृष्ण तामाङ राजपिराही काइला हाम्रो लिम्बु पिताई उमेश तामलिङ मिता प्रेमी राजेश राईलाई पनि सम्झना हाम्रो लिखिशोर लिम्बु गोपाल भाइ चटपटी सुरेन्द्र श्रेष्ठ राज तामाङ राजकुमार गुरुङ राजकुरा टोकिने हाम्रो सीता सीता लिम्बु सन्त श्रेष्ठ जुर्नु दिवान तिन्देला मम्मा राजन चिम्दन योगेनी नहाङ लिम्बु हाम्रो रञ्जित राई हुनुहुन्छ रमला राई हुनुहुन्छ हाम्रो रोमिला राई अनि त्यसै गरी राम कुमार लिम्बु अनि त्यसै गरी हाम्रो अमन लिम्बु लक्ष्मण लिम्बु हाम्रो अनुमल छेत्रीलाई पनि धेरै सम्झना प्लस मिठोमा है सर भन्न चाहन्छु। हाम्रो दिल दुखिया हुनुहुन्छ हाम्रो सुशीला विश्वकर्मालाई पनि धेरै सम्झना अनि हाम्रो सुस्मिता मगर सुहानी योङहाङ हाम्रो निशा बान्तावा निशल चामलिङलाई पनि धेरै सम्झना प्लस माया हाम्रो बालकुमार राई राई निराज कला राई अन्त राई लिनुलाई पनि धेरै सम्झना मनको साथी जीवन कार्कीलाई पनि धेरै सम्झना हाम्रो गीता लिम्बुलाई पनि सम्झना भन्न चाहन्छु। अगाडिको साथीहरू त धेरै हुन्छ एसीलाई इलामतिर हुनुहुन्छ साथीहरू पनि धेरै धेरै सम्झना प्लस माया हाम्रो साथीहरू सुन्दन चामलिङ मलेसियातिरै हुनुहुन्छ त्यसै गरी हाम्रो स्वस्तिका लम्साल लगायत मलाई मौसम राई हाम्रो बिरु छेत्री मदन गुरुङ लगायत मलाई कति पनि साथीहरूले पूर्वतिर छौँका साथी पूर्वेली अन्जान सफल आयुष है भनेर चिन्नुहुन्छ माया गर्नुहुन्छ कि राजा राईलाई पनि धेरै सम्झना माया भन्दै हाम्रो आकाश बान्तावालाई पनि भनेपछि लानुहोस्
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा सो धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। सफल आयुष राई हुनुहुन्थ्यो यति बेला कुविदबाट सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै बाहिरिनु भएको छ धन्यवाद छ उहाँले पनि। र यसै गरी पारा तपाईँहरूको नै हो कार्यक्रममा रात्रिकालीन सन्देश राख्न चाहनुहुन्छ भने 9860525525 कल गर्दै आउँदै गर्नुहोला। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते। हजुर कहाँ बाटोको बोल्दै हुनुहुन्छ तपाईँ? हजुर रञ्जनाजी बोल्दै हुनुहुन्छ। रञ्जनाजीले खाना खानुभयो कि छैन तपाईँ? ओके ल ठिकै छ। अनि के छ खबर सुनाइदिनुहोस् तपाईँ लगायत तपाईँ हुने ठाउँतिरको?
3: एकदमै ठिकै छ भन्नुपर्छ है दादाजी।
0: ओके, सबै ठिकै छ। दिनहरू कस्तो हुँदैछ, के कामहरू चल्दैछ आज भोलि?
3: आज भोलि धेरै काम गर्ने, एकदम सुन्ने त भनौँ न है दादाजी।
0: ओके, घर आइसे कामहरू गर्ने दिनहरू चलिरहेको नै छ है। ओके, ल हुन्छ, कार्यक्रममा कल गर्नु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
3: रात्रिकालीन सन्देश भन्नुपर्दा हाम्रो फर्स्ट अफ अल हाम्रो जेजेको लागि शुभरात्री भन्न चाहन्छु।
0: हजुर, धन्यवाद, तपाईँले पनि शुभरात्रि।
3: थ्याङ्क यू। अनि टेक्निकलमा सहयोग गर्ने राघव तामाङको लागि पनि शुभयात्री भन्न चाहन्छु। अनि यहाँ सुन्दै हुनुहुन्छ मेरो हस्बेन्ड सर चाङ्लीको लागि पनि शुभयात्री भन्न चाहन्छु। अनि साथीहरू भन्नुपर्दा जीवन चैत्रीको लागि, मकमन ठाकुर दिदीको लागि, माया छिसिङको लागि, कृष्ण परेशको लागि, अनि आकाश तामाङको लागि, सरिता थामीको लागि, अनि सिस्टरमा हुने मेरो मम्मी बुबाको लागि, अनि सिस्टरवासीको लागि, अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दैछु। चिन्छु गीत दादा, बाई।
0: ओके, बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएकोमा, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि शुभरात्रि गर्दछु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि, र यो व्यवसायमा हामी तपाईँहरूको रात्रिकालीन सन्देश लिँदैछौ। श्रोता, कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि तपाईँहरूले कार्यक्रममा कल गर्दै गर्नुहोस्। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ। हजुर, नमस्कार।
4: नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म त उही मान्छे हो, पुरानै मान्छे हजुर, कुरा निकाल्ने एकदम शुभ चिन्तक जस्तै भइसके सर म।
0: हजुर, नाङ्ले भारीबाट शुभ नाम एकचोटि दोहोऱ्याइदिनुहोस् न है।
4: गोकुल दङ्गाल।
0: हजुर, गोकुल दङ्गालजी हुनुहुन्छ। हजुर, अनि गोकुलजी खाना खानुभयो?
4: खाना खाएर एकदम आरामसँग आफ्नो भेडामा बसेर हजुरलाई एकदम यो कार्यक्रम सुन्दा सुन्दा अनि म एकचोटि फेरि सरसँग गफ नगरौँ कि आज भने गफ गर्नै मन लाग्यो।
0: हजुर, अनि अब तपाईँले अब तपाईँहरूले नै माया मार्नु भयो भने त अनि हामीलाई आपद परिहाल्छ नि त फेरि।
4: म अरूलाई समय दिउँ भन्न चाहना गरे तर सकिने आफूले नै गर्नै पर्ने बाध्यता।
0: हजुर, एकदम अब बोल्ने बानी छ तपाईँहरूको, यो माया भए पछाडि त यो सम्बन्ध यो आत्मीयता नै ठुलो कुरा हो नि त।
4: अनि हजुरलाई चाहिँ एकदम एकचोटि नबोलिकन हजुरको बोली आफैसँग चाहिँ सुन्न मन लाग्यो।
0: ओके, ल पक्कै पनि अब गाउँमा यति बेला अब खानपिन भएर मजाले सुत्ने समय, आराम गर्ने समय, प्रोग्राम सुन्दै अब कहिले कहिले यसो कल गरेर आफू पनि कुराकानी गरौँ, साथी सङ्गीहरूलाई सम्झौँ भन्ने मनमा खुलदुली त भइहाल्छ नै जसरी भए पनि है।
4: हिजो हजुरले मेरो मिठो गीत मेलङ्गी गाना सुनाइदिनु भयो।
0: हजुर, ल ओके। अनि खानपिन त गर्नुभयो होला नि?
4: हजुर,
0: खानपिन त गरिसक्नुभयो होला?
4: गरेर मजाले तपाईँको 8 बजे खानपिन गरेर अनि तपाईँको कतिखेर 9 बजेर कार्यक्रम सुनेर बस्नु भन्दा सुन्दा सुन्दा हाल्दै कल नगरौँ जस्तो लाग्यो, हजुरलाई सम्झौँ जस्तो आएर सम्झेँ।
0: ओके, ल एकदमै खुसी लाग्यो। अनि सुनाउनुहोस् कस्तो भयो आजको दिन तपाईँको?
4: मेरो आज एकदम आलु रोप्नेको व्यस्त त नि।
0: हजुर,
4: आलु सालु रोपी त्यही त भने सर गाउँमा घाँस काट्ने, भकार सोर्ने, दुध बेच्ने,
0: एकदम एकदमै। अनि खेताला पनि लाउनु भयो कि आफै लागि पर्नु भयो?
4: खेताला पनि नै सर।
0: ए, खेताला पनि लगाउनु भयो है? हजुर, पक्कै पनि। गाउँघरमा अब आलो पालो मेलापात गरेर नै काम गर्दाखेरि रमाइलो पनि हुन्छ, थकान महसुस पनि हुँदैन, काम पनि छिटो हुन्छ, सजिलो हुन्छ नि त। हजुर, एकदमै। अब गाउँघरमा छर छिमेकी भनेको हरेक दुःख सुखको सारथी भनेको त्यही हो नि त, जसरी भए पनि जहाँ भए तानी है। ओके, ल एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ?
4: रात्रिकालीन सन्देश त मेरो साथीहरूलाई सबैलाई मैले सूचना गरेर दुवाएर
0: हजुर
4: बजाउन सक्नुहुन्छ भने हजुर बजाइदिनु, सक्नुहुन्न भने त्यो पनि म प्रेसर गर्दिनँ
0: आज। ओके, ल हुन्छ, पक्कै पनि अब प्रयास गर्नु न, अब प्राविधिक मित्रको हातमा छ र पनि प्रयास गर्नेछौ नि हामी।
4: मलाई चाहिँ पानी खाने एहाइकाले तिरतिरे धारो।
0: हजुर, पानी खाने एहाइकाले तिरतिरे धारो है।
4: पुरानो मान्छे पुरानै गीत मनपर्छ।
0: हजुर पक्कै पनि। ल हुन्छ, आजको लागि भने चाहिँ हामी छुटिन्छौँ है त त्यसो भए। ओके साथी हुनुहुन्थ्यो यति बेला गोकुल जी हुनुहुन्थ्यो, उहाँले सम्पूर्ण साथीहरूलाई शुभरात्री भन्दै बाहिरिनु भएको छ। यति बेलाका यता काठमाडौँ नाङ्ले भारीबाट हुनुहुन्थ्यो उहाँले, अत्यन्तै मायाको साथमा हामीलाई प्रोग्राम सुन्नुहुन्छ, माया गर्नुहुन्छ, सम्झिनुहुन्छ, गाउँघरको माया साथ सपोर्ट भनेको यही नै हो है। र यति बेला कोही साथी हुनुहुन्छ? हजुर नमस्कार। हजुर नमस्ते, रात्रिकालीन अभिवादन, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर इर्खुबाट सुदीक्षाजी बोल्दै हुनुहुन्छ है। हजुर अनि खाना खानु भयो कि छैन तपाईँले? हजुर एकदमै खाना भएर कार्यक्रममा जोडेका छौँ। अनि सन्चै हुनुहुन्छ? हजुर एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाउनुहोस् न, दिनहरू कस्तो हुँदैछ तपाईँको आज भोलिको?
5: आज भोलि त्यस्तै कलेजहरू गइन्छ आइन्छ, त्यही
0: हो भन्नुपर्छ। ए जो कलेज जाने अध्ययन गर्ने सिलसिला चलिरहेको छ है। लख कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ है त।
5: फर्स्टमा तपाईँको लागि गुड नाइट विशेष कपनीको कामना हुन चाहे, अनि प्राविधिक मित्रको लागि पनि गुड नाइट विशेष कपनीको कामना हुन चाहे, अनि मेरो गर्लफ्रेन्डको लागि पनि गुड नाइट विशेष कपनीको कामना हुन चाहे, त्यति साथी ममताको लागि पनि मिठो माया मिठो सम्झना गुड नाइट विशेष कपनीको कामना हुन चाहे, अनि माया घिसिङ सरिता अनि तिर्सना धेरै साथीहरू हुनुहुन्छ, उहाँ सम्पूर्णको लागि पनि कोही कसैलाई पनि बिर्सेको छैन है साथीहरू, धेरै सम्झिरहेको छु। गुड नाइट मिठो सपनीको कामना हुन चाहन्छु, अनि सीमाको लागि पनि गुड नाइट मिठो सपनीको कामना हुन चाहन्छु। जसले पनि साथीहरूले मलाई इर्खुको छुट्टी फ्रेस भनिदिनुहुन्छ, चिन्नुहुन्न, माया गर्नुहुन्छ, घिना गर्नुहुन्छ, उहाँहरू सम्पूर्णको लागि पनि
0: हामीलाई फोन गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ। सुदीक्षा श्रेष्ठ हुनुहुन्थ्यो त्यही बेला इर्खुबाट, र उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। र यसै गरी कोही साथी हुनुहुन्छ? हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कहिले कहिले कहिले मात्र आउनुहुन्छ, हाम्रो अभागीजी हुनुहुन्छ है। हजुर हजुर, अब कहिले कहिले भएर नै नाम पनि अभागी भएको हो कि क्या हो? त्यस्तै त्यस्तै नै होला है। ल ठिकै छ, खैर केही छैन। अनि खाना खानु भयो कि छैन? हजुर एकदमै, अब चिसो बिस्तार बिस्तार लाग्दैछ, बेलैमा खाना खायो मजाले ओछ्यानमा तातो भएर सुत्नु परिहाल्यो नि है। ल ठिकै छ, अनि सुनाउनुहोस् के छ तपाईँको नयाँ नौलो खबर?
6: एकदम ठिकठाक,
0: हजुर जोस, आज धेरै दिनपछि घाम लाग्यो, बसी बसाई रमाइलो गरेर आजको दिनलाई बिताउनु भयो। ल ओके, अनि के कामहरू चल्दैछ गाउँघरतिर?
6: काम त भोकै भएको थियो, भोलि हुन्छ होला, पानी परेन।
0: त्यही जोस, अब भोलिदेखि कामहरू धमाधम चल्नेछ। ल हुन्छ, कार्यक्रममा जोडिनु भयो एकदमै खुसी लाग्यो, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। हजुर धन्यवाद। ओके बाई, साथी हुनुहुन्थ्यो यति बेला अभागी बमजन हुनुहुन्थ्यो, यता हामीलाई काभ्रेबाट फोन गर्नुभएको थियो, र उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। अनि शुभरात्री मिठो निन्द्रको कामना व्यक्त गर्दछु, र हामीसँग धेरैजना देश विदेशबाट कमेन्टहरू पनि एकदमै गर्नु भएको छ, साथीहरूको कमेन्टहरू पनि हामी लिनेछौँ केही समयपछि, र फोन कलहरू पनि बाँकी नै छ, र यो बीचमा एकदमै मिठो गीत सुन्ने बेला पनि भइसकेको छ। अब छोटो छोटो गीतहरू पनि सुन्दै यो रात कटाउनै परिहाल्यो है, यो एक घण्टाको समयलाई, र अहिलेको लागि भने एकदम मिठो गीत राख्छौँ, गीतपछि फेरि आउनेछौँ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौ। यो रातिको समयमा गीत रहेको थियो, सूर्यमणि आचार्यको आवाजमा रहेको गीत थियो। एकदमै पुरानो गीत, एकदमै चर्चित गीत, एकदमै ख्याति प्राप्त कलाकार हुनुहुन्छ सूर्यमणि आचार्य। एकदमै मिलनसार, एकदमै रसिलो अनि हसिलो स्वभावका व्यक्तित्व हुनुहुन्छ चर्चित गायक। उहाँको आवाजमा रहेको गीत हामीले राख्यौं र गीतपछि फेरि पनि स्वागत छ श्रोता। तपाईँहरू सुन्दै हुनुहुन्छ यति बेला हिलम्बा एफएम 89.6 MHz कार्यक्रम शुभरात्रि। यति बेला यो प्रोग्रामलाई तपाईँहरूले सिन्धुपाल्चोक जिल्लाको चौताराबाट हाम्रो यस प्रोग्राम सुनिराख्नु भएको छ भने तपाईँहरूले कतिपय श्रोता काठमाडौँबाट सुन्दै हुनुहुन्छ, कतिपय श्रोता काठमाडौँ नुवाकोट धादिङ रसुवा काभ्रे अनि सिन्धुपाल्चोकका विभिन्न आसपासका जिल्लाहरूबाट रेडियोको माध्यमबाट सुन्दै हुनुहुन्छ भने रेडियो नटिप्ने ठाउँहरूमा अनि रेडियो नहुने स्थानहरूबाट हेलम्बा एफएमको अफिसियल फेसबुक पेजबाट अडियो लाइभ मजाले सुनिराख्नु भएको छ। लाइभ मार्फत भए तापनि नाइट विशेष रात्रिकालीन सन्देशहरू चाहिँ तपाईँहरूले कमेन्ट मार्फत व्यक्त गरिराख्नु भएको छ र हामीले कमेन्ट मार्फत भए तापनि साथीहरूसँग कुराकानी गर्ने झमर्क मिलेको छ अनि साथीहरूसँग भल्लाकुसारी गर्ने अनि तपाईँहरूको रात्रिकालीन सन्देश लिने, तपाईँहरू हुने ठाउँहरूको नयाँ मौसमको अवस्था परिस्थितिको प्रणालीको विषयवस्तुमा केही बुझ्ने अवसर पनि मिलेको छ र कार्यक्रम शुभरात्रि हरेक सातको छ दिन आउने गर्दछ। श्रोता तपाईँहरूलाई अवगत छ, कतिपय श्रोताहरूलाई अवगत छैन, भर्खर भर्खर सुन्ने सुन्दै आइराख्नु भएको छ। हाम्रो यो प्रोग्राम शनिबारको दिनमा चाहिँ आउँदैन, रातिको दिनमा आउँदैन र अन्य दिनहरूमा रातिको 9 बजेबाट 10 बजेसम्म हेलम्बा एफएम मजाले सुन्न पाउनुहुनेछ। अब कुनै बेला प्रोग्राम नआउने मुख्य कारण भने मौसमको अनि प्राकृतिक प्रकोपको कुरालाई पनि मुख्य केन्द्रबिन्दु राख्नुपर्ने हुन्छ होइन। रातिको समयमा अब ठूलो विपत्ति आइलाग्यो भने त हामी पनि बेलैमा बन्द गर्नुपर्ने अनि सुरक्षित रहनुपर्ने बाध्य त सृजना हुन्छ र त्यसो भएको बखतमा कुनै बेला प्रोग्राम आउँदैन, नत्र भने अरू बेला सदैव तपाईँहरूको घर आँगनका कुना कुनामा घरभित्र झुण्डाएर राख्नुभएका भित्ताका ती रेडियोको सेट सेटमा हामी तपाईँहरूसँग भलाकुसारी गर्नका लागि, तपाईँहरूको सारथी बन्नका लागि हामी आउने गर्दछौ। श्रोता तपाईँहरूको माझमा जोडिने गर्दछौ। यो रातिको समय छ, हेलम्बा एफएम एकदमै बजिरहेको छ, कतिपय साथीहरू मजाले ओछ्यानमा पल्टिँदै बसिराख्नु भएको छ, कतिपय साथीहरू अझै पनि केही न केही कार्य गर्दैनन्छ, घरैसी कामहरू होइन रातिको समयमा भए पनि। अब कतिपय साथीहरू त सुतिसक्नु भए होला, कतिपय साथीहरूको खाना हुँदैछ, कतिपय साथीहरूको गफका मजाले छुट्टै गफहरू चल्दैछ होइन। अब कतिपय साथीहरू अब यति बेला परदेशी साथीहरू त विशेष गरी ड्युटीबाट आउँदै मजाले भर्खर भर्खर आफ्नो चाहिँ अब आराम गरेर होइन खाना खाने समय आराम गर्ने समय हुँदै होला। अब कतिपय साथीहरू अझै पनि प्रोग्राम मजाले कल लगाउँदै हुनुहुन्छ होला। सो जे जस्तो अवस्थामा रहनु भए तापनि यो समय भने तपाईँ हाम्रो नै रहेको छ। यस्तो बसाइमा यो रातिको समयमा आफ्नो घर परिवारजनमा सम्झने, आफ्नो घर परिवारजनलाई सम्झना अनि शुभरात्रिका शुभरात्रिहरू रात्रिकालीन सन्देशहरू मिठो सबैको कामना व्यक्त गर्ने समय हो, आरामदै तरिकाले सुत्ने समय पनि हो होइन। र सो कारणले आज पनि तपाईँहरूको माझमा हामी फोन कल लिँदैछौ, रात्रिकालीन सन्देशहरू लिँदैछौ। कार्यक्रम प्रस्तुता म आई सिंह तामाङ अनि प्राविधिक मित्रमा हुनुहुन्छ राघव तामाङ अनि साथमा सुनेर रेडियोको माध्यमबाट अनि अनलाइनको माध्यमबाट यति बेला देशभरका विभिन्न गाउँ बस्ती विभिन्न देश विदेशबाट हामीलाई हेलम्बा एफएम सुनिराख्नु भएको छ। तपाईँहरू सम्पूर्ण श्रोता महानुभावहरूको यो माया अनि यो साथ सपोर्टका कारणले यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्दै थिएँ तर साथीको कल भने कटिसकेको छ र केही छैन, फेरि पनि कल लगाउनुहोस्, कल लाग्नेछ, कल आउने जाने त स्वाभाविक रूपमा भइ नै हाल्छ। फेसबुकमा नयाँ हुनुहुन्छ भने तपाईँहरू फलो गर्न चाहिँ नभुल्नुहोला अनि आफ्नो साथीहरूलाई प्रोग्राम सेयर गर्न पनि नभुल्नुहोला। यदि तपाईँहरू फेसबुकमा जोडिनु भएको छैन भने आफ्नो फेसबुकको सर्च बक्समा जानुहोला अनि सर्च गर्नुहोस् इङ्ग्लिशबाट हेलम्बो एफएम 89.6 MHz सर्च गर्नुहोस्, एउटा गोलो लोगो भेटाउनुहुनेछ,
त्यसमा तपाईँले फलो गरेर राख्नुहोस्, फलो गर्नुहोस्, भित्र प्रोफाइल चेक गर्नुहोला मजाले, त्यो भित्र हाम्रो हरेक प्रोग्रामहरू

दिल दुखी रियाको लागि हरपलको साथी समीक्षा, अनि त्यसै गरी रिमा थामी, सन्जु शेर्पा, अनि राज घले मगर, सलिना कुलुङ, मीडिया प्रेमी राई अनिसा लगायत मलाई चिन्ने नचिन्ने सबैजनाको लागि है भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद छ यो मिठो कमेन्ट गरिदिनु भएकोमा, हामीलाई यति बेला मलेसियाबाट मिठो कमेन्ट गर्नुभएकोमा सुरजजीलाई धेरै धेरै धन्यवाद अनि शुभरात्री गर्दछु। अनि अर्को साथीको कमेन्ट छ, सेवारो नमस्कार आरजी सर हजुर, म पनि प्रोग्राम सुन्दैछु आज तेह्रथुमबाट भन्नुभएको छ। सुना कन्दङवाजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नु भएको छ र साथीहरूको नाम लिनु भएको छ। उहाँले अप्सरा खड्का, समिना कन्दङ।

तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना। अनि अर्को साथीको कमेन्ट छ, हेलो दर्शन नमस्ते हजुर, म पनि प्रोग्राम सुन्दैछु है त भन्नुभएको छ। यति बेला हामीलाई सफल आयुष राई हुनुहुन्छ, उहाँले कुवेतबाट छ, उहाँसँग हामी मिठो कुराकानी पनि गरिएको थियो है फोन सम्वादमा। अनि सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्ते गर्नुभएको छ, उहाँलाई पनि धन्यवाद। अनि गुड नाइट सबैजनालाई भन्नुभएको छ। रमला साम्पाङ राई हुनुहुन्छ है, रमलाजीलाई पनि धन्यवाद अनि शुभरात्री। अनि गुड इभिनिङ दाई हजुर, म पनि प्रोग्राम सुन्दैछु, हमिना सुनवार फ्रम दोलखाबाट गुड नाइट भन्छु है सबैजनालाई भन्नुभएको छ, धन्यवाद छ अमिनाजी, तपाईँले पनि शुभरात्री। अनि लेख्नु भएको छ, गुड नाइट अल, मी झापाली हिरो राज कालीकोटे हो कि भन्नुभएको छ, वृत्तमोड झापा जस्नाउ यूएईबाट भन्नुभएको छ। झापाको मित्र यति बेला परदेशी भूमि यूएईमा हुनुहुन्छ, उहाँले पनि हामीलाई प्रोग्राम सुनिराख्नु भएको छ अत्यन्तै मायाको साथमा, सो धेरै धेरै धन्यवाद छ। तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना व्यक्त गरी। अनि अर्को साथीको कमेन्ट रहेको छ, सानो माया शेर्पा हुनुहुन्छ, गुड नाइट गर्नुभएको छ, धन्यवाद छ तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना व्यक्त गर्दछु है। अर्को साथीको कमेन्ट छ, लेख्नु भएको छ, गुड नाइट जस्ट नाउ फर यू एण्ड निशा मगर, कल्पना तामाङ, रोसा भोटिया, ताप्ले जुङ, अनि कुसुम तारमी गुरूङ, अनि निरुता चामलिङ राई, बिना मगर, अनिता राई, अनि त्यस्तै गरी भूमिका राई, निशा घिसिङ, मीडिया प्रेमी मगरनी आयुष राई, अनिता सानुमाया शेर्पा, अनिता गुरूङ, स्वर्णिम राई, केयु मारिनु, अनि त्यसै गरी पूर्वेली खुशी यमुना विष्ट, अनि त्यसै गरी लेख्नु भएको छ, सुनिता सुनवार, मन कुमारी कान्छी कुलुङ, रमा सुनवार उदयपुर, मनिषा कार्की, अनि तुलसी मगर लगायत सबैजनाको लागि भन्नुभएको छ, जनकजीलाई पनि धन्यवाद गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ, लेख्नु भएको छ, नमस्ते सर हजुर दर्शन, म पनि प्रोग्राम सुन्दैछु नि धनकोटाबाट, सबै सबैजनाको लागि मिठो निन्द्रको कामना अनि मिठो सपनीको कामना है भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद छ मुनाजी, हामीलाई अत्यन्तै मागेको साथमा मुनाजीले पनि प्रोग्राम सुन्दै आइराख्नु भएको छ, प्रोग्राम सुन्ने गर्नुहुन्छ धेरैभन्दा धेरै है, धन्यवाद छ त उहाँले पनि। अनि नमस्कार हजुर, म उदयपुर घर भइहाल कुवेतबाट प्रोग्राम सुन्दैछु, कार्यक्रम सबैजनामा मिठो माया अनि मिठो सम्झना छ है भन्नुभएको छ, रमा सुनवारजी हुनुहुन्छ, रमाजीलाई पनि धन्यवाद व्यक्त गरे। अनि अर्को साथीको कमेन्ट छ, भावना मगर हुनुहुन्छ, गुड नाइट भन्नुभएको छ, धन्यवाद छ तपाईँले पनि। अनि लेख्नु भएको छ, नमस्कार हजुर गुड नाइट है त भन्नुभएको छ, कमला मुखिया हुनुहुन्छ, कमलाजीलाई पनि धन्यवाद गर्दछु। अनि गुड इभिनिङ नमस्ते हजुर, म रमिला राई मोराङबाट, मिस यु सबैजनालाई, गुड नाइट एन्ड माई फेभरेट भाइ हुनुभएको छ, रमिलाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु, मोराङबाट यो मिठो कमेन्ट गरिदिनु भयो है, धेरै टाढाबाट, धेरै भन्दा धेरै टाढाका श्रोताहरूको यो माया, यो साथ, सपोर्ट अनि यो सपोर्टको लागि त हामी सदैव आभारी नै छौं, तपाईँहरूको कमेन्टहरू लिने, तपाईँहरूसँग मिठो कुराकानी गर्ने, तपाईँहरूको साथ सपोर्टले नै हामी आजको यस बसाईसम्म, यो स्थानसम्म हामी अडिग भएर तपाईँहरूको माझमा जोडिने एउटा सन्दर्भ अनि एउटा माध्यम बनेको छ र हुनु पनि पर्दछ। र यसै गरी अर्को साथीको कमेन्ट रहेको छ, सो कमेन्टलाई पनि लिन्छु, कमेन्ट गर्नुभएको छ, नमस्ते हजुर रात्रिकाली, नमस्ते, म भोजपुरी जिन्जी, भोजपुर सात घर भइहाल भने सात समुद्र पारीबाट प्रोग्राम मजाले सुन्दैछु, रात्रिकालीन सन्देश राख्नु पर्दा हजुरको लागि, अनि भोजपुरमा हुनुहुन्छ मेरो घर परिवारमा धेरै सम्झना अनि साथीहरू, मातृका याका राई, आकाश राई, सुरज राई, तुम्छा राज, बिराही काइला, एक्सन विराज, अनि वरूण चञ्चले राई, हिमा राई, सपना तामाङ, भाउजू कल्पना, भूमिका राई, सानु कमला, फुचियम कला कोलोङ लगायत सबैजनाको लागि गुड नाइट भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ। रोमण मुक्तान तामाङ हुनुहुन्छ परदेशी भूमिबाट, धन्यवाद छ उहाँले पनि। कमल श्रेष्ठ हुनुहुन्छ, नमस्ते हजुर, तिनजुरी मिडिया ग्रुपबाट प्रोग्राम सुन्दैछु है त तेह्रथुमदेखि भन्नुभएको छ कमल श्रेष्ठ, सो धन्यवाद छ कमलजी, तपाईँले पनि शुभरात्री। अनि हेलो नमस्कार हजुर, म पाँच थरदेखि अमन
माङमु लिम्बू हो भन्नुभएको छ। गुड नाइट राख्नु पर्दा साथीहरू लक्ष्मण लिम्बू, राज घले मगर, मीडिया प्रेमी

मनिषा राई, नेत्र भट्टराई, राजेश राई, सपना राई, समीक्षा लिम्बू, रचना बस्नेत लगायत सम्पूर्णलाई हाई भन्नुभएको छ। धन्यवाद छ उहाँले पनि। शुभरात्रि व्यक्त गर्न चाहन्छु हाम्रो अमनजीलाई। अनि हेलो दाई, नमस्ते, हारमै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु ओख पोखराबाट, नाइस टु प्रोग्राम, गुड नाइट टु अल माई फ्रेन्ड भन्नुभएको छ। जसबिन मगर हुनुहुन्छ, धन्यवाद छ जसबिनजीलाई पनि, शुभरात्रि गर्दछु। अनि हेलो झोरले दादा, हजुर गुड इभिनिङ, खाना खानु भयो त भन्नुभएको छ, मेरो खाना एकदमै भइसक्यो, तपाईँको पनि भयो होला। भन्छ अम्बिका मगर फ्रम उदयपुर राइट नाउ युईबाट, र नाइडु विशेषमा स्पेशल डियर रमेश मगर, भूमिका राई, सम्झना हङ्ग ङ लिम्बू, अनि बिमला राई सिन्धुली, अंकल अन्जान थुलुङ, सबिना याखा, अञ्जना राई लिम्बू, दिल्सा राई, प्रमोद कुमार तामाङ, अनिता नखोक, निरु थुलुङ, केयूको लागि सबिना फोजङ लिम्बू एण्ड अल फ्रेण्ड, स्पेशली मेरो उदयपुरमा रहनुहुने सम्पूर्ण परिवारको लागि मिठो माया अनि सम्झना भन्नुभएको छ। अम्बिकाजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि अरूको साथीको कमेन्ट छ, लेख्नु भएको छ, म पनि प्रोग्राम सुन्दै र हेर्दैछु, रोल्पाको मान्छे सल्यान कपुरकोटबाट, सबैमा मिठो गुड नाइट भन्नुभएको छ। आरजे कमला पूर्ण मगर हुनुहुन्छ, हाम्रो सहकर्मी मित्र हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद। अनि शुभरात्रि, साथमा मिठो निधरीको कामना अनि मिठो सपनीको कामना व्यक्त गर्न चाहन्छु। यो मिठो कमेन्टको लागि यहाँप्रति पनि हामी हार्दिक आभार व्यक्त गर्दछौँ। अनि अर्को साथीको कमेन्ट रहेको छ, सो कमेन्टलाई पनि म लिन्छु। कमेन्ट गर्नुभएको छ, नमस्ते सर, हजुर नेपाल हिन्द रेडियो श्रोता साहाङ रौतहडबाट है त भन्नुभएको छ। यति बेला हामीलाई संचारकर्मी नै मित्र हुनुहुन्छ जरफुल्ला अन्सारीजी हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट, मिस यु अल माई फ्रेन्ड, गुड नाइट भन्नुभएको छ चाहना थापा। चाहनाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछु। अनि त्यसै गरी हेलो सर दर्शन, नमस्ते, म रोल्पाको मान्छे हाल दाङबाट प्रोग्राम हेर्दै अनि सुन्दैछु है त प्रोग्राम, गुड नाइट सबै सबैको लागि मिठो छ पनि, अनि रेडियो आरजे सबैजनाको लागि है भन्नुभएको छ। नाम चाहिँ उल्लेख गर्नुभएको छैन, तर पनि निकनेम चाहिँ सपना हुनुहुन्छ है, जिन्दगीको अधुरो सपना, वाह एकदमै है, निकनेम नै एकदमै काफी छ। अनि अर्को साथीको कमेन्ट छ, लेख्नु भएको छ, हेलो दाई नमस्ते, म पनि प्रोग्राम सुन्दैछु काठमाडौँबाट, रेजिना मोक्तान भन्नुभएको छ। सो रेजिनाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि, मिठो निन्द्रको कामना व्यक्त गर्दछु है त। र अर्को साथीको कमेन्ट छ, सो कमेन्टलाई पनि म लिन चाहन्छु। हेलो नमस्कार, गुड नाइट, म सुदूरपश्चिम प्रदेश र डडेलधुरा जिल्लाबाट रेडियो प्रेमी हैकल यात्री परमलाल ठकुरी भन्नुभएको छ, परमल ठकुरीजी हुनुहुन्छ यति बेला। सबैलाई धेरै धेरै सम्झना अनि मिठो निजरीको कामना भन्नुभएको छ, सुदूरपश्चिम डडेलधुरादेखि हामीलाई अत्यन्तै मिठो कमेन्ट गर्नुभएकोमा हाम्रो परमजीलाई धेरै धेरै धन्यवाद छ। परमलालजी हुनुहुन्थ्यो है, उहाँले पनि शुभरात्री व्यक्त गरे। अनि सिमरिका थापा हुनुहुन्छ, गुड नाइट दादा, सबैजनाको लागि मिठो निद्राको कामना है त भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ श्रोता। अब भने हामी कार्यक्रमबाट बाहिरिनु पर्ने बेला पनि भयो, मिठो कुराकानी गर्दा गर्दै तपाईँहरूसँग मिठो कुराकानी भलाको साडी गर्दा गर्दै यो एक घण्टा समय बितेको अत्तोपत्तो पनि भएन, आजको लागि भने विदा हुनुपर्ने बेला भइसकेको छ। आज जति पनि साथीहरूले कार्यक्रममा हामीलाई प्रत्यक्ष रूपमा कार्यक्रममा कल गर्नुभयो, सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि त्यसै गरी हामीलाई तपाईँहरूले कल लगाउनुभयो, कल लागेन, कल उठेन भनेर पनि उदास नहुनुहोला, भोलिको बसाइमा तपाईँहरूको फोन कल अवश्य उठ्नेछ, कल लाग्नेछ, कल ट्राई गर्न भने कहिले पनि नभुल्नुहोस्। मनमा हारेस अनि उदास मन कहिले पनि नबनाउनुहोला, यही आग्रह यही व्यक्त गर्न चाहन्छु। कल ट्राई गर्नुहुने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद अनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि त्यसै गरी कमेन्ट गर्नुभएको छ, अच्युत
सुनवार हुनुहुन्छ, गुड नाइट है त भन्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। र त्यसै गरी सम्पूर्ण साथीहरूले हामीलाई फेसबुक पेजबाट अत्यन्तै मिठा मिठा रमाइला रमाइला कमेन्ट गर्नुभयो। यति बेला यो रातिको समयमा हामी सँगसँगै रहेर मिठा मिठा कमेन्ट गर्नुहुने हाम्रा सम्पूर्ण दर्शक रूपी महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु अनि रात्रिकालीन अभिवादन अनि मिठो निधरीको कामना व्यक्त गर्दछु। अनि यो समयमा कमेन्ट गर्नुहुने साथीहरूलाई पनि धन्यवाद। अनि यो रातिको समयमा हामी सँगै एक घण्टाको अवधिभर हामी सँगसँगै प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत सबैजना श्रोता महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु अनि शुभरात्रि भन्दछु। अनि साथमा प्राविधिक कक्षबाट यो मेरो आवाजलाई तपाईँहरूको रेडियोको माध्यम, रेडियो सेट, मोबाइल सेट, अन्य सामाजिक सञ्जालका विभिन्न माध्यमसम्म यो आवाज पुर्याउनका लागि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव थामाङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै भोलि आउने बाचा गर्दै आजको बसाईबाट भने म कार्यक्रम प्रस्तुत आई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, शुभरात्री।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बा एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल असोज 13 गते मंगलबार, आश्विन कृष्ण त्रयोदशी तिथि, ईस्वी सन् 2026 सेप्टेम्बर 29 तारीख, नेपाल सम्वत 1146। आज विश्व हृदय दिवस पनि। आज बिहान सूर्योदय 5:56 समयमा हुँदैछ भने सूर्यास्त भने साँझ ठिक छ 5:51 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। चार दिनदेखि बन्द बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने प्रयास जारी। एक महिनामा प्राकृतिक विपदमा परि 1427 जनाको मृत्यु, 4093 जना बेपत्ता। ठूलो परिणाममा आन्तरिक विद्युत उत्पादन ठप, लोडसेडिङ हुन नदिन भारतबाट बिजुली ल्याइने। चाडपर्वमा यात्रा सुरक्षा र ठगी नियन्त्रणका लागि ट्राफिक प्रहरीको विशेष अभियान सञ्चालन हुँदै। बोरोलाका 46 स्थानमा पहिरो, सड़क पूर्ण रूपमा सञ्चालन हुन एक साथ लाग्ने। भारतको उत्तर प्रदेशमा बाढ़ी पहिरोमा कम्तीमा पनि 62 जनाको ज्यान गयो। र हङकङमा सिक्समा प्रतियोगिता यो संस्करणमा नेपालले सहभागिता नजनाउने। साझा खबरको शुरूमा स्थानीय खबर। काभ्रे जिल्लाको रोशी खोलाको कटान र विभिन्न स्थानमा गएको पहिरोको कारण चार दिनदेखि पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग आज बेलुकासम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। काभ्रेको रोशी गाउँपालिका क्षेत्रका रोशी खोलाले सड़क कटान गर्नुको साथै विभिन्न स्थानमा पहिरो खसेपछि बीपी राजमार्गको काभ्रे खण्ड पूर्ण रूपमा अवरूद्ध भएको हो। राजमार्गको चौकी डाँडा गुमाउने गिम्दी बेसी, 400 बेसी र पन्थली लगायतका विभिन्न स्थानमा रोशी खोलाको कटान तथा पहिरोको कारण सड़कमा क्षति पुगेको छ। काभ्रे खण्डमा मात्रै रोशी खोलाले करिब 6 स्थानमा सड़क कटान गरिएको जनाएको छ। क्षतिग्रस्त सड़क खण्डमा सड़क डिभिजन कार्यालय भक्तपुर तथा सम्बन्धित निकायबाट मरमत तथा पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेको छ। सड़क डिभिजन कार्यालय भक्तपुरको अनुसार 4 स्थानमा एकै पटक मरमतको काम भइरहेको इन्जिनियरले बताएको छ। यसै गरी ट्राफिक प्रहरी कार्यालयका निदेशक महेश्वर अधिकारीको अनुसार सड़क मरमतको काम तीव्र रूपमा अगाडि बढ़िरहेको र आज बेलुकासम्म बीपी राजमार्ग सञ्चालनमा ल्याउन सकिने काम भइरहेको समेत जानकारी गराउनु भएको हो। बीपी राजमार्गमा चल्ने सबै सवारी साधनहरू धुलीखेलमा नै होल्ड गरिएको अधिकारीले जानकारी गराएको छ। काभ्रे पलाञ्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले मंगलबार आज बेलुकासम्म राजमार्ग खुलाउने प्रयास भइरहेको पनि बताउनु भएको हो। सोमबार हिजो इन्जिनियर सहितको प्राविधिक टोलीले बीपी राजमार्गको क्षतिग्रस्त विभिन्न स्थानको स्थलगत निरीक्षण गर्नुभएको थियो। निरीक्षणपछि सड़क खुलाउन आवश्यक मर्मत तथा पुनर्निर्माणको कामलाई तीव्रता दिन प्रमुख जिल्ला अधिकारीले जानकारी गराएका थिए। त्यसै गरी बीपी राजमार्ग चार दिनदेखि अवरूद्ध हुँदा काभ्रे हुँदै विभिन्न पूर्वी नेपालतर्फ जाने र काठमाडौँ आउने यात्रु तथा सवारी साधनहरू प्रभावित भएका छन्। नेपाल र चीनबीचको सञ्चालनमा रहेको सीमानाका बाढ़ी पहिरोबाट क्षति भएको अवस्थामा सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाका सञ्चालनका लागि सरकारले पहल गर्नुपर्ने बताएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद भरत प्रसाद पराजुलीले सरकारसँग उक्त कुराको माग गर्नुभएको हो। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसद पराजुलीले तातोपानी नाकाबाट